0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
4: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
4: मैले पनि किन्नु सके, सँगै किनौँ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जान्न।
3: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
1: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
6: तन्ना, आजै फेरि हाल्नुहोस्।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: सचेतना सूचना, यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नाउनुहोस्। बाढ़ी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। भारी वर्षाका कारण सड़कमा पहिरो, बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस्। यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ। सतर्क रहौं, सुरक्षित रहौं। रेडियो अन्नपूर्ण 93.4 MHz।
8: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 11 गते आइतबार। तदनुसार सन् 2026 सेप्टेम्बर 27 तारीक नेपाल सम्बत 1146 असोज कृष्ण पक्ष प्रतिपदा तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, तीनजनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति। क्षतिको बहाव बढ़ेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता। मोदी खोलाले सड़क कटान गर्दा नयाँ पुल, बिरेठाँटी घान्द्रुक सड़क अवरूद्ध। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई स्वदेश फिर्ता। परराष्ट्र मन्त्री खनाल भने राष्ट्रसंघीय महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी। कंग्रेस महाधिवेशनका लागि रवि ओली र प्रचण्डलाई निम्तो असोज 16 गते काठमाण्डुको खुला मंचमा उद्घाटन हुँदै। महाधिवेशनका लागि देउवा पक्षबाट पौने 8 लाख क्रियाशील सदस्य तय। डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता। पहिरोका कारण कोरला सड़क अवरूद्ध। चीनसँग आयात निर्यातमा समस्या। नासाको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा। हर्मोज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। र नेपाल एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश। पोखरामा हुने भूटानी राष्ट्रिय क्रिकेट टोलीको अभ्यास खेल एक दिनपछि धकेलियो, टोली भने नेपाल आइपुग्यो।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डु वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579, 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59321, 061-581-871।

अब समाचार विस्तारमा लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी पहिरोले बगाएर तीनजनाको ज्यान गएको छ भने कैयौं परिवार विस्थापित भएका छन्। रूकुम पश्चिमको मुसीकोट नगरपालिका 11 सिमरोतु खोलाले बगाउँदा 58 वर्षीय बेगमाया दमाईको ज्यान गएको छ। उता डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 7 त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुंगा लाग्दा 33 वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उनका दाजु घाइते भएका छन्। त्यसै गरी बागलुङको ताराखोला गाउँपालिका 5 पहिरोले घर पुरिदा 59 वर्षीय मन बहादुर रोकाको ज्यान गएको छ। वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गुल्मीमा 11 परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा 3 पशु चौपाया मरेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका स्थित रायनास बजारका 25 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै भदौ 10 गते भोटेकोशीको बाढ़ीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले त्रिपाल भित्रै बस्न बाध्य भएका छन्। उनीहरूमा स्वास्थ्य जोखिम बढ़ेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ। यस्तै कास्कीको घान्द्रुक स्थित प्रहरी चौकी प्रहरीले क्षतिग्रस्त भएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङमा मर्स्याङदी नदीमा लेदो र गेग्रियान बढ़ेपछि 70 मेगावाट क्षमताको मध्य मर्स्याङदी जलविद्युत आयोजनाको उत्पादन बन्द गरी टर्बाइन सफाई गर्न थालिएको छ। पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारामा रहेका पोखरा 9 र पोखरा 11 सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका सब दाहगृहहरू समेत जलमग्न भई जोखिममा परेका छन्। सेतीमा पानीको बहाव बढ़ेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुम्बासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतर्कता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिले आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन्। हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्व सावधानी र जोखिम मूल्यांकन गरिरहेका छौं। अहिलेको अवस्था हेर्दा आतंकित हुने भन्दा सतर्क र सचेत बन्नु आवश्यक छ। खतरा हुने बित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौं, सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभएको छ। बजारको मध्यभाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित रहेका छन्। यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सड़कहरू भने अवरूद्ध भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 स्याउली बजारमा मोदी खोलाले सड़क कटान गर्दा नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क अवरूद्ध भएको छ। मोदीले शुक्रबार साँझ स्याउली बजारमा 10 मिटर सड़क कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिनुभएको छ।

सेती नदीको बहाव बढ्दा अहिले पोखरा रामघाटमा ठूलो ताल नै बनेको छ। सेतीले बनाएको विशाल रामघाट अहिले ताल बन्दा सब दाहस्थल जलमग्न भएको छ भने रामघाटका आसपासका बस्ती तथा मन्दिरहरू समेत जोखिममा देखिएका छन्। तुलसी घाटदेखि शान्ति बनेरसम्म ठूलो ताल बनेको हो र यसको सतह यसपटक धेरै नै माथि देखिएको छ। धेरैले सेती नदी थुनिएर ताल बनेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् भने केही संचार माध्यमले पनि सेती नदी थुनिएको भन्दै खबर फैलाइरहेका छन्। सेती नदी थुनिएको भन्दै खबर फैलिए पनि हेर्न जानेहरूको संख्या पनि बढ़िरहेको छ। रामघाटमा सेतीबाट बनेको तालमा पानीसँग फोहोरहरू समेत थुप्रिरहेको देखिन्छ। एकातिरको शबदाह स्थल समेत पानीको सतह मुनि परेको छ भने शान्तिवन क्षेत्रबाट धेरै नै पानी सतह बढ़ेको स्थानीयले बताएका छन्। मानिसहरू रामघाटमा सेती नदी थुनिएर ताल बनेको भन्दै त्रासमा रहे पनि त्यो सत्य भने नभएको सरकारवालाहरू बताउँछन्। रामघाटमा देखिएको यो नौलो दृश्य होइन, हरेक वर्ष औसत भन्दा बढ़ी पानी पर्ने बित्तिकै रामघाटमा ताल बन्छ। रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो। सेती नदी र यसबाट निम्तन सक्ने विपद बारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरूङ त सन् 2018 शान्ति वनको ढिक छुन करिब 1.5-2 मिटर मात्र बाँकी रहने गरी रामघाटमा ताल बनेको बताउँछन्। सेतीका कारण रामघाटमा हरेक वर्ष ताल बन्छ तर यसबारे धेरै अध्ययन विश्लेषण र सरकारले थाल्नुपर्ने गम्भीर तयारी बारे भने खासै चर्चा नै हुने गरेको छैन। पछिल्ला वर्षहरूको दाँजोमा यसपटक लगातार 2 दिनदेखि भारी वर्षा भइरहँदा सेतीको बहाव पनि बढ़ेको छ, जसका कारण अरू बेला भन्दा रामघाटमा ठूलो ताल बनेको छ। हरेक वर्ष रामघाटमा किन ताल बन्छ र नदी थुनियो भनेर चर्चा भइरहन्छ त डाक्टर नारायण भन्छन्, रामघाटबाट सेती बग्ने घाँटी शान्ति बनेर असाध्यै साँगुरो र सानो छ, जसका कारण हरेक वर्ष यहाँ ताल पर्छ। तर यो बाघ आयो भनेर झुक्क्याउँदा एक दिन साँच्चैकै बाघ आएको भनाई जस्तै एक दिन थुनिएर विपत्ति निम्त्याउने सम्भावित ठाउँ हो। सेती नदी फराकिलो ठाउँबाट बग्दै आउँछ र फेरि साँगुरो घाँटी जसलाई प्राविधिकहरूले बोटल नेक भन्छन् हुँदै छिर्छ। खोचरबाट लुक्दै रहस्यमय हिसाबले बग्छ। पानी परेर सेतीको बहाव बढ़ने बित्तिकै रामघाट लगायतका ठाउँमा रहेका साँगुरा घाँटीमा अवरोध पुग्छ र ताल बन्छ। क्याइसिङ पुल नारायणथान रामघाट हुँदै रातो पैरा लगायतका ठाउँमा सेती बग्ने साँगुरो घाँटी छ। जोखिम कहानी रह्यो भने साँगुरो घाँटीका कारण ताल बनिरहेका बेला यही घाँटी भाँचियो भने वा सेतीमा कुनै बाढ़ी थपियो भने ठूलो क्षति बिहोर्नु पर्ने हुन सक्छ डाक्टर नारायण भन्छन्। नत्र पोखरीलाई सेती थुनिएर ताल बन्नु सामान्य लागिसक्यो, मान्छेले ध्यान दिन छोड़िसके तर अनदेखा गर्न मिल्दैन, यो जुनसुकै बेला साँचीकै थुनिन पनि सक्छ। सेती नदीको स्वरूप र प्रकृतिलाई अध्ययन गरिरहेकाहरूले यहाँको जोखिमलाई बेला बेला उजागर समेत गर्ने गरेका छन्। रामघाट केआईसिंह पुल वा नारायणगढ़ साँगुरो घाँटी छ। जोखिम कहानी रह्यो भने साँगुरो घाँटीका कारण ताल बनिरहेका बेला यही घाँटी भाँचियो भने वा सेतीमा कुनै बाढ़ी थपियो भने ठूलो क्षति बिहोर्नु पर्ने हुन सक्छ।

स्थिति सिर्जना हुन सक्छ। उनले भनेका छन् रातो पहिरोतर्फ पनि डीलहरू चर्किएर बसेका छन्, डिस्काहरू झुण्डिएर बसेको जस्तो पनि देखिन्छ। संघीय प्रदेश र स्थानीय सरकार मिलेर साँगुरो घाँटीहरू ब्लास्ट गरेर फराकिलो बनाउन सकिने उनको सुझाव रहेको छ।

निरन्तर वर्षासँगै देशभर बाढ़ी पहिरो सड़क भाँसिने र खोला तथा नदी आसपासमा डुबानको जोखिम बढ़ेको छ। वर्षाका कारण पृथ्वी बीपी सिद्धिचरण मध्य पहाड़ी कालीगण्डकी तमोर राप्ती र कर्णाली लगायत प्रमुख राजमार्गका विभिन्न खण्ड अवरूद्ध हुँदा सड़क यातायात प्रभावित भएको छ भने नदी तथा खोलामा जल सतह बढ़ेपछि तटीय र होचा भूभागमा जोखिम बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पृथ्वी राजमार्गको कृष्ण भीर चौकी भीर जवाङ खोला र फिसलिङ क्षेत्रमा यातायात प्रभावित बनेको छ। ती स्थानमा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको भए पनि वर्षा नरोकिएकाले सड़क पुनः अवरूद्ध हुने जोखिम कायमै छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले वर्षाका कारण पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन चुनौती देखिएको बताएका छन्। राजमार्गमा पहिरो पन्छाउने काम थालिए पनि वर्षा जारी रहेकाले तत्कालै सड़क पूर्ण रूपमा सञ्चालनमा ल्याउने चुनौती देखिएको छ। हामी पुनः सड़क सञ्जाल सञ्चालन गर्ने गरी तयारीमा छौं। बीपी राजमार्गमा माम्ती पिप्ले दाउन्ने कालोपुल 400 बेसी कटुञ्जे र चौकी डाँडा लगायत स्थानमा पहिरो तथा डाइभर्सन बोकाउँदा सड़क अवरूद्ध भएको छ। त्यसैगरी कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि ललितपुर खण्डमा सड़क खुलाउने काम जारी छ। सिद्धिचरण राजमार्गको ओखलडुंगा सल्लेरी सड़क खण्डमा सड़क भाँसिएपछि एक्सावेटर रक ब्रेकर र व्हील लोडर परिचालन गरिएको छ। मध्यपाड़ी राजमार्ग अन्तर्गत निस्की गाउँपालिका काना बगरमा लेदोसहित पहिरो आउने क्रम नरोकिएपछि सड़क खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ।

0: यस वर्ष सोह्र श्राद्ध आजदेखि शुरू हुँदैछ। एघारदेखि चौविस असोजसम्म सोह्र श्राद्ध हुनेछ। अन्तिम दिन महालय औंसी तथा पितृ विसर्जन रहेको छ। सोह्र श्राद्धमा मनमा आफ्ना दिवंगत माता पिता आमा हजुरआमा र पूर्वजप्रतिको गहिरो सम्झना गर्ने प्रचलन छ। पितृकर्मका विधिमा क्षेत्र कुलाचार शाखा र परम्परा अनुसार भिन्नता पाइन्छ। पितृतर्पण हिन्दू धर्म संस्कृतिको अत्यन्त प्राचीन परम्परा हो। जल तिल कुश र मन्त्रद्वारा दिवंगत पितृको स्मरण गर्दै गरिने तर्पणमा केवल कर्मकाण्ड छैन, यसभित्र स्मृति छ, श्रद्धा छ, कृतज्ञता छ र आफूभन्दा अघिका पुस्ताप्रतिको दायित्व बोध छ। तर्पण शब्द संस्कृतको त्रिपु धातुसँग सम्बन्धित मानिन्छ। यसको भाव तृप्त पार्नु, सन्तुष्ट गर्नु वा प्रसन्न पार्नु हो। श्रद्धापूर्वक जल तिल आदि अर्पण गर्दै तृप्त हुनुहोस् भन्ने भाव व्यक्त गरिने कर्मलाई पितृतर्पण भनिन्छ। पितृकर्ममा श्रद्धालाई प्रधानता दिइन्छ। श्रद्धासहित गरिने कर्मलाई नै श्राद्ध भनिएको धार्मिक व्याख्या पाइन्छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू

0: वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
4: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
8: फोन 061-572-648, 572-849।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: होम केयर सेवा, होम केयर सेवा।
15: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
15: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
15: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
16: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
16: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
16: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
18: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार। शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

विषमतानो पूर्ण हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। प्रधानमन्त्री वीरेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी भई हिजो स्वदेश फर्कनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन असोज 6 गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। वहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत हुनुहुन्थ्यो। नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहका लागि प्रमुख दलका शीर्ष नेतालाई निम्तो दिइएको छ। कंग्रेस सह महामन्त्री उदय शमशेर राणाको नेतृत्वमा कंग्रेसको टोलीले शीर्ष नेतालाई निम्तो दिएको हो। उद्घाटन समारोहमा सहभागिताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिएको राणाले जनाएका छन्। कंग्रेसको 15 महाधिवेशन असोज 16 गते काठमाण्डुको खुला मंचमा उद्घाटन हुँदैछ। त्यसका लागि सबै राजनैतिक दलका नेतालाई निम्तो दिएको जानकारी दिएका छन्। नेपाली कंग्रेसको संस्थापन इतर पक्षले पनि 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाएको छ। कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले डाक्टर शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको छ। शनिबार डाक्टर कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको छ। काठमाण्डुको चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कंग्रेसका क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको हो, जसमा 7,83,836 सदस्य रहेको जानकारी दिइएको छ।

पोखरा महानगरपालिका 32 स्थित राधाकृष्ण मन्दिरमा विभिन्न संघ संस्थाले करिब 50,000 रूपियाँ बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेका छन्। रोटरी इन्टरनेशनल, 3292 नेपाल भूटान क्लब र पोखरा नवीन इन्टरप्राइजेज महेन्द्रपुलको संयुक्त आयोजनामा चामल, मैदा, नुन, तेल, दाल, बिस्कुट, गेडागुडी लगायतका खाद्य सामग्री मन्दिरका सह अध्यक्ष रामचन्द्र सिक्देललाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा समाजसेवी तथा क्लबका पूर्व अध्यक्ष रामचन्द्र थापाले विगतदेखि नै मन्दिरमा विभिन्न प्रकारका सामग्री सहयोग गर्दै आएको बताएका छन्। सोह्र श्राद्धको पूर्व सन्ध्या तथा पूर्णिमाको अवसर पारेर मन्दिरमा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट गरी खाद्यान्न सामग्री सहयोग गर्न पाउनु खुशीको विषय भएको बताएका छन्। लगातार परेको वर्षाका कारण जोमसुम कोरोला सड़क हिजोदेखि अवरूद्ध भएको छ। जोमसुम कोरोला नाका जोड्ने सड़क खण्डको 3 स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। कोरोला नाका जोड्ने जोमसुम कोरोला राष्ट्रिय राजमार्ग अन्तर्गत बालागुङ मुक्ति क्षेत्र को चैले गाउँभन्दा माथि कालोभीर कागबेनीदेखि ताङबे सड़क र उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड 2 घमी स्थित सेल्फी डाँडा सड़कमा पहिरो खसेपछि सड़क अवरूद्ध हुन पुगेको हो। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदर कुण्ड 2 घमी स्थित सेल्फी डाँडाको अवरूद्ध भएको सड़कको पहिरो पन्छाइए पनि चैले स्थित कालोभीर सड़क र कागबेनी ताङबे सड़कमा पहिरोका कारण सड़क अवरूद्ध भइरहेको जानकारी दिनुभएको छ। प्रिमियर मोटरसाइकल ब्राण्ड सीएफ मोटोले पोखराको बिक्री सर्भिस र स्पेयर पार्ट सहितको सेल्स सर्भिस एण्ड स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा ल्याएको छ। ऋषि ट्रेड सेन्टर आरटीसीको आधिकारिक वितरणमा रहेको सीएफ मोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालीले शनिबारदेखि सञ्चालनमा ल्याएको हो।

एक महीना अघि अर्थात गएको भदौ 10 गते नेपाल चीन सीमा नजिकबाट शुरू भएको विनाशकारी हिम पहिरो गेग्रान प्रवाह र आकस्मिक बाढ़ी सामान्य पहिरो वा बाढ़ीको घटना मात्र नभई उच्च हिमाली क्षेत्रमा विकसित भएको जटिल श्रृंखलाबद्ध भौगर्भिक र हिम मण्डलीय विपद भएको प्रारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ। जापानको हिरोसाकी विश्वविद्यालयका प्राध्यापक चिङ इङ चुको नेतृत्वमा नेपालबाट भूगर्भविद डाक्टर सुबोध ढकाल समेत सम्मिलित आठजना वैज्ञानिकको अध्ययन टोलीले गरेको पछिल्लो प्रारम्भिक अध्ययन अनुसार उपलब्ध भू उपग्रह तस्विरहरूले विपदको स्रोत क्षेत्रमा चट्टान हिमनदी र भू आकृतिमा लामो समयदेखि परिवर्तन हुँदै आएको हुन सक्ने संकेत देखाएको छ। झण्डै 5200 मिटरको उचाइमा रहेको स्रोत क्षेत्रमा हिमनदीको बरफ त्यसको आधार तथा आसपासको चट्टान एकै प्रणालीका रूपमा अस्थिर बनेपछि ठूलो परिमाणमा बरफ चट्टान माटो गेग्रान र पानी तलतिर खसेको देखिन्छ। डाक्टर ढकालका अनुसार शुरूमा आधार भूमिसहितको हिम पहिरो बेडरक आइस एभलान्च का रूपमा अघि बढ़ेको पिण्ड तल झर्दै जाँदा थप चट्टान माटो र पानी समेट्दै गेग्रान र लेदो सहितको बहाव अर्थात डेब्रिस एभलान्च र डेब्रिस फ्लोमा परिणत भएको थियो। इन्जिनियर हरिबहादुर पहाड़ीले आफ्नो जग्गा हाल साविक गर्दा पाएका दुःखलाई लिपिबद्ध गरेर हाल साविक कृति नै प्रकाशित गरेका छन्। पहाड़ी कुल संरक्षण समितिको आयोजनामा शनिबार सम्पन्न लोकार्पण समारोहका बीच कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्ण प्रसाद वास्तोला लगायतका अतिथिहरूले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका छन्। प्रमुख अतिथि वास्तोलाले हाल साविक कृति सम्भ्रान्तहरूको बसोबास भएको शहर पोखरामा यहाँका केही खराब प्रवृत्तिधारी कर्मचारी जनप्रतिनिधि शैक्षिक संस्था संचालक र संघ संस्थाका प्रतिनिधिले दिएको पीड़ाको दस्तावेज हो भनेका छन्। विकृत र विसंगति सहेर बस्ने नभई त्यसलाई लिपिबद्ध गर्न सकियो भने मात्र त्यसले समाजमा चेतना जगाउने हुँदा चेतनाको दीप जलाउन हरिबहादुर पहाड़ी जस्ता जुझारू युवाको खाँचो छ उनले भनेका छन्। पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा बहादुर शाह बाबाले देशका केही खराब प्रवृत्तिधारी व्यक्तिका कारण इमान्दार राष्ट्र सेवक कर्मचारी र जनप्रतिनिधिलाई अप्ठ्यारो पर्ने गरेको बताएका छन्। जब कर्मचारीले कमजोरी गर्दैन तब उसले कसैको चरको स्वर सुन्नै पर्दैन किनकि म पनि राष्ट्र बैंकको उपनिर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुँ तर जागिरे जीवनमा कमजोरी नगरेको कारण आज शिर उचो गरेर हिँड्न पाएको छु।

0: आदर्श पचहत्तर ऋण सहकारी संस्था लिमिटेड पोखरा तेह्र आर्वाको उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन सहकारीका ज्येष्ठ सदस्य कृष्ण प्रसाद बरालले गरेका छन्। बहुसंख्यक आर्वालीहरूको लगानीमा संचालित आदर्श सहकारी सुरक्षित स्थिर सदस्य मैत्री तथा सामाजिक क्षेत्रमा पनि अब्बल रहेको बताएका छन्। संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद बरालले सहकारी समस्याग्रस्त नरहेको भन्दै सहकारी ऐन नीति नियम कार्यविधिमा रहेर संचालन भएका कारण ढुक्क भएर व्यवसाय संचालन गर्न आह्वान गरेका छन्। सल्लाहकार रामशरण बराल तथा पूर्व उपाध्यक्ष कोपिला बराल लगायतले बोलेका थिए। गण्डकी पचहत्तर ऋण सहकारी संस्था लिमिटेडको 35 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ज्येष्ठ सदस्य रविलाल उपाध्यायले गरेका थिए। यस अवसरमा पूर्व अध्यक्ष अतिथि तथा संचालकहरूले बचतको प्रतीक स्वरूप खुत्रीकोमा 50 रूपियाँका नोट राख्नका साथै 33 दियो प्रज्वलन गरी अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। प्रमुख वक्ता ब्रह्मकुमार विजय राज सिगदेलले समृद्धिको पहिलो आधार पैसा नभई सोच भएको उल्लेख गर्दै समृद्धिका लागि सोच र बानी बदल्नु पर्नेमा जोड़ दिएका छन्। पोखरा एघार काउस्थित काउकोट बहुद्देश्य सहकारी संस्था लिमिटेडको 28 साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथि जग्गादाता एवं संस्थापक शेयर सदस्य ज्येष्ठ नागरिक गीता देवी आचार्यले गरेका थिए। संस्थाका अध्यक्ष हरिप्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक प्रसाद आचार्य, पूर्व अध्यक्ष बोधराज घिमिरे, सल्लाहकार चित्र प्रसाद लामिछाने लगायत शुभकामना व्यक्त गरेका थिए। पोखरा तेह्र बाजापाटन स्थित कमल पोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्पन्न भएको छ। प्रमुख अतिथि संस्थाका सल्लाहकार रामबहादुर कार्कीले स्थानीयकी अग्रसरतामा संचालित आफ्नै सहकारी भएकाले सम्पूर्ण शेयर सदस्यलाई ढुक्क भएर आर्थिक कारोबार गर्न आग्रह गरेका छन्। संस्थाका अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक इन्द्रबहादुर कुमारले स्वागत मन्तव्य र शिक्षा उपसमिति सदस्य शान्ति देवी केसी पौडेलले सहकारीका साथ सिद्धान्त वाचन गरेका थिए। संचालन सचिव कृष्ण बहादुर छेत्री कुमारले गरेका थिए। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279-29।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
2: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

पुनः हेलर्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। पोखरा महानगरपालिका वडा नम्बर 9 स्थित नागढुङ्गा क्षेत्रमा सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेको पहिचान गरी फोहोर सिधै उसको घरमै लगेर फ्याँकिदिने र कानूनी कार्यवाही गरिने भएको छ। नागढुङ्गा आमा समूहको 23 वार्षिक साधारण सभाले फोहोर मैला व्यवस्थापनमा कड़ा निगरानी र कार्यवाही गर्ने घोषणा गरेको हो। साधारण सभामा बोल्दै वक्ताहरूले नागढुङ्गा क्षेत्रको वातावरणीय सरसफाई र फोहोर व्यवस्थापनलाई कड़ाईका साथ लागू गर्ने उद्घोष गरेका छन्। सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने स्कूटर र मोटरसाइकलको नम्बर टिपिएको नागढुङ्गा आमा समूहले जानकारी दिएको छ। यातायात कार्यालयको समन्वयमा ती सवारी साधनका धनीको नाम तथा सम्पर्क नम्बर समेत निकालिएको छ। अबका दिनमा अनुगमनलाई अझ तीव्र पारिने समूहले जनाएको छ।

अमेरिका अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 वसन्त यामपछि मात्रै प्रक्षेपण हुनेछ। यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अमेरिकी अन्तरिक्ष यात्री कायला बारोनले यानको कमाण्डर तथा क्रिस बर्ड्सले चालकको जिम्मेवारी सम्हाल्नेछन्। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अनुसार जाक्साका अन्तरिक्ष यात्री मोकोटो सुवा र रूसी अन्तरिक्ष संस्था रोक्सोमका अन्तरिक्ष यात्री अरुत्युन किबियार्नले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चुले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राखेका थिए, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गरेको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। नेपाल एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। शनिबार समूह एक अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले घरेलु टोली जापानलाई निर्धारित 15 ओभरमा 4 विकेट गुमाएर 150 रनको विशाल लक्ष्य दिएको थियो, तर नेपालको इनिङ सकिएपछि वर्षा भयो। खेल पुनः शुरू हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडेका हुन्। योसँगै नेपाल 3 अङ्क सहित समूह एकको शीर्ष स्थानमा रहेर क्वार्टर फाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। अफगानिस्तानले भने पहिलो खेलमा जापानलाई हराएको थियो। जापान बाहिरिँदा अफगानिस्तान भने समूह चरणको दोस्रो स्थानमा रहँदै क्वार्टर फाइनल पुगेको छ। त्यसअघि नेपालका सन्दीप जोराले सर्वाधिक 57 रन बनाए। उनले 32 बलको सामना गर्दै 5 चौका र 3 छक्का प्रहार गरे। उनी नट आउट रहेका।

देशव्यापी रूपमा भइरहेको भारी वर्षाका कारण भूटानले पोखरामा खेल्ने क्रिकेट अभ्यास खेल एक दिन पछाडि सरेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजय कान्त सिग्देलका अनुसार भारी वर्षाका कारण मैत्रीपूर्ण खेलहरू एक दिन पछाडि सरेको जानकारी दिएका छन्। भूटानी राष्ट्रिय टोली पोखरामा आईसीसी मेन्स टी20 क्वालिफायरको पूर्व तयारीका लागि आउन लागेको हो। यसअघि असोज 11 गतेबाट हुने भनिएको खेल अब असोज 12 गतेबाट हुने अध्यक्ष सिग्देलले जानकारी दिएका छन्। भूटानी क्रिकेट राष्ट्रिय टोली हिजो नेपाल आइपुगेको छ। लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो, तीनजनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति। क्षतिको बहाव बढ़ेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता। मोदी खोलाले सड़क कटान गर्दा नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क अवरूद्ध। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई स्वदेश फिर्ता। परराष्ट्र मन्त्री खनाल भने राष्ट्रसंघीय महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी। कंग्रेस महाधिवेशनका लागि रवि ओली र प्रचण्डलाई निम्तो असोज 16 गते काठमाडौँको खुला मंचमा उद्घाटन हुँदै महाधिवेशनका लागि देउवा पक्षबाट पाउने 8 लाख क्रियाशील सदस्य तय। डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता। पहिरोका कारण कोरला सड़क अवरूद्ध। चीनसँग आयात निर्यातमा समस्या। नासाको क्रू-14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। र नेपाल एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश। पोखरामा हुने भूटानी राष्ट्रिय क्रिकेट टोलीको अभ्यास खेल एक दिनपछि धकिलियो। टोली भने नेपाल आइपुग्यो। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किना नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिन ओछे।
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
4: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
4: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
8: होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98569927।
10: ओहो
0: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा पुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध
15: उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौ।
16: एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
15: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट।

0: पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131 97150 0131। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560 33405 98560 33405।

0: लगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शहर पोखरामा चौबीसै घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईं

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेकलेस एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। आज हामी पर्यटनसँग सम्बन्धित विषय लिएर कुराकानी गर्दैछौ। आज विश्व पर्यटन दिवस। विश्व पर्यटन दिवसको अवसरमा नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पर्यटनलाई आर्थिक समृद्धि, रोजगारी र सांस्कृतिक आदान प्रदानको महत्वपूर्ण आधारका रूपमा लिएर यो दिवस मनाउन लागि छ। नेपालको पर्यटन क्षेत्रले पछिल्ला वर्षहरूमा विभिन्न उतार चढ़ावको सामना गर्दै आएको छ। प्राकृतिक विपद, बाढ़ी पहिरो, पूर्वाधार सम्बन्धी चुनौती तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटनबारे जाने सूचनाले पर्यटन आगमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। विशेष गरी रसुवा लगायत क्षेत्रमा आएको बाढ़ी पहिरोपछि नेपालको पर्यटन सुरक्षाबारे विभिन्न किसिमका चासो र चिन्ता देखिए। यसको असर पर्यटन व्यवसायको मनोबलमा समेत परेको देखिन्छ। तर चुनौतीकै बीच पोखराको पर्यटन क्षेत्रले भने आशाका नयाँ आधारहरू खोजिरहेका छन्। अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनु, फ्लाइ दुवैको नियमित उड़ान सञ्चालनमा आउनु तथा पर्यटन व्यवसायहरूले पर्यटक स्वागतका लागि तयारी तीव्र पार्नुले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको हो। नेपाल सुरक्षित छ, पर्यटक गतिविधि सञ्चालनमा छन् र पोखरा पर्यटक स्वागतका लागि तयार छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु पर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ। यही सन्देश प्रभाव गर्ने उद्देश्यसहित रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल रेवान पोखराले विश्व पर्यटन दिवसको अवसरमा विश्व पर्यटन दिवस मिनी सड़क महोत्सव 2026 आयोजना गर्दैछ। लेकसाइड क्षेत्रमा आयोजना हुने महोत्सवमा नेपाली मौलिक कला संस्कृति, खानाका परिकार, संगीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। यस वर्षको पर्यटन दिवसको डिजिटल एजेण्डा र कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित अवधारणालाई समेत पर्यटन प्रबन्धनसँग जोड्ने प्रयास गरिएको छ। यसै विषयमा हामी चर्चा गर्दैछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ रेवान पोखराका महासचिव वीरेन्द्र श्रेष्ठ। उहाँसँग विश्व पर्यटन दिवसको सन्दर्भ, मिनी सड़क महोत्सवको उद्देश्य, पोखराको पर्यटन, वर्तमान पर्यटन अवस्था, विपदपछिको चुनौती, अन्तर्राष्ट्रिय हवाई सम्पर्कबाट देखिएको आशा र आगामी पर्यटन रणनीतिबारे कुराकानी गर्दछौं। नमस्कार, यहाँलाई स्वागत छ। आज विश्व पर्यटन दिवस, विश्व पर्यटन दिवसको सबैभन्दा पहिले त यहाँलाई धेरै धेरै शुभकामना छ। सर्वप्रथम यो विश्व पर्यटन दिवसको अवसरमा रेवान पोखराले जुन आयोजना गर्दैछ, हुन त हरेक वर्ष तपाईँहरूले यो मिनी सड़क महोत्सव भनेर आयोजना गर्दै आउनु भएको छ, यो हरेक वर्ष आयोजना गर्नुको मूल उद्देश्य चाहिँ के हो?
2: यो अब यस्तो पनि हो, यो सेप्टेम्बर भनेको चाहिँ अब मेन मुख्य नेपालको पर्यटनको मुख्य सिजन सुरुवातको हो होइन। अनि यो चाहिँ अब युएन टुरिज्मले सुरु गरेको सेप्टेम्बर 27 होइन, यो वर्ल्ड टुरिज्म डे भनेर गर्दा सेलिब्रेट गर्ने, त्यस्तै त्यसकै छेको पारेर चाहिँ हाम्रो मुख्य सिजन पनि सुरु हुने भएर अब यो त्यसकै त्यही उद्देश्यले यो यो सड़क महोत्सव गर्ने। अनि यो सड़क महोत्सव चाहिँ कस्तो हुन्छ, सड़क महोत्सव अब यो अनि हाम्रो डिसेम्बरमा तपाईँलाई थाहा छ, डिसेम्बर जनवरीमा हाम्रो एउटा मुख्य रेवान पोखराले गर्ने सड़क महोत्सव हुन्छ होइन, त्यसको रिहर्सल पनि कुरमा नै लिने गरिएको छ यो महोत्सवलाई।
1: ट्रेलर टाइपको
2: हजुर।
1: अब यस वर्षको महोत्सव मार्फत चाहिँ नेपाल खुला छ, पोखरा पर्यटन स्वागत, पर्यटक स्वागत गर्नको लागि तयार छ भन्ने सन्देश पनि तपाईँहरूले दिन खोज्नु भएको छ। अहिले चाहिँ यस्तो खालको सन्देश दिनुपर्ने आवश्यकता चाहिँ किन महसुस गर्नुभयो?
2: एकदमै झन् अहिले अब तपाईँले कुरा उठाइहाल्नुभयो, अब सेप्टेम्बर 27 हामीले गएको 2-3 वर्षमा पनि लगातार 3 वर्षमा पनि हामीले कार्यक्रम गर्न स्टेजको कार्यक्रमहरू गर्न गर्दाखेरि एकदमै पानी परेर एकदमै कार्यक्रम त्यही समयमा आएर लगभग त्यति सक्सेस हुन सकेन किनभने पानीको कारणले गर्दा गोर बचाएको कारणले यसको यसमा पनि त्यस्तो ऊ थियो त्यसो भएर अब तर कस्तो भने अहिले महत्त्व झन् बढेर किन गयो भने अब यो बाढीले बाढीले यो रसुवा बाढीले गर्दाखेरि अब एउटा नकारात्मक सन्देश गइरहेको छ कि पर्यटन क्षेत्रमा पोखराको नेपालको पर्यटन समग्र नेपालको पर्यटन क्षेत्रमा एउटा नकारात्मक सन्देश गइरहेको छ अनि सबै सबकाबाट होइन नेपाल टुरिज्म बोर्ड यो स्थानीय सरकार सबैबाट अनि हाम्रो पर्यटन व्यवसाय पर्यटन संघ संस्थाहरू सबैबाट रेलामी गरिरहेको यो कार्यक्रममा चाहिँ निरन्तरता दिनुपर्छ किनभने अहिले सन्देश पनि दिनु ठुलो कुरा सन्देश दिनु एकदमै महत्वपूर्ण कुरा छ महत्वपूर्ण छ यो नेपाल खुल्ला छ सेफ छ होइन भनेर त्यो कुराहरू सबै क्षेत्रबाट मैले भने स्थानीय सरकार नेपाल पर्यटन बोर्ड अनि हाम्रो विभिन्न पर्यटन संघ संस्थाहरूले यो कार्यक्रम गर्नुपर्छ भनेर हामीले पानीको बावजुद पनि एउटा वर्षाको बावजुद पनि एउटा यो कार्यक्रमलाई चाहिँ अगाडि बढाएका छौँ र खास वास्तवमा भन्यो भने हामीले बिहानैदेखिको आज बिहानैदेखिको कार्यक्रम थियो होइन तर हामीले सार्वजनिक मात्रै गरेका थिएनौँ हाम्रो भित्रभित्र आन्तरिक तयारी थियो बिहानदेखिको कार्यक्रम गर्ने भनेर तर हिजो अस्ति हामीले वेदरलाई क्लोजली मोनिटर गरिरहेका थियौँ होइन अनि बिहानको तपाईँले देखिहाल्नु पानी परिरहेको छ यही स्थिति रहने देखेपछि हामीले बिहानको कार्यक्रम भित्रभित्र आन्तरिक तयारी गरेर सार्वजनिक नगर्दा नगरेको अवस्थामा नै हामीले त्यसलाई आन्तरिक रूपमा नै रद्द गर्नु पर्यो बिहानको अस्तिको दिनमा हामीले रद्द गर्यो दिउँसो साँझको कार्यक्रम चाहिँ साँझको वेदर चाहिँ अलिकति राम्रो हुने हामीले फोरकास्टिङ पाएका छौँ र त्यसैले गर्दा साँझको कार्यक्रम चाहिँ हामीले कन्टिन्यू गर्ने छौँ खास वास्तवमा त्यही हो यो समयमा चाहिँ एकदमै यो पोखरा नेपाल होइन पर्यटनको हिसाबले खुल्ला छ सुरक्षित छ भन्ने सन्देश दिनु नै
1: अब यो पर्यटन क्षेत्र भनेको अलिक संवेदनशील क्षेत्र पनि हो बारम्बार चाहिँ पर्यटन क्षेत्रलाई भनौँ न एउटा किसिमले प्राकृतिक विपदको कारणले होस् वा देशमा भएको आन्तरिक द्वन्द्वको कारणले होस् वा भूकम्प त्यसै गरी कोरोना लगायतका विभिन्न पाटोमा चाहिँ होइन पर्यटन क्षेत्र चाहिँ आघात पुगेको अवस्था रहेको छ अहिलेको अवस्थामा चाहिँ विशेष गरी रसुवामा आएको बाढीपछि नेपालको पर्यटन सुरक्षाबारे अन्तर्राष्ट्रिय पर्यटनमा एउटा किसिमको अन्यलता वा एउटा किसिमको निराशा वा भनौँ न उनीहरूले पो नेपाल आउन चाहेर पनि बुकिङ क्यान्सल गरिरहेको भन्ने चर्चा छ व्यवसायको तहमा यसको प्रभाव चाहिँ कस्तो देख्नु भएको छ कस्तो पाउनु भएको छ
2: प्रभाव यस्तो छ अब प्रभाव त छ नि अब हाम्रो प्रभाव छ अब हाम्रै कतिपय होटेलहरूमा अब 30% यो अक्टोबरको सिजनमा होइन 30%को बुकिङहरू क्यान्सलेसन आएको हामीलाई जानकारी प्राप्त भएको छ होइन त्यही भएर अब प्रभाव त छ अब यसलाई कसरी मिनिमाइज गर्ने कसरी मिटिगेट गर्ने भन्ने कुरामा मात्रै हो अब त्यही भएर हामीले सकेसम्म यस्तो सन्देशहरू नेपाल अब हामीले जुन रूपमा मनाउन सक्यौँ यो पर्यटन दिवस मनाएर एउटा यसलाई अलिकति जानकारी बाहिर दिन सक्यौँ भने होइन यसले चाहिँ सकारात्मक सन्देश दिन्छ भन्ने अथवा त्यो भएको अब क्यान्सलेसनहरूलाई कम गर्छ भन्ने हाम्रो उ छ त्यही भएर
1: अहिले अहिले चाहिँ हामीले खास अब अन्तर्राष्ट्रिय स्तरमा पर्यटकलाई बुझाउन चाहिरहेको बुझाउन खोजिरहेको एउटा विषय चाहिँ के हो भन्दाखेरि नेपालका सबै क्षेत्रमा विपद आएको होइन एउटा क्षेत्रमा मात्र विपद आएको हो र यसको समग्र चाहिँ क्षेत्रमा यसले प्रभाव पारेको छैन होइन भनेर चाहिँ हामीले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई चाहिँ होइन बाह्य पर्यटकलाई बुझाउन खोजिरहेका छौं तर एउटा क्षेत्रमा भएको यो विपदको असर चाहिँ समग्र नेपालको पर्यटन क्षेत्रमा चाहिँ पर्ने एउटा अवस्था आइरहेको छ नि यसलाई चाहिँ अन्त्य कसरी गर्न सकिन्छ होला
2: यसलाई अब सरकारले पनि एउटा क्याम्पेन गर्नुपर्छ जस्तो लाग्छ होइन एउटा सरकारले पनि क्याम्पेन गर्नुपर्छ जस्तो लाग्छ हाम्रो तर्फबाट गर्ने भनेको के हो भने जस्तो यो सेप्टेम्बर तपाईँलाई मैले भने नि अक्टोबर नोभेम्बर नेपालको पर्यटनको मुख्य सिजन हो होइन अब अहिले तपाईँले देख्नुहुने देखाइनु अलिअलि तेस्रो विश्वकोमा पर्यटकहरू देख्नुहुन्छ अलिकति आएको, किनभने पहिले बुकिङ गरेर सेप्टेम्बरमा आएको, सेप्टेम्बरको अन्तिमदेखि त मान्छेहरू आउनु सुरु गर्ने हो, त्यसको देख्नुहुन्छ. अब उहाँहरूलाई पनि म हामीहरूले यहाँ भएको पर्यटकहरूलाई पनि यसको सेलिब्रेसन गरेर यो नेपाल खुल्ला छ यस्तो छ भनेर उहाँहरूले आफ्नो साथी भाइ इष्ट मित्र आफ्नो ठाउँमा कम्युनिकेट हुन त यो सूचना प्रवाह गर्ने हो नि होइन. त्यही भएर पनि यो कुरा इम्पोर्टेन्ट छ. अब अहिले आएर कतिपय ठाउँहरूमा तपाईँले सुन्नु भएको छ अब यो के आफूले पर्मिट कति दिनको लागि पर्मिट बन्द गरेको नि स्थिति छ होइन होइन, यो त्यो सुरक्षा पर्यटक सुरक्षाको लागि नै हो. अब यो त यो प्राकृतिक कुरालाई त हामीले केही पनि प्राकृतिक कुरा त हामीले केही पनि गर्न सक्ने भएनौँ. पर्यटक सुरक्षाको लागि एक आफूले कहिले केही दिनको लागि पर्मिटै बन्द गरेको अवस्था पनि छ. अब तर यहाँ भएको जति पनि यो पर्यटन मुख्य सिजन सुरुवात हुनेमा जो पहिला बुकिङ भएर आएको पर्यटकहरूलाई यहाँ हामीले त्यो सन्देश दिने पनि हाम्रो तर्फबाट हामीले गर्न सक्ने होइन. हामीले ठुलो एकदमै अन्तर्राष्ट्रिय स्तरमै गएर गर्ने भन्दा नि यहाँको पर्यटकलाई त्यो सन्देश दिएर होइन उहाँहरूले त्यो सन्देश आफ्नो इष्टमित्र साथीभाइलाई त्यो ट्रान्सफर गर्नुभयो भने त्यसले अर्को सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो सम्झाइ पनि हो.
1: यो विपद पछि चाहिँ खास गरी अब पर्यटनको एउटा सिजन अब शुरू हुने बेलामा पर्यटन व्यवसाय पर्यटन पर्यटकको आगमनमा कमी आउँदाखेरि स्वाभाविक रूपमा पर्यटन व्यवसायहरूको मनोबल अलिकति खस्छ नै होइन. यो अवस्थामा चाहिँ पर्यटन व्यवसायको मनोबल बढ़ाउनको लागि खास गरी स्थानीय तह प्रदेश र संघीय तहबाट चाहिँ कस्तो सहयोग आवश्यक देख्नुहुन्छ?
2: उहाँले गर्ने भनेको त अब उहाँले गर्ने भनेको अब यहाँ हामीलाई पूर्वाधारको कुराहरू छ होइन, पूर्वाधारको कुराहरू अब अलिकति पर्यटनहरूको लागि पूर्वाधारहरू राम्रो हुनु पर्यो होइन. स्थानीय उसले गर्ने कुराहरू कति सानसानो कुराहरू कति छन् अब हामीले त गर्ने भनेको आफूले गर्न सक्ने भने यस्तै कार्यक्रमहरू गर्ने होइन, सन्देश दिने एउटा मात्रै कुरा हो. अब उहाँले गर्न सक्ने भनेको कुराहरू अब अलि माथिल्लो लेभलमा गएर होइन अब टुरिज्म बोर्डहरू छ उनीहरू बाहिर अब प्रमोसनहरू अलिकति प्रवर्धनमा कार्यक्रमहरू गर्नु पर्यो भन्ने जस्तो लाग्छ.
1: अब यो बीचमा पनि एउटा किसिमको आशाको किरण चाहिँ देखिएको छ, खास गरी पोखरालाई जुन खालको पोखरेलीहरूले सपना देखेका थिए अन्तर्राष्ट्रिय होइन अन्य विश्वसँग जोड्ने जुन खालको पोखरालाई एउटा चाहिँ सपना देखेको थियो, त्यो सपना चाहिँ फ्लाइ दुबईको नियमित उडान शुरू भएपछि एउटा किसिमको आशाको किरण चाहिँ देखिएको छ. अन्तर्राष्ट्रिय हवाई सम्पर्क पर्यटनको लागि एउटा महत्वपूर्ण विषय पनि हो. फ्लाइ दुबईको नियमित उडान शुरू भएपछि पोखराको पर्यटन क्षेत्रमा चाहिँ कस्तो किसिमको आशा देखिएको छ र पर्यटन व्यवसायमा चाहिँ यसले कस्तो खालको उत्साह थपेको छ?
2: यो त एकदमै उत्साह थपेको छ, यसले त धेरै उत्साहित छ पर्यटन व्यवसाय र यो वास्तवमा यो अब फ्लाइ दुबईको यो नियमित उडानको सेड्युल आउनु नियमित उडान हुनु त अब यो पोखराको पर्यटन गण्डकी प्रदेश समग्र नेपालको पर्यटनमा यो एउटा एकदमै गेम चेन्जर खालको स्टेप हो यो होइन. यो सफलता चाहिँ पर्यटनले अर्को छलाङ मार्छ जस्तो लाग्छ. त्यही भएर यो चाहिँ धेरै सकारात्मक कुरा हो. अब यसलाई त्यही अघि तपाईँले भने स्थानीय सरकारहरूले के गर्न सक्छ भन्ने कुरा हो. यस्तो कुराहरूमा अब यो जुन पोखराबाट सिधै विश्व पोखरा विश्वसँग जोडिएको अवस्था छ त्यसमा स्थानीय सरकार होइन अब प्रदेश सरकारहरूले अब त्यसलाई कसरी कन्टिन्युटी दिने भन्ने कुरामा चाहिँ उहाँहरूको पहल पनि अलिकति भइदियो भने उहाँहरूले गर्न सक्ने कुराहरू धेरै छन् जस्तो लाग्छ. त्योहरू भइदियो भने चाहिँ यो फ्लाइटलाई यो उडानलाई निरन्तरता पायो भने यसले धेरै धेरै धेरै यो मैले भने नि यो गेम चेन्जर हुन सक्छ यो हाम्रो पर्यटनको लागि.
1: अब यो हवाई सम्पर्क जसरी इन्टरनेशनल कनेक्टिभिटी अब विस्तार हुँदैछ होइन, यो शुरूआत भएको छ, फ्लाइ दुबईले नियमित उडान मार्फत शुरूआत गरेको छ, अब यो मात्रै पर्याप्त हुन्छ कि अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न पोखराले अन्य पूर्वाधार र सेवा पनि सुधार गर्नुपर्ने देखिन्छ? के देख्नुहुन्छ, के भन्नुहुन्छ?
2: त्यो त एकदम देखिन्छ, त्यो धेरै देखिन्छ। यो पूर्वाधारहरू कुरा त सबैभन्दा कुरा त अब निजी क्षेत्रले तपाईँले हेर्नु भने निजी क्षेत्रले आफ्नो काम गरेको छ होइन। अहिले नेपालमा तपाईँले भन्दा 1.2 लाख पर्यटनको आगमन हाम्रो रेकर्डमा नेपाल टुरिज्म बोर्डले त्यसरी देखाउँछ होइन। तर नेपालमा पूर्वाधार अब 30-40 लाखको पर्यटक आयो भने उहाँहरूलाई एकोमोडेट गर्ने होटल रेस्टुरेन्टहरू को पूर्वाधार छ के भन्यो छ तयार छ कि होइन। भनेपछि निजी क्षेत्रले त पर्यटनको लागि आफूले निजी क्षेत्रले त रिक्स लिएको छ। अब यसमा चाहिँ अब यसलाई प्रबन्धन गर्नको लागि त अब सरकारले अब पूर्वाधारहरू बाटोघाटो पुलहरू होइन अलिकति सहज हुने तरिकाको भयो भने त्यो भयो भने त्यसले त हो नि पर्यटन बढाउन सहयोग गर्ने। त्यही भएर सरकारको तर्फबाट यो कुराहरू धेरै
1: उहाँहरूले सरकारको तर्फबाट गर्ने कुराहरू धेरै छ जस्तो लाग्छ। हजुर, अब तपाईँहरूले बेला बेलामा एउटा हिसाबले पोखरालाई ब्रान्डिङ गर्नको लागि कार्यक्रम पनि गर्नुहुन्छ होइन। त्यो सँगसँगै छिमेकी देशमा गएर पोखरा भ्रमणको लागि एउटा किसिमको निमन्त्रणा पनि यहाँहरूले दिनुहुन्छ। अब इन्टरनेशनल यो पर्यटन शहरको रूपमा विकास भइरहँदाखेरि अहिलेको अवस्थामा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा एउटा हब वा एउटा डेस्टिनेसनको रूपमा थप आक्रमक ढंगले प्रचार गर्नुपर्ने आवश्यकता चाहिँ कतिको देख्नुहुन्छ? यो सरकारी स्तरबाट राज्य स्तरबाट यसको प्रचार कसरी हुनुपर्छ भन्ने लाग्छ?
2: त्यो एकदम आवश्यक तपाईँले भन्नुभएको आवश्यक एकदमै छ। अब आएर होइन हामीले अब निजी क्षेत्रले हाम्रो पर्यटन व्यवसायहरू बेला बेलामा नजिक नजिकको ठाउँमा इन्डियाको ठाउँहरूमा गएर होइन प्रचार प्रसार गरेको त मैले कुरा गर्नुभयो। त्यो अब अन्तर्राष्ट्रिय बजारमा गएर पनि यो प्रचार प्रसारको कामहरू गर्न एकदम जरुरी देखिन्छ। जस्तो दुबई नै अब फ्लाइट दुबई नै यहाँबाट सिधा सम्पर्क भएपछि दुबई भनेको त यस्तो ठाउँ हो कि जहाँ विभिन्न देशको सयौं देशको मान्छेहरू बस्छन् होइन। त्यही भएर त्यहाँको कम्युनिटीमा गएर त्यहाँ गएर प्रचार प्रसार गर्नु पनि एकदमै जरुरी छ। उसमा चाहिँ त्यही त अब निजी क्षेत्र राज्यले अलिकति सहयोग गर्यो भने निजी क्षेत्र त्यो गर्न तयार छ। त्यसपछि हाम्रो निजी पर्यटन व्यवसायमा चाहिँ अब दुवै गएर अब त्यो यस्तो प्रचार प्रसारको काम गर्ने भन्ने कुरा नि छलफल चलिरहेको छ होइन। सबै कुराहरू अब अलिकति यसमा सरकारले फेसिलिटेट गरिदियो भने होइन यसमा अझ राम्रो हुन्छ भन्ने जस्तो लाग्छ।
1: अब आज यहाँहरूले पोखरामा चाहिँ मिनी स्विट फेस्टिभल गर्दै हुनुहुन्छ लेक साइडको सड़कमा, खास गरी विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यो कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ। अघि तपाईँले भन्नुभयो आन्तरिक तयारी चाहिँ बिहानैदेखि गर्ने थियो, तर पोखराको मौसम अझै पनि झरीवाला मौसम नै छ, त्यो कारणले गर्दाखेरि बिहान कार्यक्रम गर्न पाउनु भएन र साँझको कार्यक्रम चाहिँ फोरकास्टले अलि राम्रो देखाएको कारणले गर्दाखेरि त्यो साँझको कार्यक्रम चाहिँ तपाईँहरूले होइन त्यसलाई निरन्तरता दिनुहुन्छ। यो खास गरी के कार्यक्रम चाहिँ समेट्नु भएको छ आजको कार्यक्रम?
2: आज हामीले अब एउटा फर्मल मेयरको प्रमुख आतिथ्यमा मेयरको प्रमुख आतिथ्यमा एउटा फर्मल कार्यक्रम छ 4 बजे होइन। अनि 1 घण्टापछि चाहिँ 1 घण्टा फर्मल कार्यक्रम छ। त्यसपछि चाहिँ हाम्रो त्यहाँ स्ट्रिट 4 र 5 चाहिँ हाम्रो स्ट्रिट अब अहिले धेरै पुरै स्ट्रिटै बन्द गरेर होइन 4 र 5 सेक्सनको स्ट्रिट चाहिँ हामीले बन्द गरेर 4 र 5 सानो स्ट्रिट छ, त्यहाँ बाटो पनि खुल्ला छ होइन। त्यहाँ स्ट्रिट बनेको छ, त्यहाँ सांस्कृतिक कार्यक्रम हुन्छ, सांस्कृतिक कार्यक्रम। अनि यो सेन्ट्रल पोइन्ट 16 नम्बर स्ट्रिटमा चाहिँ हाम्रो त्यो चौतारोमा चाहिँ गन्धर्व सङ्गीत हामीले प्रस्तुत गर्ने हामीले योजना गरेका छौँ।
1: आज चाहिँ पुग्ने चाहिँ जो पर्यटकहरू रहन्छन् आन्तरिक तथा बाह्य पर्यटकहरू, उनीहरूले आजको पोखराको लेक साइडको झलक चाहिँ अंग्रेजी नयाँ वर्षमा मनाइने स्विट फेस्टिभलको जस्तै पाउन सक्छन्?
2: त्यस्तै खास गरेन भनौँ, किनभने अब यो तपाईँलाई अघि नै भनिहाले मैले अब गएको 3 वर्ष त कम्प्लिटली यो हामीले कार्यक्रम गर्न खोज्दाखेरि साँझ पनि पानी परेर अलिकति अप्ठ्यारो भयो। त्यही भएर स्ट्रिट अब योजना त त्यो हो, सबै केही झलकै अघि नै तपाईँलाई मैले राखिहाले होइन, यो त हाम्रो यो मेन रेवान पोखराले गर्ने मेन स्ट्रिट फेस्टिभल डिसेम्बर जनवरीमा गर्ने होइन, नयाँ अङ्ग्रेजी नयाँ वर्षमा गर्ने पर्यटनको एउटा ट्रायलको रूपमा हो लिने गरेका थियौँ हामीले होइन। तर अहिलेको यो परिस्थिति यो यो वर्षाको अविरल वर्षाको कारणले गर्दा हामी सबैलाई के अरे सडकमा निकाल भन्न पनि अलिकति अप्ठ्यारो होइन, सडकमा सबै निकाल, तर पनि हामीले सकेसम्म अलिकति सन्देश दिने हिसाबले होइन मैले भनिहालेँ 4 र 5 को स्ट्रिट मात्रै बन्द गरेर यतापट्टि 6 नम्बरमा चाहिँ गरेर ठ्याक्कै त्यो झलक दिने कोसिस गरेको, तर गर्दा गर्दै पनि अलिकति यो वर्षाको कारणले गर्दा तर एउटा केही त गरौँ सडकमा भनेर त्यति चाहिँ गरेका छौँ हामीले।
1: अघि तपाईँले चाहिँ गन्धर्व गायनदेखि सांस्कृतिक नृत्यको चर्चा गर्नुभयो, यो महोत्सवमा चाहिँ गन्धर्व गायनदेखि सांस्कृतिक नृत्य र स्थानीय खानाका परिकारसम्म प्रस्तुत जुन चाहिँ गरिँदैछ नि, यस्ता मौलिक गतिविधिले विदेशी पर्यटकलाई चाहिँ आकर्षित गर्न कस्तो खालको भूमिका खेल्छ?
2: एकदमै भूमिका खेल्छ जस्तो लाग्छ। अब उहाँहरू त अब उहाँहरू कल्चर हाम्रो हेर्न आउनुभएको हो नि होइन, त्यही भएर यहाँ यस्तो कुराहरू उहाँको इन्ट्रेस्ट हुन्छ भनेर नै हामी त्यो ब्यान्डकोहरू कार्यक्रमहरू राखेका छैनौँ होइन। सकेसम्म हामी अझ 7 प्रदेशको त्यो सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्न खोजेका छौँ र यो गन्धर्व सङ्गीत जुन हाम्रो एकदमै मौलिक सङ्गीत हो परम्परा हो होइन, त्यो राखेका छौँ। त्यही भएर अलिकति पर्यटकहरू पनि अनि विदेशी त्यस्तो विश्वगत पर्यटकहरू पनि हामीले अलिकति उपस्थित गराउने उहाँहरूलाई अलिकति निमन्त्रणा गरेका छौँ। त्यही भएर उहाँहरूलाई अलिकति उहाँहरूलाई मौलिक खाजा पनि दिने हामीले सोचेका छौँ होइन, एकदमै मौलिक खाजा भने यो नेवारी खाजा जस्तो एउटा पनि बनाएका छौँ उहाँहरूलाई होइन, गयो पर्यटक विशेष गरी त्यसको विषयका पर्यटकहरूलाई होइन, त्यसले उहाँहरूलाई राम्रो सन्देश जान्छ भन्ने हाम्रो विश्वास छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ, अन्तमा आगामी दिनमा पोखराको पर्यटनलाई अझ चलायमान बनाउनका लागि सुरक्षित र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार, निजी क्षेत्र र स्थानीय समुदायले तत्काल प्रमुख रूपमा चाहिँ के काम गरिदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
2: अब सरकार स्थानीय अब सरकारको तर्फबाट अब यो अघि नै भने होइन पूर्वाधारहरूमा ऊ गर्नु पर्यो होइन, पूर्वाधारहरूमा काम गरिदिनु गर्नुपर्छ जस्तो लाग्छ। किनभने निजी क्षेत्रले त आफ्नो काम गरिरहेको छ जस्तो लाग्छ, रिस्क लिएर लगानीहरू बढाइरहेको छ तपाईँले देख्नुभएको होइन, यति होटलहरू छपिरहेको छ, यो के अरे यो अन्तर्राष्ट्रिय विमानस्थल आउने भए पनि कति होटलहरू एकताका कति होटलहरू थपियो होइन, निजी क्षेत्रले आफ्नो काम गरेको जस्तो लाग्छ लगानी रिस्क लिएर, तर अब सरकारले अब त्यो पूर्वाधारहरूमा काम गर्ने होइन, अब प्रमोसनमा काम गर्ने विदेशमा अन्तर्राष्ट्रिय बजारमा, अनि स्थानीय सरकारले त्यही अनुसार यहाँ सिटीलाई कसरी क्लिन ड्रिन होइन अलिकति पर्यटन मान्छे बनाउने भनेर स्थानीय सरकारले त्यसरी काम गर्ने गर्यो भने धेरै हुन्छ जस्तो लाग्छ। जस्तो अहिले अन्तर्राष्ट्रिय उडानसँगै अब कति भिजाको कुराहरू के कुराहरू आएको छ होइन, यसलाई कसरी फेसिलिटेट गर्ने भन्ने कुराहरू छ। अब जस्तो अब सरकारले एउटा मुख्य काम चाहिँ अब एउटा कुरा ठुलो लेभलमा चाहिँ एउटा हुन्छ, यो कुरा हामीले कुरा राखेको पनि छौँ। जस्तो अब पोखराको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हो, तर पनि अहिले आइएफआर प्रविधिबाट के अरे उडान के अरे ल्यान्ड गर्दा पनि 3,100 भिजिबिलिटी चाहिन्छ भन्ने चाहिँ रहेछ होइन, त्यही भएर अब फ्लाइवेको उडान अहिले 28 सेप्टेम्बर सुरु भयो, तर शुक्रबारको उडान उनीहरूले रद्द गरे किनभने मौसमको कारणले गर्दा होइन, दुबईबाटै त्यो फ्लाइट फ्लाइट उडेन, टेकअप भएन, त्यहाँको मौसमको कारण उहाँले पूर्वानुमान गरेर उहाँ यहाँ डाइभर्ट गर्नुभन्दा उहीँबाट उडाएन
3: हुनुभएको
2: थिएन. अब यो 3100 मिटरलाई 3100 मिटर भिजिबिलिटी चाहिने आएका प्रहरीबाट पनि भन्ने कुरालाई अब काठमाडौँमा जति भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छ त्यतिकै भिजिबिलिटीमा यहाँ पनि अवतरण गर्न सक्ने एउटा प्रविधि हुँदो रहेछ होइन, विशेष प्रविधि. त्यो प्रविधि यहाँ जडान गर्नलाई त्यो पनि इम्पोर्टेन्ट देखिन्छ कि, जस्तो निकै गरी वर्षाको समयमा होइन यो कुराहरू अब हामीले राखेका छौँ. अब यस्तो कुराहरू सम्बोधन हुनु पर्यो फ्लाइट निरन्तरताको लागि होइन. अब मैले भनिहालेँ अस्ति शुक्रबार दिन फ्लाइट आएन होइन, उहाँबाट चेकअप गरेन. त्यस्तो कुराहरू सरकारले गर्नु पर्यो, पूर्वाधारको कुराहरू चाहिँ स्थानीय सरकारले पर्यटनमा के ठाउँ बनाउनु पर्यो होइन, वकिङ गर्ने ठाउँ. अब सायद सानो सानो कुराहरू छ नि होइन, स्ट्रिट छ, स्ट्रिटको दायाँ बायाँ पेडेस्ट्रियनलाई हिँड्ने ठाउँ हुनु पर्यो होइन, सरसफाइको कुरा होला होइन, स्थानीय सरकार पनि धेरै कुराहरू त्यस्तोमा गर्न सक्छ जस्तो
1: लाग्छ. अन्तमा विश्व पर्यटन दिवसको अवसरमा मिनी सड़क महोत्सव आज लेक साइडमा हुँदैछ, यो बारेमा के भन्नुहुन्छ?
2: यसमा त सम्पूर्णलाई म आमन्त्रण गर्न चाहन्छु, निमन्त्रणा दिन चाहन्छु होइन. हाम्रो अम्बटमा एउटा सांस्कृतिक कार्यक्रम साथै प्रदेशको सांस्कृतिक झल्काउने नृत्यहरू गरेका छौँ, प्रस्तुत गर्ने योजना छ होइन. यता 16 नम्बरमा गन्धर्व सङ्गीत एकजना हाम्रो मौलिक सङ्गीत परम्परा त्यो हामीले प्रस्तुत गर्ने गरेका छौँ. अब लेखाइमा रेस्टुरेन्टहरू त अब सधैँ धेरै भेराइटीका रेस्टुरेन्टहरू छन् होइन, त्यही भएर सम्पूर्णलाई म निमन्त्रणा गर्न चाहन्छु आजको स्विट फेस्टिभलमा, मिनी स्विट फेस्टिभलमा. त्यति नै हो, आएर इन्जोय गर्नुहोस् होइन, एकदमै
1: यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ, र मिनी स्ट्रिट फेस्टिभलको सफलताको शुभकामना. नमस्कार. यहाँनिर रेवान पोखराका महासचिव वीरेन्द्र शेषन, उहाँसँग विश्व पर्यटन दिवसको सन्दर्भमा हामीले कुराकानी गर्यौं, जुन रेवान पोखराको आयोजनामा आज मिनी स्ट्रिट फेस्टिभल हुँदैछ यो विषयमा चर्चा गर्यौं. पोखराको पर्यटन अवस्था, विपदपछिको चुनौती, अन्तर्राष्ट्रिय हवाई सम्पर्कबाट देखिएको आशा र आगामी पर्यटन रणनीतिबारे कुराकानी गर्यौं. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु. नमस्कार.
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाने हो.
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ.
4: बर्जर पेंट्स.

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581.
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।
0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

0: Good morning and very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Irving. You are tuned 93.4 MHz. समसामयिक विषयमा कुराकानी गर्ने क्रममा आज हामीसँग हुनुहुन्छ हिजो असोज 10 गतेका दिन मात्र भर्खर मात्र निवर्तमान हुनुभएका युवा बौद्ध संघका निवर्तमान अध्यक्ष कमला थापाज्यू. स्वागत छ यहाँलाई कार्यक्रममा.
1: हजुर, नमस्ते.
0: तपाईँको 2 वर्ष कार्यकाल
1: हजुर
0: असाध्यै उत्कृष्ट भएको सबैले आकलन गरेका छन्. लामो 2 वर्षसम्मको कार्यकालमा यहाँको कार्यकालभरि कस्तो के कस्ता कार्यक्रमहरू भए जुन कार्यक्रमले यहाँलाई सन्तुष्ट मात्र पारेन कि युवा बौद्ध संघ परिवार र धर्मशिला परिवारलाई नै गर्वान्वित बनाएको छ. यहाँले आफ्नो शब्दमा भन्नुपर्दाखेरि के कस्ता कार्यक्रमहरू भए?
1: हजुर, धन्यवाद संगीताजीलाई. मेरो कार्यकालमा अब हामीले युवा बौद्ध संघ 2052 सालमा स्थापना भएदेखि नै धार्मिक कार्यक्रम सँगसँगै सामाजिक कार्यहरूमा पनि संलग्न रहेको छ र हालसम्म पनि हामीले पहिलादेखि गरिरहेको कार्यक्रमहरू निरन्तर रूपमा गर्दै आइरहेका छौं. जस्तै हामीले वर्षमा एकचोटि चाहिँ गाउँ गाउँमा गएर विभिन्न गाउँ दुर्गम गाउँहरूमा गएर चाहिँ आँखा शिविर सञ्चालन गर्छौं.
0: आफ्नो शब्दमा भन्नुपर्दाखेरि के कस्ता कार्यक्रमहरू भए?
1: हजुर, धन्यवाद संगीताजीलाई. मेरो कार्यकालमा अब हामीले युवा बौद्ध संघ 2052

0: प्रदान कार्यक्रम पनि एक वर्षमा हुने गर्दछ र त्यसपछि हाम्रो साप्ताहिक कार्यक्रम अन्तर्गत बुद्ध जयन्तीको साप्ताहिक कार्यक्रम अन्तर्गत चाहिँ हाम्रो स्वास्थ्य शिविर रहने गर्दछ। त्यो तीनवटा चारवटा कार्यक्रमहरू त हामीले गर्यौं नै, त्यो बाहेक चाहिँ हामीले विभिन्न यो ब्रेन हेल्थ सम्बन्धी एउटा कार्यक्रम पनि गरेका थियौं र त्यसै गरेर हाम्रो सधैँभरि भइराख्ने भनेको साप्ताहिक बाल मैत्री कार्यक्रम जुन हाम्रो धर्मशिला बुद्ध विहारमा हरेक शनिबार बिहान 8:30 बजेबाट 10 बजेसम्म सञ्चालन हुन्छ र त्यसमा चाहिँ हाम्रो बालबालिकाहरूलाई किन त्यहाँ जम्मा गरिन्छ भन्दाखेरि बालबालिकाहरूले अहिलेको अवस्थामा आउँदाखेरि मोबाइलको लत धेरै भएको होइन, घरमा पनि बसिराख्दाखेरि धेरै मोबाइल चलाउने भएको कारणले गर्दा चाहिँ हाम्रो युवाउद संघले साप्ताहिक कार्यक्रममा बाल मैत्री कार्यक्रम गरेर त्यो बाल मैत्री कार्यक्रममा चाहिँ उनीहरूलाई त्यहाँ म्युजिक सिकाउने, पेन्टिङहरू सिकाउने अनि बुद्ध शिक्षा लगायत विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ र यसको संयोजक चाहिँ हाम्रो कार्यकारी सदस्य प्रवीण बुद्धाचार्यज्यूले गर्नुभएको छ। उहाँले निरन्तर रूपमा शुरूआतबाट नै यो बाल मैत्री कार्यक्रम चाहिँ अहिलेसम्म नै सञ्चालन गर्नुभएको छ। त्यसमा हामीले पनि शनिबार गएर कार्य समिति हामी आफै गएर पनि त्यसमा चाहिँ सहभागी हुन्छौं। त्यो कार्यक्रममा चाहिँ म सम्पूर्णलाई के भन्न चाहन्छु भन्दा हजुरहरू वरिपरि हुनुहुन्छ भने धर्मशिला बुद्ध विहारको वरिपरि अथवा अलि टाढाबाट पनि ल्याएर त्यहाँ आफ्नो बालबालिकालाई केही नयाँ कुरा सिकाऊ अथवा केही एक दुई घण्टा भए पनि उनीहरूले केही नयाँ सिकोस् भनेर हजुरहरूको आफ्नो बालबालिकालाई पनि ल्याएर त्यहाँ पठाउन सक्नुहुनेछ भनेर पनि म यहाँबाट भन्न चाहन्छु।
1: हजुर, उत्कृष्ट कार्यक्रमहरूको बारेमा जानकारी त दिइसक्नु भएको छ। यहाँले जुन भन्नुभयो वार्षिक रूपमा दुईचोटि यहाँहरूको रक्तदान कार्यक्रम हुन्छ, यो दानको महत्वलाई अझ बुझाउनका लागि हो कि यो रगतको अभाव परिपूर्तिका लागि?
0: हजुर, धन्यवाद। शुरूमा त अब हाम्रो युवा बौद्ध संघको नाम लिने बित्तिकै रक्त संचारसँग नै जोडिएको मैले थाहा पाएँ, किन भन्दा म यो संस्थामा लागेको त भर्खर 12-13 वर्ष मात्रै भएको छ र हरेक रक्तदान कार्यक्रममा आउँदाखेरि यहाँ महेन्द्र केसी सर अरू सरहरूले नै भन्नुहुन्छ शुरूमा पोखरामा जुन हाम्रो रक्तदान कार्यक्रम शुरू गर्ने नै युवा बौद्ध संघ रहेको थियो भन्ने मैले भन्न पाउँदा म पनि एकदमै हर्ष लाग्छ मलाई पनि, किन भन्दाखेरि सुरुमा पोखरामा कसैले पनि रक्तदान गर्नको लागि चाहिँ हिचकिचाहट हुने बेलामा चाहिँ हाम्रो युवा बौद्ध संघ सक्रिय रूपमा चाहिँ जुन हाम्रो संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्य हुनुहुन्छ उहाँकै सक्रियतामा चाहिँ यो रक्तदान कार्यक्रम गरिन्थ्यो र आपतकालीन स्थितिमा पनि इमर्जेन्सीमा रक्तदान रगतको अभाव भएको बेलामा पनि युवा बौद्ध संघलाई नै रक्त संचार केन्द्रले खबर गरेर तत्कालै विभिन्न कार्यक्रमहरू राखेर चाहिँ रक्तदानको अभाव पूर्ति गरेको पनि छ। त्यसकारण अहिले त अब विभिन्न संस्थाहरूले गर्नुहुन्छ तर हाम्रो सुरुवातमा पोखरामै एकदमै लागि परेर सुरुवात रक्तदानको सुरुवात गर्ने भन्ने गर्नुभएकै यो हाम्रो युवा बौद्ध संघले हो र त्यो कारणले गर्दा अब हाम्रो बुद्ध शिक्षा अन्तर्गत पनि हामीले एउटा रगत दान गर्नु भनेको एकदम ठूलो दान भनेर भनिन्छ, जस्तो पैसाको दान भन्दा नि अझै ठूलो चाहिँ हाम्रो अङ्गदान र अङ्गदान पछि चाहिँ रगत दान पनि भनेर भन्नुहुन्छ। त्यो कारणले गर्दा हामीले बुद्ध शिक्षामा लागेर आफ्नो अलिकति पनि केही कुरा दान गरेर कोही बिरामीलाई हामीले स्वस्थ बनाउन सक्छौ भने त्योभन्दा ठूलो कुरा केही होइन भनेर नै रक्तदान गरिन्छ र त्यो रक्तदान कार्यक्रमको हाम्रो सुरुवातबाट नै अक्षयकोष दाता पनि रहनु भएको छ इच्छामान बुद्धाचार्यज्यू र उहाँकै नाममा चाहिँ हामीले यो रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेका छौं। उहाँलाई नै म साधुवाद दिन चाहन्छु यसको लागि।
1: जुन दिन आजभन्दा करिब 30 वर्ष अगाडि जबकि यो रक्तदान गर्ने भन्ने कुरा चाहिँ नि हिचकिचाहट हुन्थ्यो, दिन हुँदैन, आफू कमजोर भइन्छ, आफ्नो रगत दियो भने आफू कमजोर भइन्छ भन्ने मेन्टालिटीलाई छिर्दै युवा बौद्ध संघले पहिलो पटक करिब करिब भन्नुभयो त रक्तदानको कार्यक्रम गर्नुभयो र राम्रोसँग पनि रगत पनि संकलन गर्यो र त्यो समयदेखि नै आजसम्म निरन्तर रूपमा वर्षको दुई पटकसम्म यो रक्तदान कार्यक्रम आयोजना गर्नुहुन्छ र सधैँ कार्यक्रमले चाहिँ नि कार्यक्रम भव्यताका साथ युवाहरूले ब्लड डोनेसन गरेको हामीले देखिरहेका पनि छौं, न्यूजहरूबाट सुनि पनि रहेका छौं। दानको महत्व पनि युवावर्गलाई जसले आफ्नो नितान्त व्यक्तिगत कसैको अब इन्कम होला कसैको नहोला तर पनि यो रगत भनेको खेर जाने रगत दिन पाउँदा चाहिँ नि एकदमै इच एन्ड एभ्री पर्सन चाहिँ उहाँहरू चाहिँ म केही दान गरिरहेको छु भने एउटा

0: आफू भित्र नै एउटा सन्तुष्टिता सन्तुष्ट चाहिँ भएको हामीले महसुस गरेका छौँ. अनि यहाँहरूको यो शिविर गर्नुहुन्छ, आँखा शिविर किन यही पोखरा बजारमै नगरिकन गाउँ गाउँमा गएर आँखा शिविर गर्नुको उद्देश्य चाहिँ के होला?
1: हजुर, धन्यवाद सङ्गीताजी. हाम्रो आँखा शिविर चाहिँ अब हामी पोखरा महानगरपालिकामा बस्छौँ. यहाँ हाम्रो हिमालय आँखा अस्पताल छ गाडीपाटनमा, र पोखरामा बस्ने दाजुभाइ दिदीबहिनीहरूले अथवा आमा बुवाहरूले त पोखरामै गएर पनि आफूले आफ्नो आँखाको जाँच गर्न सक्नुहुन्छ. तर हाम्रो उद्देश्य के हो भने गाउँ गाउँमा अस्पतालहरू आँखाको अस्पताल त झन् छँदै छैन. त्यो कारणले गर्दा चाहिँ गाउँमा धेरै मोतियाबिन्दु भएका वृद्ध वृद्धाहरू हामीले देख्छौँ, र उहाँहरूलाई चाहिँ हामीले एक वर्षमा गएर कुनै गाउँमा गएर त्यहाँ हामीले चेक जाँच गरेर डक्टरहरू हामीले चाहिँ जहिले पनि गाडीपाटन अस्पतालबाटै हामीलाई हिमालय आँखा अस्पतालबाटै डक्टरहरूको सहयोग हुन्छ. हामीले चाहिँ सहकार्य गर्छौँ र उहाँहरू हामीसँग जानुहुन्छ र हामीले चाहिँ बिरामीलाई चाहिँ चेक जाँच गर्दा अब लगभग 300-350 जनामा चेक जाँच गर्दा 10-15-20 होइन त्यो दरले चाहिँ मोतियाबिन्दु निस्किन्छ, र उहाँहरूलाई चाहिँ हामीले आफै सँगै ल्याएर उहाँहरूको चाहिँ उपचार गर्छौँ र 2-3 दिन राखेर अपरेसन गरेर फेरि उहाँहरूलाई पठाउँछौँ, र त्यसको खर्च पनि हामीले सम्पूर्ण युवावद्ध सङ्घले नै बेहोर्छौँ कि उहाँहरूको खाना बस्नदेखि लिएर कुरुवाको पनि हामीले खाना बस्न र उहाँहरूको बस भाडा फर्किँदासम्मको पनि हामीले 1 रुपियाँ पनि उहाँहरूको खर्च नगरिकन गर्ने भएको भएर गाउँमा गर्ने हो. उहाँहरूसँग धेरै पैसा पनि हुँदैन नि त, कतिजनासँग त वृद्ध वृद्धसँग पैसा पनि हुँदैन, कति त आर्थिक स्थिति एकदम कमजोर भएको पनि हुनुहुन्छ. उहाँहरूले पनि यसरी हामीले निःशुल्क रूपमा आँखा शिविर कार्यक्रम गरेर उहाँहरूको जुन अपरेसन गरे पश्चात चाहिँ उहाँहरूको त्यो एक्सप्रेसन चाहिँ हामीलाई त्यो देख्दा चाहिँ एकदम मनमा सन्तुष्ट हुन्छ कि कतिजनाको भए पनि हामीले यो वर्ष 9-10 जनालाई चाहिँ हामीले आँखा देखाउन सक्यौँ. त्यो हिसाबले चाहिँ हामीले गाउँ गाउँमा गर्ने हो. र अहिले मेरो कार्यकाल 2 वर्षमा चाहिँ मैले 2 वटा नै मादी गाउँपालिका त्यहाँ मुगरीबेसी 9 एउटा मेरो आँखा शिविर चाहिँ 2082 गरेका थियौँ, र 82 पनि हामीले याङ्जाकोटमा गर्यौं. मादी गाउँपालिका नै किन भन्दाखेरि हामी पहिला धेरै ठाउँमा स्याङ्जामा गएका छौँ, होइन, विभिन्न जिल्लामा तनहुँमा पनि गऱ्यौँ हामीले. टाढाको जिल्ला भन्दा हामी कास्की जिल्लामै छौँ, र मैले के सोचेँ भन्दा म यहाँ अध्यक्ष भइसकेपछि चाहिँ कास्की जिल्लामै भएको नजिकैको गाउँपालिकालाई किन हामीले नसमेट्ने त, हामीले त पहिला त नजिककोलाई हेरेर बल्ल अलिक टाढा जाने हो कि भन्ने हिसाबले चाहिँ मैले मेरो कार्यकालमा चाहिँ अब एउटा हामीले स्वास्थ्य शिविर पनि हामीले छाचोकमा गरेका थियौँ, त्यहाँको स्वास्थ्य केन्द्रमा गरेका थियौँ, होइन, त्यो भएर चाहिँ एउटा स्वास्थ्य शिविर पनि अहिले हामीले धेरै वर्षपछि चाहिँ बाहिर लैजान सक्यौँ कि. हामीलाई अब हाम्रो स्वास्थ्य शिविरको कुरा गर्दाखेरि सुरुवातबाट नै स्वास्थ्य शिविरको संयोजक चाहिँ हाम्रो वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर भाइरत्न साकेज्यूले गर्दै आउनुभएको छ, र अहिले 31 वर्ष हुँदा नि उहाँ नै संयोजक हुनुहुन्छ कि. त्यो कारणले गर्दा उहाँले के भन्नुभयो भन्दा हामीले यत्रो 30 वर्ष भइसक्यो, 1 वर्ष चाहिँ हामीले बाहिर लैजाउँ न त. योभन्दा अगाडि नै एकपटक हामीले स्वास्थ्य शिविर बाहिर लगेका थियौँ, र अहिले चाहिँ फेरि उहाँको इच्छा अनुसार चाहिँ धेरै भयो, यहाँ त अब सबैजनाले पाइराख्नु भएको हुन्छ सुविधा, गाउँमा जाँदा चाहिँ अझै उपयुक्त होला भनेर उहाँको सुझाव लिएर चाहिँ हामीले यो पटक चाहिँ 2082 सालमा चाहिँ छाचोकमा चाहिँ एउटा कार्यक्रम गऱ्यौँ, र त्यहाँ चाहिँ धेरैजना लगभग 300 जना मानिसहरूले चाहिँ सबै भनौँ न उहाँहरूले राम्रोसँग चेक जाँच गरियो, त्यसमा भिडियो एक्सरेहरू पनि हाम्रो समावेश भएको थियो यसपालि, त्यो भएर राम्रोसँग गर्न सक्यो. त्यही भएर हाम्रो उद्देश्य भनेको गाउँ गाउँमा रहनुभएका जो पनि अस्वस्थ हुनुभएको अथवा स्वस्थ भए पनि उहाँहरूलाई आफ्नो स्वास्थ्य स्थिति कस्तो छ त नि भनेर चेक जाँच गरेर हामीले उहाँहरूलाई जानकारी दिन र साँच्चै नै आवश्यक परेको व्यक्तिहरूलाई चाहिँ हाम्रो सेवा सानो सेवाले पनि उहाँहरूलाई ठूलो हुन सक्छ भन्ने हेतुले नै हामीले यो अहिले गाउँ गाउँमा यो आँखा शिविर र एकपटक चाहिँ बेला बेलामा हामीले स्वास्थ्य शिविर पनि गाउँमा गर्ने गर्दछौँ.
0: तपाईँहरूको जुन यो आँखा शिविर गाउँ गाउँमा गएर गरिरहँदाखेरि जुन यहाँहरूले यहाँसम्म ल्याएर अपरेसन गर्ने र उहाँहरूलाई बस्ने खाने आउने जानेको पनि व्यवस्था गरिदिने भन्नुभयो, यो सबैको अर्थको संयोजन चाहिँ कसरी हुन्छ?
1: अर्थको संयोजन
0: फाइनेन्सियल चाहिँ
1: ए हजुर हजुर फाइनेन्सियल चाहिँ हाम्रो यस्तो छ, अब हामी त्यही हाम्रो संस्था होइन पुरानो संस्था भए पनि अब फाइनेन्सियली चाहिँ हामी त्यति धेरै सुदृढ छैनौँ, तर पनि राम्रै छ. अहिलेसम्म हामीले दाताहरू जो हाम्रो सदस्य हुनुहुन्छ हाम्रो युवावध संघमा र सदस्य मात्रै नभएर हाम्रो धर्मशिला बुद्ध विहार अन्तर्गतमै चारवटा संस्थाहरू रहेका छन् नि ती संस्थाहरूका दाताहरूसँग पनि हामीले माग्ने गर्दछौँ. अब हामीले नै आर्थिक सहयोग जुटाउनु पर्छ किन भन्दाखेरि एउटा लगभग एउटा कार्यक्रम गर्दा 1 लाख भन्दा बढी नै हाम्रो खर्च हुन्छ एउटा आँखा शिविर गर्दा मात्रै होइन 1-1.5 लाखको हाम्रो खर्च निस्किन्छ र हामीले हरेक वर्ष नै लगभग हामीलाई दाताहरूले केही हदसम्म 50-60% चाहिँ हामीले 70% जति चाहिँ हामीले फेरि दाताहरूसँग आर्थिक सहयोग गर्छौँ हामी आफैले पनि अब कार्य समिति मेम्बरहरूले पनि हामीले पनि राख्छौँ र नपुगेको मात्रै हामीले थोरै पर्सेन्ट चाहिँ हामीले कोषबाट संस्थाको कोषबाट पनि चलाउने गर्दछौँ. यसरी चाहिँ हाम्रो हरेक कार्यक्रम यसरी नै हाम्रो अब जस्तो स्वास्थ्य शिविर पनि हामीले यसरी नै गर्छौँ तर स्वास्थ्य शिविरकोमा चाहिँ हामीले दाताहरूसँग चाहिँ संकलन गर्दैनौँ तर आँखा शिविरको लागि चाहिँ गर्छौँ र आँखा शिविरको लागि चाहिँ फेरि गाउँ गाउँमा गएर गर्ने भएको भएर दाताहरूले पनि दिनुहुन्छ कि हामीले एकजनाको शल्यक्रिया गरे बापत चाहिँ 3500 भनेर चाहिँ हामीले लिन्छौँ र त्यो अनुसार चाहिँ उहाँहरूले पनि दिनुहुन्छ. त्यो कारणले गर्दा नै अहिलेसम्म पनि हामीले यत्रो वर्षसम्म यतिका वर्षसम्म हामीले काम गर्दै आउँदा पनि हामीलाई त्यो आर्थिक अभाव चाहिँ हुन दिनुभएको छैन. त्यही भएर सम्पूर्ण दाताजीहरूलाई पनि म यहीँबाट चाहिँ हृदयदेखि नै साधुवाद दिन चाहन्छु.
0: अनि एउटा आँखाको अपरेशन गरेर जसले कि आँखा नदेखिराख्नु भएको अवस्थामा तपाईँले यहाँ ल्याएर अपरेशन गरेर आँखा देखाइदिए राख्दाखेरि उहाँ र उहाँको परिवारको प्रतिक्रिया कस्तो पाउनु भएको छ?
1: उहाँहरूको प्रतिक्रिया त एकदमै त्यही भन्छु मैले पनि यत्रो वर्ष धेरै वर्ष भयो अब यहाँ युवावध संघमा लागेको लगभग 12-13 वर्ष भयो होइन र यो 13 वर्षको क्रममा चाहिँ जहाँ पनि गएर त्यो हामीले जब अपरेसन गर्छौँ अब हामीले ल्याएर पहिलो दिनमा चाहिँ बिरामीलाई राख्छौँ भर्ना गरेर त्यसपछि दोस्रो दिनमा चाहिँ उहाँहरूको सुरुमा चाहिँ अब त्यो सबै प्रेसरहरू सबै चेक जाँच गर्नुपर्ने हुन्छ र त्यसपछि त्यही दिनमा अपरेसन हुन्छ अनि बेलुका हामी भेट्न जान्छौँ फलफुल लिएर त्यसपछि भोलिपल्ट अर्को दिनमा चाहिँ उहाँहरूलाई विदाई गर्ने हुन्छ र जब आँखाको पट्टी खोलिसकेपछि उहाँहरूको त्यो एक्सप्रेसन देखेर नै हामीलाई एकदमै सन्तुष्ट हुन्छ कि ए कति राम्रो गरिदिनु भयो ल एकदमै धेरै धेरै धन्यवाद भनेर एकदमै धेरै नै खुसी हुनुहुन्छ. उहाँहरूको त्यो खुसी देखेर नै हामीलाई अझै काम गर्ने जाँगर जोस आउँछ कि ए हामीले त यतिजनालाई त हामीले चाहिँ आँखा देखाउन सक्यौँ र अब यो आँखाकै हजुरले कुरा गर्दा चाहिँ लास्ट इयर पनि म मुगरीबेसीमा मेरो चाहिँ माइती घर पनि हो र त्यहाँ मेरो ठुलो बुवा 105 वर्षको होइन उहाँको पनि हामीले एउटा आँखाको चाहिँ अपरेसन गरेका थियौँ कि मेरो ठुलो बुवा आफ्नै ठुलो बुवा अनि त्यो कारणले गर्दा उहाँ पनि एकदमै खुसी हुनुभएको थियो र हामीले अहिलेसम्म गरेकोमा सबभन्दा धेरै एजको चाहिँ यो 105 वर्ष नै होला. त्योभन्दा अगाडि चाहिँ हामीले तनहुँमा 3 वर्ष अगाडि गर्दा जुन म उपाध्यक्ष थिएँ त्यहाँ चाहिँ हाम्रो 92-93 वर्षको दुईजना बुवा आमाको कि बुवा आमा भनेको आफ्नै दम्पति त्यसरी चाहिँ गरेको थियो. उहाँहरू पनि अलिक धेरै ओल्ड एजको हुनुहुन्थ्यो मैले अहिलेसम्म थाहा पाएकोमा र लास्ट इयर गरेकोमा चाहिँ 105 वर्षको र अब कतिले भन्नुहुन्छ नि त 90 वर्षमा त अपरेसन गर्नुहुन्न होला भनेर तर आँखाको त्यस्तो नहुने रहेछ. आँखाको चाहिँ यदि प्रेसरहरू ठिक छ सुगर ठिक छ भने 100 कटेको वृद्ध विधाले पनि राम्रोसँग चाहिँ मोतियाबिन्दुको अपरेसन गर्न सक्नुहुनेछ भनेर मैले चाहिँ यही कार्यक्रम मार्फत चाहिँ मलाई पनि जानकारी भयो र हामी पनि अत्यन्तै खुसी थियौँ त्यो बेलामा.
0: भने यसरी उहाँहरूलाई आँखा देखाउन सक्दाखेरिको उहाँहरूको आत्मसन्तुष्टि र आयोजकको पनि सफलता अनि सन्तुष्टिको कुरा आउँछ. यो जोडिएर असाध्यै एउटा रमाइलो माहौल अनि खुसीको माहौल त क्रिएट गर्नु भएको छ. अनि नामैमा छ युवा बौद्ध संघ. यहाँले यो सबै गरिरहँदाखेरि कहिले स्वास्थ्य शिविर कहिले आँखा शिविर गरिरहँदाखेरि तपाईँहरूले बौद्ध मूल्य मान्यतालाई कसरी बुझाउनु कसरी यसलाई चाहिँ रिलेट गर्नुहुन्छ?
1: हजुर धन्यवाद. बौद्ध मान्यता भन्दा हामीले हरेक शनिबार जुन हाम्रो बाल मैत्री कार्यक्रम हुन्छ त्योभन्दा अगाडि हाम्रो अब ज्ञानमाला संघको पनि कुरा गर्नुपर्छ. ज्ञानमाला संघ पनि पुरानो संस्था हो. अब ज्ञानमाला संघमा चाहिँ हाम्रो हरेक 7:30 बजेपछि चाहिँ हाम्रो ज्ञानमाला भजन प्रस्तुत गरिन्छ. अब ज्ञानमाला संघको कुरा गर्दा म अहिले सचिव पनि रहेको छु र ज्ञानमाला संघमा त्यो भजनहरू भनेको विशुद्ध रूपमा चाहिँ हाम्रो बुद्धिस्ट होइन बुद्ध शिक्षासँग सम्बन्धित हुन्छ. त्यहीँ गएर हामीले भजनहरू प्रस्तुत गर्छौँ. त्यही गीतको मार्फतबाट चाहिँ हामीले बौद्ध शिक्षालाई पनि उजागर गरिरहेका छौँ र त्यसमा चाहिँ हाम्रो युवा बौद्ध संघको पनि सक्रिय भूमिका रहेको हुन्छ. त्यहाँ ज्ञानमाला संघ भन्दैमा ज्ञानमाला संघ मात्रै आउनुहुन्न कि त्यहाँ युवा बौद्ध संघ हरेक 4 वटै संस्थाको सदस्यहरू पदाधिकारीहरू आउनुहुन्छ. बालबालिकालाई नै त्यस पछाडि नै हामीले कार्यक्रम पनि गर्छौँ. त्यो भएर हाम्रो मेन उद्देश्य भनेकै बुद्ध शिक्षाको प्रचार प्रसार गर्नु र समाजमा चाहिँ एउटा राम्रो मूल्य मान्यता सिकाउनु हो. त्यो भएर हामीले युवा बुद्ध संघले पनि ज्ञानमाला सँगसँगै त्यहाँ सहकार्य गरेर हाम्रै सदस्य जुन हाम्रो पदाधिकारीहरू हुनुहुन्छ, जुन अब तबला बजाउने हुनुहुन्छ नि हाम्रो जुन आनन्द बुद्धाचार्य, उहाँ अहिले हाम्रो उपाध्यक्ष हुनुभएको छ. त्यही भएर चाहिँ प्रवीण बुद्धाचार्य हुनुहुन्छ जसले चाहिँ हाम्रो हार्मोनियम बजाउनुहुन्छ, उहाँ पनि हाम्रो कार्यकारी समिति हुनुहुन्छ. हाम्रै युवा बुद्ध संघकै अब म आफै म पनि मैले अब भजनहरू गाउँछु होइन, त्यो भएर चाहिँ हामी धेरै नै चाहिँ यो भजन मार्फत नै हामीले बुद्ध शिक्षा प्रसार गरेको कुरा चाहिँ म यहाँलाई जानकारी गराउन चाहन्छु. र अब कहिलेकाहीँ चाहिँ हामीले अब यो ध्यान कार्यक्रम पनि हाम्रो पूजनीय भिक्षु दजुवन्तज्यूलाई भनेर कहिलेकाहीँ चाहिँ बालबालिकाहरूलाई र हामीसँगै चाहिँ ध्यान कार्यक्रमहरू पनि हामीले गर्दै आइरहेका छौँ.
0: युवा बुद्ध संघले स्वास्थ्यमा अनि त्यसपछि विभिन्न एक्टिभिटिज साथसाथै बुद्ध शिक्षालाई पनि संरक्षण अनि सम्वर्धन गर्ने र युवा पुस्तालाई पनि यो बारे जानकारी दिनका लागि साना साना नानी बाबुहरूलाई पनि इन्भल्भ गरेर युवा बौद्ध संघले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ. जो कार्यक्रम चाहिँ प्रत्यक्ष अनि अप्रत्यक्ष सबैलाई लाभान्वित भएको महसुस हामी गरिरहेका पनि छौं. हुन त आज विश्व सामु चिनाउनु पर्दा नेपाललाई बुद्ध जन्मेको भूमि भनेर चिनाउँछ. बुद्ध धर्म भन्दा पनि बुद्ध शिक्षालाई अंगीकार गर्न सकेको क्षणमा चाहिँ नि सक्यौ भने हरेक युवा हरेक बालबालिका मात्र नभइकन वयस्कहरू वृद्धहरूले पनि एक प्रकारको सन्तुष्टि अनि एक प्रकारको चाहिँ नि आफूलाई नै चिन्ने, आफूलाई रियलाइज गरेर आफूलाई चिनेर अरूलाई पनि चिन्ने. हामी अरूलाई धेरै चिन्छौ तर आफूलाई चिन्न सकिरहेको छैनौ. त्यसैले गर्दा आफूलाई पनि चिन्नका लागि यस्ता शिक्षाहरू दिनका लागि विगत पहिला जुन अलिकता अप्ठ्यारो सिचुएसनमा चाहिँ नि बुद्ध शिक्षा फैलाउनका लागि भनेर ज्ञानमाला रचियो. ज्ञानमालाको मार्फतबाट नै ज्ञानको बाजा सहित ज्ञानको प्रचार गरियो र त्यो ज्ञानलाई बाजा र स्वरमा मात्र होइन कि मनन गर्नुपर्छ भन्ने कुरा चाहिँ नि युवा बौद्ध संघले सिकाइ नै रहेको छ. र अब यो सबै कार्यक्रमहरू गरिरहँदा युवा बौद्ध संघमा असाध्यै एक्टिभ भएर एउटा सफल नेतृत्व गरिसक्नु भएको छ अनि मिठो ज्ञानमाला भजन गाउनुहुन्छ, ज्ञानमाला संघको पनि सचिव हुनुहुन्छ, साथसाथै आफ्नो व्यक्तिगत प्रोफेसनल चाहिने शिक्षिका पनि हुनुहुन्छ अनि एउटा परिवारलाई हेरिराख्नु भएको छ, श्रीमान छोरी सबै परिवार, यी सबै कुरा समाज घर परिवार यो सबै कुरा म्यानेज गरिरहँदा एउटा महिलालाई कतिको सहज अनि कतिको प्र्याक्टिकल भएको महसुस गर्नुभएको छ?
1: धन्यवाद संगीताजी. प्र्याक्टिकल भन्दा पनि यो एउटा हुन्छ, च्यालेन्जहरू त हुन्छ कतिपय होइन. जस्तो अब एउटा म पेसाले पनि म शिक्षिका होइन, म चाहिँ प्रतिभा माविमा अहिले पनि अध्ययनरत छु. त्यो कारणले गर्दा मैले समय मिलाउनको लागि चाहिँ मलाई अलिकति गाह्रो त हुन्छ, तर पनि मनदेखि चाहे भने जस्तोसुकै कार्य पनि सम्पन्न गर्न सकिन्छ जस्तो लाग्छ. र यो कार्यक्रम गर्दा गर्दै अब हामीले विभिन्न समय दिनुपर्ने हुन्छ र मैले मेरो बिदाको दिन अब शनिबारदेखि लिएर जहिले पनि बिदा हुन्छ त्यसपछि म संस्थामा नै मैले समय दिन्छु. मैले घर परिवारलाई भने त्यति समय दिन पाइरहेको छैन, यो चाहिँ क्लियरली नै हो. र यदि घर परिवारको सहयोग साथ हुन्थेन भने फेरि मैले यो काम पनि गर्न सक्थिनँ. उहाँहरूकै सहयोगले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ मलाई यति टाइम बाहिर बस्नको लागि काम गर्नको लागि घरदेखि नै उहाँहरूले सहयोग गर्नुहुन्छ. त्यो कारणले गर्दाखेरि नै मैले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो समय मिलाएर गरिरहेको छु र गर्नेछु भविष्यमा पनि. पछिसम्म पनि मैले यो होइन आफूले सकिँदै चाहिँ मैले यही संस्थामा रहेर चाहिँ अझै पछि होइन पूर्व अध्यक्ष हुँदासम्म पनि मैले काम गरिरहनेछु भनेर चाहिँ म यहीँबाट हजुरहरूलाई जानकारी पनि दिन चाहन्छु.
0: पक्कै पनि यहाँले चाहिँ नि जुन घर परिवारको साथ सहयोग पाउनुभयो, जुन तपाईँले आजसम्म बुद्ध शिक्षामा युवा बौद्ध संघमा लागेर बुद्धका शिक्षाहरू चाहिँ अनुसरण गर्नुभएकोले नै तपाईँप्रतिको विश्वास अनि तपाईँको व्यवहारले नै तपाईँको परिवारले तपाईँप्रति जुन एउटा विश्वास राखेर तपाईँलाई काम गर्ने एउटा अवसर दिनुभयो र यहाँ एउटा सफल नेतृत्व युवा बौद्ध संघ होस् या ज्ञानवाला संघ होस् मा मात्र नभइकन आफ्नो प्रोफेसन र पर्सनल लाइफमा पनि रहेको हामीले बुझ्न सक्छौ, देख्न सकिरहेका छौ. यो सबै गर्दाखेरि अझ अर्को कुरा भनेको त तपाईँले आफ्नो सन्तानको शिक्षामा पनि एउटा राम्रो दखल दिएर एउटा राम्रो केपेबल नानी अनि जसले कि एउटा आफ्नो एसईमा पनि 4GB ल्याउन सफल हुनुभयो त्यसलाई पनि यहाँलाई धेरै धेरै बधाई पनि दिन चाहन्छु किनभने एउटा अत्यन्त वर्किङ अनि त्यसपछि फेरि फिल्डमा आफ्नो एउटा प्रोफेसन नभइकन अलिकता सोसियल लाइफमा पनि एउटा एक्टिभ पार्टिसिपेट हुँदा हुँदै पनि आफ्नो सन्तानको लागि पनि एउटा राम्रो समय दिनुभएकै कारणले चाहिँ उहाँ नानीको पनि त्यति राम्रो जीवी ल्याउन सफल हुनुभयो. तपाईँलाई कस्तो लाग्छ एउटा महिला दिदी बहिनी होइन आज हाम्रो दिदी बहिनीहरूलाई हेर्दाखेरि पोखराको कन्ट्रेस्यू भन्दा टाढा नजाउँ गाउँमा त उहाँहरूको आफ्नै किसिमको लाइफ स्टाइल छ तर पनि पोखरामा दिदी बहिनीहरू सक्षम हुनुहुन्छ एडुकेटेड हुनुहुन्छ उहाँहरूसँग एकदमै केही गर्ने क्षमता छ तर उहाँहरू चाहिँ बाहिर निस्कन खोज्नु हुँदैन यो सबै गर्दाखेरि तपाईँ आफूले भोगेको आफूले जिएको जीवनलाई हेरेर उहाँहरूलाई कस्तो खालको एक प्रकारको मोटिभेसन अनि बुद्ध शिक्षामा पनि लामो समयसम्म लागिराख्नु भएको बुद्धका ती ज्ञानहरूलाई अनुसरण गर्दै आफ्नो जीवनलाई एउटा सचरित्र जीवन निर्वाह गरिरहनु भएर अब महिला दिदी बहिनीहरूलाई पनि कसरी आफ्नो घर परिवार र समाजप्रति विश्वास आर्जन गर्नका लागि के गर्नुपर्छ जस्तो लाग्छ.
1: हजुर धन्यवाद संगीताजी. हजुरले भन्नुभएको कुरा एकदमै ठूलो कुरा हो. त्यही त अब मैले पनि यसरी सुरुबाट चाहिँ यसरी टाइम दिन सक्छु जस्तो लाग्थेन. अब बिस्तारै आउँदै गर्दाखेरि एउटा कामप्रतिको लगाव र बुद्ध शिक्षाप्रतिको लगावको कारणले गर्दा नै मैले यो सम्भव भएको छु भने मैले अरू दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि अहिले चाहिँ एकदम देखावटी समाजहरू निर्माण भएको देखिन्छ. अब परम्परा संस्कृतिमा पनि अलि धमिलिँदै गएको देखिन्छ. त्यो कारणले चाहिँ धेरै टाइम भनौँ न समय चाहिँ उहाँहरूले अनावश्यक खेर फाल्नुभन्दा अलिकति पनि समय आफ्नो जुटाएर म केही गर्छु म कुनै संस्थामा लाग्छु होइन जुनसुकै संस्थामा लागे पनि हुन्छ कुनै पनि संस्थामा हामी लागेर काम गर्यौँ भने त्यहाँबाट केही न केही सिक्छौँ कि हामीले नेतृत्व गर्ने कुराहरू अब कसरी घुलमिल भएर अरूसँग काम गर्ने कुराहरू समूहको कुरा छ होइन त्यो सबै कुरा हामीले सिक्न सक्छौँ र आफ्नो व्यक्तित्वको पनि विकास हुन्छ. अहिले मैले जुन हजुरसँग यसरी बोलिराखेको छु अब मेरो पहिलो संस्था भनेकै जुन हाम्रो युवा सङ्घ र ज्ञानमालासँग छ र यहीँबाट नै मैले यो नेतृत्व जुन अब सचिवको कुरा गर्नुभयो अहिले पनि ज्ञानमालासँग सचिव मैले गरिरहेको छु र मैले युवाउदसँग पनि लगभग 6 वर्ष चाहिँ सहसचिव र 4 वर्ष चाहिँ सचिवको काम गरेको थियो. त्यसले गर्दा नै मलाई कन्फिडेन्ट डेभलप भयो होइन म बोल्न सक्छु नि त अब कार्यक्रम पनि सञ्चालन गर्न सक्छु. त्यो त मलाई घरमै बसेको भए त मैले त्यो सिक्न सक्थिनँ. त्यो भएर चाहिँ दिदी बहिनीहरूले के बुझ्नु जरुरी छ भन्दा भित्र हामीसँग पनि विभिन्न किसिमको ज्ञानहरू हुन्छ हामीले गर्न सक्छौँ तर त्यसलाई चाहिँ कहाँ गएर चाहिँ उजागर गर्ने भन्दा कुनै संस्थामा गएर हजुरहरूले त्यहाँ गएर चाहिँ इन्भल्भ हुनुभयो भने चाहिँ त्यहाँबाट केही न केही हामीले पनि हाम्रो समय दिन्छौँ त्यसको सट्टा हामीलाई पनि त फाइदा हुन्छ. हामीले पनि आफ्नो आफ्नो चाहिँ हामीले आफ्नो व्यक्तित्वको विकास गर्न सक्छौँ. त्यो कारणले गर्दा चाहिँ सबैको मैले के भन्न चाहन्छु भन्दाखेरि हजुरहरूले पनि केही समय 1 घण्टा 2 घण्टा आधा घण्टा नै किन नहोस् कहीँ लागेर चाहिँ कुनै संस्थामा इन्भल्भ भएर काम गर्नुभयो भने त्यहाँ अवश्य नै केही न केही चाहिँ हामीले पनि सिक्न सक्छौँ भन्ने जस्तो लाग्छ.
0: भनेपछि जीवनमा धेरै कुरा सिक्नका लागि आफूभित्र भएका प्रतिभाहरूलाई प्रस्फुटन गर्नलाई एउटा प्लेटफर्म चाहिन्छ र त्यो प्लेटफर्म चाहिँ नि तपाईँले खोजी गर्नुहोस् र तपाईँ त्यहाँ इन्भल्भ हुनुभयो भने धेरै कुरा सिकिन्छ र भोलिका दिनमा आफूलाई चाहिँ नि अहिले दिदी बहिनीहरू आफूभित्र प्रतिभा छ तर निकाल्न सक्नु भएको छैन बोल्न सक्नु भएको छैन उहाँ धेरै कुरा जान्नुहुन्छ उहाँहरूसँग धेरै कलाहरू छन् सिपहरू छन् तर उहाँहरू निकाल्न सक्नु राख्नु भएको छैन एउटा त्यसैले गर्दाखेरि कुनै न कुनै संघ संस्थामा आबद्ध हुनुभयो भने एउटा प्लेटफर्म क्रिएट हुन्छ प्लेटफर्मबाट आफ्नो प्रतिभाहरूलाई देखाउन सिकाउन पनि अवसर मिल्छ भन्ने पनि यहाँले यसरी भन्नुहुन्छ र यहाँ लामो समयदेखि ज्ञानमाला भजनमा चाहिँ भजन पोखराको उत्कृष्ट ज्ञानमाला भजन गायिका पनि हुनुहुन्छ. यो ज्ञानमाला भजन भनेको चाहिँ तपाईँलाई वास्तवमा हुन त तपाईँले भन्नु बुद्धका ती ज्ञानहरूलाई चाहिँ नि लयबद्ध गरेर हामीलाई सानसाना नानी बाबुहरूलाई पनि लेसन पढायो भने उहाँहरू बुझ्न ढिलो हुन्छ तर गीतको माध्यम कविताको माध्यम कथाको माध्यमबाट उहाँले कस्तो सुन्नुहुन्छ बुझ्नुहुन्छ. त्यसले गर्दाखेरि यो भजन गाइरहँदा अनि भजनलाई सुनिरहँदा मनन गरिरहँदा यसले कस्तो खालको इम्प्याक्ट पारेको महसुस गर्नुहुन्छ यसले जीवनमा साँच्चैको परिवर्तन ल्याउन सक्छ.
1: हजुर धन्यवाद संगीताजी. हजुर यो चाहिँ हामीले विश्वास गर्नुपर्छ कि हरेक कुरा जस्तो हामीले भगवान छ भन्छौँ नि हामीले देखेको त छैन तर विश्वास गर्छौँ नि त हो. त्यही भएर चाहिँ हामीले बुद्ध शिक्षा जस्तो ज्ञानमाला सङ्घमा चाहिँ ज्ञानमाला भजन भनेर यो सुरुवात गर्ने नै हाम्रो धर्मशिला गुरुमा को पनि म नाम लिन चाहे उहाँले चाहिँ यो बुद्ध शिक्षालाई चाहिँ यसरी ज्ञानमाला भजन मार्फत गर्नुपर्छ भनेर नै जुन धर्मशिला गुरुमाले धर्मशिला बुद्ध विहारको निर्माण गर्नुभयो त्यसपछि विस्तारै चाहिँ यो ज्ञानमाला संघ पनि विस्तारै उजागर हुँदै आयो र अब यसमा चाहिँ हामीले पहिला चाहिँ ज्ञानमाला भजन चाहिँ नेवारीमा मात्रै थियो र हाम्रो चाहिँ सोम बजाचार्यज्यू उहाँ चाहिँ हाम्रो पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो र उहाँले चाहिँ नेपालीमा जब भजनलाई चाहिँ उल्टा गरेर चाहिँ ट्रान्सलेट गरेर चाहिँ जनजनमा चाहिँ यो बुद्ध शिक्षालाई उजागर गर्नमा चाहिँ उहाँको ठूलो भूमिका छ म उहाँलाई सम्झिन चाहन्छु किन भन्दाखेरि नेवारी भाषामा त अब नेवारी भाषा सबैलाई त आउँदैन पहिलाको भजनहरू चाहिँ सबै नेवारीमा हुने गर्दथ्यो र अब सबैले बुझ्नुहुन्थेन तर जब नेपालीमा चाहिँ त्यसलाई चाहिँ उल्टा गरेर चाहिँ जब सोम बज्राचार्यज्यूले चाहिँ त्यो गरिसकेपछि चाहिँ धेरै भजनहरू चाहिँ नेपाली हाम्रो अझै पनि पुरानो भजनहरू जसले गर्दा चाहिँ बुद्ध शिक्षालाई चाहिँ उजागर गरेको छ र त्यो बुद्ध शिक्षा चाहिँ हामीले जब गीत गाउँछ अब हजुरले भजनको कुरा गर्नुभयो हुन त मैले नै गीत गाउँछु र त्यो अलि छुट्टै फिल हुन्छ कि हामीलाई त्यो गीत गाउँदा आनन्दको फिलिङ हुन्छ त्यसको भनेको शब्दहरू चाहिँ हुन त हामीले 100% चाहिँ हामीले आफ्नो जीवनमा गर्न नसकौँला तर पनि केही पर्सेन्ट त हामीले गीत गाउँदाखेरि पनि हामीलाई मनमा आनन्द हुन्छ र हामी बिहार जाँदा पनि हामीलाई शान्त भएर चाहिँ हामीले चाहिँ त्यहाँ आफूलाई मनमा चाहिँ आनन्दित भएको मैले महसुस गर्छु त्यो कारणले गर्दा बुद्ध शिक्षालाई प्रचार प्रसार गर्नमा चाहिँ ज्ञानमाला भजनको पनि एकदमै ठूलो भूमिका रहेको देख्छु मैले
0: पक्कै पनि हामी धर्मको कुरा गर्छौं यो धर्मको कुरा होइन बुद्ध शिक्षाको कुरा हो आज नेपाललाई इन्ट्रोड्युस गर्नुपर्दा हाम्रा ठूला ठूला लिडर्सहरू हाम्रो देशको नेशनल लिडर्सहरूले पनि बुद्ध जन्मेको देश भनेर उहाँले इन्ट्रोड्युस गर्नुहुन्छ नेपाललाई र अक्सफोर्ड युनिभर्सिटीमा हुन त भनिन्छ सिद्धार्थ गौतम बुद्ध उहाँ डाक्टर हुनुहुन्न तर उहाँको फिलोसफीमा पीएचडी गर्ने डाक्टर बन्ने धेरै निस्किसकेका छन् नेपालमा मात्र नभइकन विश्वभरिका मानिसले यसमा चाहिँ नि पीएचडी गरिरहेका छन् आज बुद्ध शिक्षा युवा बुद्ध संघ र आज हामी कमला थापाज्यू भर्खर मात्र निवर्तमान हुनुभएका युवा बुद्ध संघका अध्यक्ष निवर्तमान हुनुभएका निवर्तमान अध्यक्षको बारेमा धेरै कुराकानी गर्यो यसले धेरैलाई लाभान्वित गरि नै होला अन्तिममा जाँदा जाँदै एउटा मिठो भजन सँगै हामी कार्यक्रमबाट बिदाई हुने अनुमति चाहन्छु
1: ए हुन्छ धन्यवाद संगीताजी हजुर मैले अघि सोम बज्राचार्यज्यूको नाम लिएको थिएँ होइन उहाँले नै गाउनुभएको लिउ शरणमा भन्ने यो किन भन्न चाहन्छु भन्दा जस्तो अब हामीले मैले पनि सोम बज्राचार्यज्यू उहाँलाई मैले काका भन्थे होइन म सानो हुँदा नै उहाँले नै मेरो शुरूआत पनि गराइदिनु भएको थियो कि जस्तो हामी चाहिँ 4-5 कक्षा पढ्दाखेरि बुद्ध जयन्तीको बेलामा हामीलाई लिन आउनुहुन्थ्यो घरमा र उहाँको घरमा लगेर चाहिँ भजन गाउनुपर्छ त्यहाँ बुद्ध जयन्तीको लागि भनेर हामी 3-4 जनालाई सिकाउनुहुन्थ्यो होइन त्यहाँबाट नै मैले शुरूआत चाहिँ सानोबाट नै गरेको थिएँ र अब अहिले आएर पनि म उहाँलाई नै सम्झेर चाहिँ उहाँले अब मैले उहाँले गएको जस्तो त गर्न सक्दिनँ पनि हजुरले भनिदिनु भयो है एउटा चाहिँ सानो प्रयास गर्नेछु है

0: धेरै धन्यवाद आजको यो महत्वपूर्ण समय र संवाद अनि यो मिठो भजनको लागि र यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन, मलाई चाहिँ यो कार्यक्रममा बोलाएर जुन आफ्नो कुराहरू राख्न दिनुभयो होइन, एउटा चाहिँ अहिले भर्खर मात्रै हिजो मात्रै मेरो कार्यकाल सकिएको र अब निवर्तमान भएको छु र निवर्तमान भए पनि मैले अझै पनि राम्रोसँग आफ्नो कार्य गर्ने छु र हजुरले चाहिँ मलाई यो प्लेटफर्म जुन दिनुभएको छ आज त्यसको लागि म हृदयदेखि नै धेरै धेरै आभारी छु र कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु।
0: हजुर धेरै धन्यवाद आजका हाम्रा विशेष अतिथि कमला थापाज्यूलाई र हामीलाई सुनेर हेरेर साथ दिनुहुने सम्पूर्ण श्रोताप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको तपाईँको यो झरीको दिन पनि न्यानोसँग बिताउनुहोस् भन्दै बिदा हुने अनुमति चाहन्छु। हवस् त नमस्ते।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853510131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 0615770007, 9763638317।
2: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
0: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हार जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर पविन थापा डाक्टर सुभाष गुरुङ
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
9: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
8: सहारा हेल्थ इन्स्योरेन्स
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ
9: ई सेवा सबै सधैँ सँगै

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: टीएनटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5383-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185686536, मोबाइल 9857600536।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला पूर्वाह्नको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 गुड मर्निंग पोखरा।
3: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

नमस्कार रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं। गुड मर्निङ पोखरा लिएर गुड मर्निङ पोखरासँगै अहिले हामी 10 बजेसम्म रहन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्छौं। निरन्तर पानी परिरहेको छ, बिहानको आकाश यो पानीसँगै रुजेको छ र सड़कमा पानीको आवाज छ, झरी लगातार परिरहेको छ। तपाईँहरू कतै जाँदै हुनुहुन्छ भने बाटोको अवस्था बुझेर मात्रै जानुहोला। झरी सुन्दर पनि हुन्छ तर लगातारको झरीमा सावधानी अझ बढी सुन्दर हुन्छ। अहिलेको लगातार वर्षाले हामीलाई एउटा कुरा सम्झाइरहेको छ, प्रकृति कहिलेकाहीँ हाम्रो अनुमानभन्दा बढी शक्तिशाली हुन्छ। त्यसैले आज अनावश्यक जोखिम नलिउँ। सबैभन्दा पहिले बाढ़ी आउन सक्ने खोला, नदी र खोल्साको किनारामा नजानुहोस्। पानी सामान्य जस्तो देखिए पनि अचानक पानीको बहाव बढ़न सक्छ। त्यस्तै पहिरोको जोखिम भएका भिरालो सड़क र ठाउँमा अनावश्यक यात्रा नगर्नुहोस्। विशेष गरी मोटरसाइकल वा पैदल यात्रा गर्दा अलिकति मात्र पानी हो भनेर जोखिम नलिनुहोस्। सड़कमा पानी जमेको छ भने पानीको गहिराई नबुझी सवारी साधन नचलाउनुहोस्, किनकि सड़क देखिए पनि त्यसको मुनि खाल्डो, बगेको माटो वा क्षति भएको भाग हुन सक्छ। घरमै हुनुहुन्छ भने पनि केही कुरामा ध्यान दिन आवश्यक छ। छतबाट पानी राम्ररी निकास भइरहेको छ कि छैन हेर्नुहोस्। विद्युतीय तार, पानीमा डुबेको स्विच वा सकेट नछुनुहोस्। बालबालिकालाई बाढ़ीको पानी, खोला, नाला र पानी जमेको सड़कतर्फ जान नदिनुहोस्। अनि सबैभन्दा महत्वपूर्ण कुरा, हल्लाको पछि नलागौं। सामाजिक सञ्जालमा आएको प्रत्येक सूचना सत्य हुँदैनन्। मौसम र बाढ़ी सम्बन्धी जानकारीको लागि जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनाहरू हेर्नुहोस्। विभागले मौसम तथा बाढ़ी सम्बन्धी जानकारीको लागि टोल फ्री नम्बरहरू पनि उपलब्ध गराएको छ वा वेबसाइटहरूमा पनि तपाईँ गएर हेर्न सक्नुहुन्छ। विपद आएपछि उद्धारको प्रतीक्षा गर्नुभन्दा विपद आउनु अघि नै सावधानी अप्नाउनु बुद्धिमानी हो। त्यो कारणले झरी रोकिएला तर सावधानी रोक्नु हुँदैन। आफू सुरक्षित रहौं, परिवारलाई सुरक्षित राखौं र छिमेकीको अवस्थाबारे पनि जानकारी राखौं। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 93.4 मेगाहर्जमा गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: 榜定岗成都榜
1: अब धनुबाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं।
6: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्छ।

0: रूपले आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162, 590-163।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर साठी 5674858793 मौकाको फाइदा उठाउनुहोस्।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
12: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
13: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
12: नेपाल आदिवासी जनजाति महासंघ
14: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।

रेडियो नम्बर 93.3 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं र तपाईँसँगै हामी यति बेला यो झरी परेको समयमा साथ दिइरहेका छौं। बाहिर झरी परिरहेको छ, कतै पानीको धारो बढेको होला, कतै सड़कमा पानी जमेको होला, कतै खोल्सा र नदीको बहाव बढेको हुन सक्छ। त्यसैले आज एउटा महत्वपूर्ण कुरा गरौं, वर्षाको समयमा हामीले के कुरा विशेष सावधानी अप्नाउनुपर्छ। पहिलो कुरा त यदि अत्यावश्यक काम छैन भने लगातारको भारी वर्षामा यात्रा नगर्नु नै राम्रो हुन्छ। यति बेला सड़क विभिन्न सड़क खण्डहरू चाहिँ अवरुद्ध रहेका छन्। पृथ्वी राजमार्ग लगायतका अन्य राजमार्गहरू यति बेला अवरुद्ध रहेका छन्। विशेष गरी पहिरोको सम्भावना भएका सड़कमा यात्रा गर्दा मौसम र सड़कको अवस्था बुझेर मात्र निस्कनुहोस्। यात्रा गर्नै पर्ने अवस्था छ भने सवारी साधनको गति कम गर्नुहोस्, अगाडिको सवारीसँग पर्याप्त दूरी राख्नुहोस्, बत्ती बालेर यात्रा गर्नुहोस् र पानीले सड़क छोपेको ठाउँमा अर्को सवारी साधनलाई पछ्याउँदै अन्धाधुन्दा प्रवेश नगर्नुहोस्। अर्को कुरा, खोला र नदी। बर्खाको यो समयमा नदीको पानी हेर्न, फोटो खिच्न, भिडियो बनाउन वा किनारामा गएर अवस्था बुझ्न खोज्नु जोखिमपूर्ण हुन सक्छ। खोलासँगै सेल्फी नखिच्नुहोस्। अहिले मोबाइलमा फोटो र भिडियो बनाउने बानी धेरैको छ, तर याद राखौं, एउटा राम्रो भिडियो, एउटा राम्रो सेल्फी भन्दा एउटा सुरक्षित जीवन महत्वपूर्ण हुन्छ। त्यसैले जोखिम भएको ठाउँमा एकछिन हेरेर आउँछु भनेर सोच नबनाऊ, यस्तो खालको सोच नराखौं। घरभित्र पनि सावधानी चाहिन्छ। पनि घरभित्र पस्ने सम्भावना छ भने महत्वपूर्ण कागजात, विद्युतीय उपकरण र आवश्यक सामान सुरक्षित तथा अग्लो स्थानमा राख्नुहोस्। मोबाइल फोन चार्जमा छ भने पानी नजिक नराख्नुहोस्। बत्ती जाने सम्भावनालाई ध्यानमा राखेर टर्च वा इमर्जेन्सी लाइट तयार राख्नुहोस्। घरमा बालबालिका, ज्येष्ठ नागरिक वा अशक्त व्यक्ति हुनुहुन्छ भने उहाँहरूको सुरक्षालाई विशेष प्राथमिकता दिनुहोस्। र अर्को कुरा, छिमेकी विपदको समयमा आफू मात्र सुरक्षित भएर पुग्दैन, छेउको घरमा वृद्ध व्यक्ति हुनुहुन्छ कि एक्लै बस्ने कोही हुनुहुन्छ कि कसैलाई तत्काल सहयोग चाहिएको छ कि एकपटक सोधिदिनुहोस्। कहिलेकाहीँ एउटा फोनले पनि ठूलो सहयोग हुन सक्छ। र यदि बाढ़ी वा पहिरोको जोखिम बढ़िरहेको छ भने स्थानीय प्रशासन तथा सम्बन्धित निकायको निर्देशनको पालना गर्नुहोस्। जल तथा मौसम विज्ञान विभागले वर्षा तथा नदीको अवस्था निगरानी गर्दै आएको छ र आफ्नो वेबसाइटमा चेतावनी तथा फ्लड अर्ली वार्निङ सूचनाहरू उपलब्ध गराउँछ। त्यसैले आज सामाजिक सञ्जालमा आएको अफवाह भन्दा आधिकारिक सूचनालाई विश्वास गरौं। झरीलाई रोक्न हामी सक्दैनौं, तर झरीबाट हुने जोखिम घटाउन हामी धेरै कुरा गर्न सक्छौं। सावधानी अपनाऊ, सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित रहन सहयोग गरौं। यो गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौं।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी इसिजी इइजी पिटिए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648 572-849।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97623-36817।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 0161 411 777, मोबाइल 98560 89 277।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 0164546089, 452715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 0165781 165 178 162।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: 93.4 तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ, बिदा हुने समय भइसकेको छ, बाहिर झरी अझै परिरहेको हुनसक्छ, त्यसैले आजको दिनका लागि एउटा सानो सन्देश, पानीसँग खेलवाड नगरौं, जोखिमसँग सम्झौता नगरौं, अनावश्यक यात्रा नगर्नुहोस्, खोला नदी र डुबान भएका क्षेत्रमा नजानुहोस्, पहिरोको जोखिम भएका सड़कमा विशेष सावधानी अप्नाउनुहोस्, विद्युतीय उपकरण र तारसँग पानीको सम्पर्क हुन नदिनुहोस् र मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित हेर्नुहोस्। आपतकालीन मौसम तथा बाढ़ी सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर सम्झन सकिन्छ र वेबसाइटहरू हेर्न सकिन्छ। याद राखौं, झरी केही समयका लागि हो, तर हाम्रो जीवन अमूल्य छ। आफू सुरक्षित रहौं, परिवार सुरक्षित राखौं र अरूलाई पनि सुरक्षित रहन सहयोग गरौं। आज कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौ। प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु। नमस्कार।

0: आई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0036।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्रपुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 सचेतना सूचना यही असोज 9 गते देखि 11 गते सम्म भारी वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ यस अवधिमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुहोस् बाढ़ी पहिरो डुबान तथा अन्य प्राकृतिक विपदको जोखिमयुक्त क्षेत्रमा नजानुहोस् भारी वर्षाका कारण सड़कमा पहिरो बाढ़ी तथा डुबानको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक लामो तथा जोखिमयुक्त यात्रा नगर्नुहोस् यात्रा गर्नै पर्ने भए मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् आवश्यक सावधानी अपनाई सुरक्षित रहनुहुन रेडियो अन्नपूर्ण 93.4 MHz हार्दिक अनुरोध गर्दछ सतर्क रहौं सुरक्षित रहौं रेडियो अन्नपूर्ण 93.4 MHz

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि

0: उपलब्ध छ।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-08-59-321-61-581-871
6: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50701, 98-028-50702। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161, 578-162।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857600536।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भएको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज मार्फत पोखरा अनि यो गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरूमा प्रत्यक्ष रूपमा हामी सुनिरहेका छौं। हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com, हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। साथमा रातोपाटी.com मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ। इन्टरनेटको माध्यम मार्फत नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुनिरहनु भएको छ। आजको मिति 2083 साल असोज महिनाको 11 गते आज आइतबार हो। सेप्टेम्बर 27 तारीक 2026 हामी रहेका छौं। आजको यो आइतबारको श्रृंखलामा तपाई समक्ष म कुराकानी त गर्ने नै छु। 061-543-0-40 मार्फत एकैछिन पछाडि फोन गर्नुहोला। आज कुराकानीको क्रममा के कस्तो छ तपाईँको तिरको हालखबर त्यो बुझ्नेछु म। आज मैले गाउँखाने कथाका प्रश्नहरू लिएर आएको छैन। आज के कस्तो छ तपाईँकोतिर अब निरन्तरको यो झरीका बावजुद के कस्तो भइरहेको छ, एक ठाउँको खबर अर्को ठाउँमा आदान प्रदान गर्ने काम चाहिँ आज हुन्छ। कृपया फोन अहिले नगर्नुहोला है, एकछिन पछाडि मात्र फोन गर्नुहोला र बारम्बार फोन गरेर डिस्टर्ब गर्ने काम चाहिँ नगर्नु होला। फेरि हामी कम्प्लेन गर्नु पर्यो भने तपाईँलाई अप्ठ्यारो पर्न सक्छ है। यो मिडियामा ख्याल गर्नुपर्छ कि होइन, राज्यको चौथो अङ्ग मिडिया हो। मिडियामा खेलबाड़ी गर्ने, मिस कल हान्ने, होइन फोन कट गर्ने, फोन गरेको गरेकै गर्ने, जिस्काउने, यस्ता यस्तै काम चाहिँ गर्नु हुँदैन। एउटा नम्बरबाट बारम्बार कलहरू आइरहेको छ, अब विचार गर्नुहोला कसले कल गर्नुभयो। पक्कै पनि सुन्दै हुनुहुन्छ होला होइन, फेरि तपाईँलाई अप्ठ्यारो पर्न सक्छ होइन। हामीले अब प्रहरीकोमा हुजुरी दिने अवस्था आयो भने के हुन्छ, त्यसपछिको परिणाम नराम्रो हुन सक्छ। त्यही भएर त्यस्तो काम चाहिँ नगर्नुहोला। हिजोबाटै हो, हिजो पनि दिनभरि फोन आइरहेको थियो र उहाँले उठाउने नबोल्ने यस्ता खालको गतिविधिहरू देखाउनु भएको थियो होइन। यो मैले सचेत मात्र गराएको है। ओके ल, कार्यक्रम पोखरा कलिनमा एकैछिन पछाडि हामी कुराकानी गर्छौं। 061-543-0-40 मार्फत एकछिन पछाडि फोन गर्नुहोला। आजको यो श्रृंखलामा विशेष त एक ठाउँको खबर अर्को ठाउँमा आदान प्रदान गर्ने सिलसिला रहन्छ र शुरूआतमै म भन्न चाहन्छु, बाढ़ी पहिरोको वितण्डा एकदमै जारी छ। यो केही दिन अगाडिबाट, तीन दिन चार दिन भइसक्यो होइन, पानी पर्न थालेको, जसले गर्दाखेरि धेरै ठाउँमा बाढ़ीले क्षति पुर्याएको छ। त्यो फुल अपडेट म तपाईँलाई कार्यक्रम मार्फत जोड्नेछु। कता कताका राजमार्गहरू अवरूद्ध छन्, कता जाँदा ठिक हुन्छ, कता नजाँदा ठिक हुन्छ, के कस्तो भइरहेछ अहिलेसम्मको होइन, यो तपाईँले इन्फर्मेशन जानकारीहरू कार्यक्रम मार्फत पाउनुहुनेछ। कार्यक्रम अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला है त। ल, अहिलेको लागि मैले थोरै जोड़िहालेँ। आजबाट यो सोह्र श्राद्ध अर्थात पितृपक्ष शुरू भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्रद्धा अर्थात पितृपक्ष आजबाट विधिवत रूपमा शुरू भएको छ। आरम्भको दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो मार्फत जानकारी गराएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्नपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभएको छ। अब यो सोह्र श्राद्धको कुराहरू पक्कै पनि कुनै पनि हर्ष उल्लास मनाउनु पूर्व, जस्तै यस पछाडि अब दशैं आउँछ, ठ्याक्कै सोह्र श्राद्ध सकिए पछाडि घटस्थापना शुरू हुन्छ कि, यो पितृहरू जो दिवंगत हुनुभएको छ उहाँहरूको नाममा कुनै पनि चाडपर्व मनाउनु पूर्व उहाँहरूलाई सम्झिएको कुराहरूलाई यो सोह्र श्राद्ध मार्फत, सोह्र दिनको श्राद्ध मार्फत जोड़िएको हुन्छ पितृहरूको सम्झना होइन, पितृपक्ष पनि भनेर भन्ने गरिन्छ। यो थोरै प्रसंग मैले जोड़े। अब बाढ़ी पहिरोकै वितण्डा मैले थोरै जोड्छु। देशका प्रमुख राजमार्गहरू ठप्प छन् यति बेला, तपाईँलाई जानकारी गराउनु पर्दा हामीलाई सुन्दै हुनुहुन्छ होला। आज आइतबारको श्रृंखलामा आफ्नो घरमै हुनुहुन्छ अथवा कतै काममा निस्कँदै हुनुहुन्छ, गाड़ीमा हुनुहुन्छ, टक्क रेडियो सुन्दै अगाडि दौड़िरहनु भएको छ आफ्नो गन्तव्यतर्फ, कोही पसलमा हुनुहुन्छ होला, पसलमा काम गर्दै रेडियो सुन्दै अथवा आफ्नो कार्यक्षेत्रमा काम गर्दै रेडियो सुन्दै हुनुहुन्छ होला। सर्वप्रथम मैले जोड़िहालेँ यो
बागलुङको खबर हो। बागलुङको निसी खोलामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। निसी खोला गाउँपालिका वार्ड नम्बर 3 हर्दामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो। माथिबाट अकस्मात खसेको पहिरोले घर पुरेको छ। घरमा रहेका पाँचजना मध्ये चारजनाको मृत्यु भएको भनेर पालिकाका उपाध्यक्ष प्रेम बहादुर घरती मगरले जानकारी दिनुभएको छ। निकै दुःखद खबर हामीले तपाईँलाई जानकारी गरायौं। पहिरोको खबर पाए लगत्तै वडा अध्यक्ष सहितको टोली र प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। बागलुङको निसी खोलामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। यो खबर मैले थोरै जोडे। अर्को खबर छ, हिमालको आधार शिविरमा हिमपहिरो 10 जना सम्पर्कविहीन भन्ने छ। पश्चिम नेपालको हिमलुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले बेस क्याम्पका टेन्टहरू पुरिएका छन् भने कम्तीमा 10 जना सम्पर्क विहीन भएका छन्। यो पनि निकै दुःखद खबर हो। अभियानका आयोजकहरूका अनुसार हिमपहिरोमा बेस क्याम्पमा टेन्ट बगाएपछि उनीहरू अहिले सम्पर्कमा रहेका छैनन्, अब उनीहरू बेपत्ता भएका छन्। यो निकै दुःखद खबर। अर्को पनि दुःखद खबर छ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ। जुन पहिरोकै कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरो गयो र पहिरोका कारण 4 जनाको मृत्यु भएको छ। पहिरोका कारण सड़क सञ्जाल समेत अवरूद्ध भएको भनेर पनि खबरहरू प्राप्त भएका छन्। गाउँपालिका भरि नै अवस्था निकै नाजुक छ भनेर पनि खबरहरू आइरहेका छन्। र पछिल्लो समय कालीगण्डकीको बहाव यो 108 वर्ष पछाडि भन्ने खबरहरू पनि आइरहेका छन्। निकै नै बहाव ठूलो भएको छ कालीगण्डकीको भनेर पनि खबरहरू आइरहेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले 4 जनाको ज्यान गएको छ। यो निकै दुःखद खबर हो। अविरल वर्षाको कारण अब ठाउँ ठाउँका राजमार्गहरू अवरूद्ध छन्। नारायणीको बाढ़ी र बस्ती घर तथा विद्यालयहरू डुबान भएका छन्। नारायणी भित्र पसेको छ होइन, यो खनि देशभरका टेलिकमका सेवाहरू अवरूद्ध भएका छन् होइन। बागलुङको निसी खोलाको मैले खबर जोड़िहाले र आधार शिविरमा 4 जनाको ज्यान 10 जना बेपत्ता भएको खबर समेत मैले यहाँलाई जोडे। र आज पनि देशका धेरै ठाउँमा पानी पर्छ भनेर भनिएको छ। र अर्को कुरा यही पोखराकै मैले थोरै जोडिहाले, यहाँलाई सुन्दै हुनुहुन्छ भने अलिक सचेत रहनुहोला। लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव निकै बढेपछि पोखरा स्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन्। जो कोहीले सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण भने खबर पुर्याइदिनुहोस्, सेती नदीको बहाव निकै बढ़ेका कारण रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रहरीले माइकिङ समेत गरेको छ। र सेती नदीमा पानीको सतह बढ़ेर बस्ती डुबानमा पर्ने जोखिम भएकोले गर्दा माइकिङ गरिएको हो। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै रामघाट क्षेत्रका बासिन्दालाई आफ्नो अत्यावश्यक सामान र कागज पत्र सहित सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेको छ। अविरल वर्षाका कारण सेती नदीको रामघाट क्षेत्रमा पानीको बहाव बढ़ी भई डुबान हुँदै गएकाले आफूहरू र आफ्ना सामानहरू अत्यावश्यक सामानहरू सुरक्षित स्थानमा लैजान अनुरोध गरिएको हो। गीता मन्दिर, क्रियापुत्री भवन, लक्ष्मीनारायण मन्दिर भने सुरक्षित रहेको र त्यसतर्फ जान सकिने प्रहरीले जनाएको छ। यो पनि यहाँ हाम्रो नजिकै भनौ न यही सेती नदीको रामघाटको खबर हो। तटीय क्षेत्रमा नबस्न पनि आग्रह गरिएको छ र स्थानीयहरू यति बेला त्रसित बनेका छन्। प्रशासनले नदी किनारका सम्पूर्ण बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक रूपमा नदी किनारमा नजान समेत आग्रह गरिएको छ। आपतकाल परे प्रहरीको नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अथवा प्रहरीको 100 नम्बरमा डायल गर्न पनि आग्रह गरिएको छ। यो खबर हो यही नजिकै हाम्रो रामघाट क्षेत्रको, जहाँ अविरल वर्षाका कारण अहिले बस्तीहरू डुबानमा पर्ने खतराका कारण प्रहरीले माइकिङ गरेर रामघाट क्षेत्रमा उच्च जोखिम रहेको भन्दै अत्यावश्यक कागजात र आफ्नो सामान लिएर सुरक्षित स्थानमा जान आग्रह गरिसकेको छ। थोरै मैले खबर जोडे। अब पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा भएको छ। चितवनको माडी कल्याणपुर केन्द्रमा यो वर्षा भएको हो र आज दिउँसो पछि काठमाडौँ उपत्यका सहित पूर्वमा मौसम सुधार हुने र अरू ठाउँमा भने भोलिदेखि पूर्ण रूपमा मौसम सुधार हुनेछ। अब नआतिनुहोस् होइन, सुरक्षित स्थानतर्फ जानुहोस् भन्ने हो। बोल्दा बोल्दै धेरै नै घाटीमा समस्या भयो,
र शारदा ब्यारेजमा पानीको बहाव खतराको तह नागेको छ। अहिले ठूला सवारी साधनहरू चलाउन रोक गरिएको छ। पाल्पामा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ, त्यस्तै तीनजना बेपत्ता भएका छन्। यो खबर मैले थोरै जोडिहाले। पाल्पाको छुट्टा छुट्टै स्थानमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ। पाल्पाको माथागढ़ी गाउँपालिका दुई रूप्सेमा गइराती पहिरोले घर पुरिँदा 75 वर्षीय शेरबहादुर सिधी घाइते भएका छन्। उनलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्याउँदा पुर्याउँदै मृत्यु भएको हो। पहिरोले घर पुरिनेमा सिधीकी श्रीमती शौच गर्न गएका कारण उनी सकुशल रहेकी छन् र अविरल वर्षा कारण पहिरोले माथागढ़ी गाउँपालिका तीन भैंसकट्टामा दुईवटा घर समेत पुरेको छ भन्ने यो पछिल्लो अपडेट मैले तपाईँलाई थोरै जोडे। अब अर्को के छ खबरहरूमा थोरै जोड्दैछु। अझै पहिरोले सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्गको वालिङ स्याङ्जा खण्ड आज बिहान अवरूद्ध भएको हो, जिल्ला प्रहरी कार्यालयले जनाएको छ। र अहिले त्यहाँ पहिरो पन्छाउने काम चाहिँ जारी रहेको छ। बेसी शहर सामे सड़क खण्ड पनि अवरूद्ध भएको छ। त्यस्तै पर्वतमा बाढ़ी पाँच घर बगे भनेर अर्को खबर छ। कालीगण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका आठ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने कैयौं घरहरू जोखिममा परेका छन्। कालीगण्डकीको बाढ़ीले म्याग्दी पर्वत बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा कटान गरेको छ। त्यसले गर्दाखेरि कालीगण्डकी निकै उर्लिएको अवस्था भनेर हामीलाई खबरहरू प्राप्त भएका छन्। बाँकेमा हावाहुरीले धानमा निकै ठूलो क्षति पुर्याएको छ। कालीगण्डकीको पोखरे बगरको पुल बगाएको छ। यता सेतीबेणी शिला समेत डुबेको छ। पाल्पामा जोड़िहाले मध्य पहाड़ी लोकमार्ग, अब यो पर्वतको खबर हो, मध्यपाड़ी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सड़क खण्ड अवरूद्ध भएको छ। पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमारी खोलामा खसेको पहिरोले उक्त सड़क खण्ड अवरूद्ध भएको हो। पहिरो पन्छाउने काम जारी रहेको छ। त्यसै गरी पोखरालाई म्याग्दी र मुस्ताङसँग जोड्ने सड़क पनि यतिखेर अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध छ। म एकैछिनमा आउनेछु। अब थोरै मौसम खुलेको छ, धेरै पछि आज मौसम सफा हो भन्ने एउटा गीत सुनौ। केही खुलेको छ है पोखरामा, अघि घाम पनि देखिरहेको थियो। एकैछिन गीत सुनौ, त्यस पछाडि म आउँछु।

एकछिनमा आउनेछु। अब थोरै मौसम खुलेको छ, धेरै पछि आज मौसम सफा हो भन्ने एउटा गीत सुनौ। केही खुलेको छ है पोखरामा, अघि घाम पनि देखिरहेको थियो। एकैछिन गीत सुनौ, त्यस पछाडि म आउँछु।

0: ओके कार्यक्रम पोखरा कल इन तपाईं सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै के छ आउनुहोस् एकैछिन गफगाव गरौं कुराकानीलाई जोडौं कार्यक्रम मार्फत आज मैले खासै प्रश्न उत्तर केही पनि लिएर आएको छैन मात्र तपाईंसँग कुराकानी गर्नेछु र के छ कसो छ हालखबर बुझौं अब यो बाढ़ी पहिरोको वितण्डा चलिरहेको छ धेरै ठाउँमा तपाईँले पनि खबरहरू थाहा पाइसक्नु भएको छ होला अवस्था कस्तो छ भन्ने कुरा अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ म उहाँलाई स्वागत गर्दैछु नमस्ते हजुर नमस्कार हजुर हेलो नमस्ते हजुर हेलो कहाँदेखि को बोल्दै हुनुहुन्छ रेडियो बन्द गरिदिनुहोस् को बोल्नुभयो कृपया तपाईँले बारम्बार फोन गरेर डिस्टर्ब नगर्नु होला है फेरि हामी तपाईँको फोन बुझिँदैन पटक पटक फोन नगर्नु होला है ओके कोही साथी हुनुहुन्थ्यो उहाँको आवाज हामीले बुझ्न सकेनौँ र उहाँले पटक पटक हामीलाई डिस्टर्ब पनि गरिरहनु भएको छ हिजो पनि उहाँ यही नम्बरबाट फोन आइरहेको थियो र तपाईँको फोनमा समस्या छ हजुर है त्यो फोन चाहिँ चेक गरेर राम्रोसँग बल्ल आउनुहोला नभए अरू फोनमा आउने साथीहरूलाई पनि निकै डिस्टर्ब भइरहेको छ अहिलेको लागि अर्को एकजना साथी हुनुहुन्छ जस्तो मलाई लागिरहेछ कि उहाँले नै मिस कल हान्नु भएको अब हामी तपाईँको यो नम्बरलाई चाहिँ रेकर्ड गरिसकेका छौँ मैले नम्बर रेकर्ड गरिसकेँ कृपया डिस्टर्ब गर्ने काम चाहिँ नगर्नु होला है ओके राम्रोसँग किनकि अरू नै आउने साथीहरूलाई पनि तपाईँको फोन बुझिँदैन भनिसकेपछि पक्कै पनि तपाईँले ख्याल गर्नुहुन्छ बुझ्नुहुन्छ किन अन्य आउने साथीहरूलाई डिस्टर्ब हुन्छ कि तपाईँको लास्टमा 88 यो नम्बर मैले नोट गरिसकेको छु र अहिलेको लागि भने अहिलेको लागि अर्को एकजना साथी आइसक्नु भएको छ टेलिफोन लाइन मार्फत हामी उहाँलाई भित्राउँदैछौ र उहाँले बारम्बार फोन गरिरहनु भएको छ म उहाँको नम्बर कार्यक्रम मार्फत नै लाइभ गर्न चाहन्छु 97021 35688 उहाँको नम्बर रहेको छ र अब पनि बारम्बार उहाँले फोन गर्नुभयो भने हामी यो नम्बरलाई प्रहरीकोमा ट्रेस गर्नको लागि अगाडि बढ्नेछौँ है त त्यस पछाडिको समस्या तपाईँ बुझिदिनुहोला अब के हुन्छ कस्तो हुन्छ समस्या भन्ने कुरा 97021 35688 यो नम्बरबाट बारम्बार हामीलाई डिस्टर्ब गर्ने काम चाहिँ भइरहेको छ कार्यक्रम पोखरा कलेजलाई अन्य साथीहरू आउनुहुन्थ्यो उहाँलाई पनि यो नम्बरले डिस्टर्ब भइरहेको छ र नम्बर नोटेड भइसकेको छ 97021 35688 यो नम्बर हामीले नोट गरिसकेका छौँ है त ओके 11:23 गएको छ अन्य साथीहरू आउन सक्नुहुनेछ किनकि फोनमा डिस्टर्बेन्स भयो भने गाह्रो हुन्छ कि होइन हामी अन्य साथीहरू जो आउनुहुन्छ उहाँहरूलाई धेरै समस्या हुन सक्छ भन्ने कुरा हो र यति बेला क्रममा म फेसबुक लाइभका कमेन्टहरूलाई जोड्छु र फेसबुक लाइभमा हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ यो थोरै मेसेज मात्र लेख्नु भएको रहेछ विष्णु आचार्यले मिस यु अल भन्नुभएको छ के हो कसो थाहै छैन है त अघि शिवकुमार विश्वकर्मा हुनुहुन्छ हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्ने पोखराको औद्योगिक क्षेत्रबाट दुई हात काँक्रो बिना के लेख्नु भयो दुई हात काँक्रो बिना उद्देश्य आएको थियो मान्छे यो धरतीमा काँक्रो लेख्नु भयो के लेख्नु भयो अलिक स्पष्ट लेखिदिनु होला र जीवनभर दुई हात कात्रोको लागि संघर्ष गरिरहेको छ शुभ प्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन बिहानभरि मुसालधारे पानी परिरहेको थियो अहिले घमाइलो दिन धेरै दिनपछि भएको छ सबैको जय होस् भन्नुभएको छ शिवकुमार विश्वकर्माले पोखराको औद्योगिक क्षेत्रबाट होइन गजबको सायरी साइकी जोड्नुभयो मैले कात्रो लेख्नु भएको रहेछ काँक्रो जस्तो देखिरहेको छ कि यहाँ चाहिँ त्यही भएर है त ल थ्याङ्क यू सो मच शिव सम्झिँदै गर्नुहोला है त हामीलाई नियमित रूपमा सुन्नुहुन्छ र कार्यक्रम सुनेर कमेन्ट गर्नुहुन्छ अहिलेको लागि हामीलाई कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ यति बेला क्रममा कास्कीको नाउडाँडा बजारबाट शिला टेलरदेखि हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ र लेख्नु भएको छ नमस्कार हजुर म नौडाँडाबाट सुनिरहेको छु यति बेला नौडाँडामा मजाको घाम लागिरहेको छ हेरौं दिनमा के हुन्छ यता कास्कीको लुम्लेमा साइडतिर पहिरो गएको छ जमिन धेरै ठाउँमा धाँजा फाटेको छ भन्ने खबर आएको छ खबर गोपी देवकोटाको फेसबुकबाट साभार गरिएको हो भनेर भन्नुभएको छ ल ठिक छ अब यो ठाउँ ठाउँमा पहिरो जाने सड़क भाँसिने यस्ता कुराहरू भइरहेका छन् त्यही भएर तपाईँ उतिर जोड्नुहोस् के छ कसो छ भन्ने कुरालाई चाहिँ हामीले कार्यक्रम मार्फत पनि धेरैजना साथीहरूले सुनिरहनु भएको छ नि त अहिले होइन उहाँलाई थाहा हुन्छ पोखरा बागलुङ राजमार्गमा कोही यात्रा गर्दै हुनुहुन्छ भने अब नदीको कालीगण्डकी नदीको कटानले गर्दाखेरि धेरै ठाउँमा अवरूद्ध पनि छ होइन, र यता मोदी खोलाको कटानले गर्दाखेरि धेरै ठाउँमा अवरूद्ध पनि छ, त्यही भएर पोखरा बागलुङ राजमार्गमा सवारी साधन त्यति चलेका छैनन् भनेर कृष्णले जानकारी पनि दिनुभएको छ। र हामीलाई धीरबहादुर गुरुङले लामाचौर मध्यम पददेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ र लेख्नु भएको छ, हाम्रोतिर घाम लागेको छ है, छर्लङ्ग हिमाल देखिएको छ, भर्खरै खाना खाइयो, सबैको जय होस् भनेर भन्नुभएको छ। उहाँलाई पनि म थ्याङ्क यू सो मच भन्न चाहन्छु। हामीलाई धीरबहादुर गुरुङले लामाचौर मध्यम पददेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ। कृष्ण परियार हुनुहुन्थ्यो अगाडि नौडाँडा देखि हामीलाई शिला टेलरदेखि कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको थियो। गंगा विके हुनुहुन्छ र उहाँले लेख्नु भएको छ, सबिनजी नमस्ते, अर्मलादेखि सुन्दैछु, आज केही दिनको अँध्यारो चिर्दै घामको दर्पण पर्दापण भएको अवस्था छ, सबैतिर केही मनमा दुःख भए पनि केही खुशीको महसुस भएको छ, पीड़ा त त्रिशुली नदीले दिएकै थियो तर अरू नदीले पनि यस्तो नगरून्, आउँदो दिनमा दशैं नवदुर्गा माताले सबैको रक्षा गरून्, अर्मलादेखि गंगा विके भनेर हामीलाई कार्यक्रम सुनेर गंगा विकेले कमेन्ट गर्नुभएको छ, उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम मार्फत। होइन 061-543-0040 मार्फत एकजना श्रोत साथीलाई लिउँ कि भन्ने हो, के छ तपाईँकोतिर हालखबर होइन त्यो पनि जानकारी गराउन सक्नुहुन्छ, र मैले सक्दो प्रयास चाहिँ गरिरहेको छु कहाँ के भइरहेछ कस्तो भइरहेछ भन्ने कुरा चाहिँ कार्यक्रम मार्फत नै मैले तपाईँलाई जानकारी दिने प्रयास गरिरहेको छु। पक्कै पनि तपाईँलाई यी कुराहरूले फाइदा नै पुग्नेछ, किनकि धेरै ठाउँमा बाढ़ीको भितण्डा छ, अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो होइन, ठाउँ ठाउँका राजमार्गहरू अवरूद्ध छन्, क्षति पुर्याएको छ, म सर्टकटमा जानकारी दिन्छु एकैछिन पछाडि। है त अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी नमस्ते।
1: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै?
1: म लेकसाइडबाट।
0: लेकसाइडबाट तपाईँको आवाज चिने दिल थापा
1: हजुर, कन्फ्युज हुनुभयो दुई
0: चार त नि कस्तो ठ्याक्कै ठ्याक्कै कन्फ्युज भयो कि, अनि के छ?
1: मैले स्वर परिवर्तन गरेको थिएन,
0: होइन तपाईँको स्वर मैले चिनिसकेको होइन, नाम चाहिँ एकदम कन्फ्युज भयो, तर यसो सोच्नु पाएको भए मैले अझै भन्ने थिएँ, दिल भनिहाल्नु, दिल भनेपछि दिल थापा आइहाल्यो नि
1: हजुर एकदम।
0: अनि के छ दिल हालको?
1: अहिले ठिक ठाकै छ, अब यो दुई चार दिनको झरी पछि सुनौलो घाम लागेको छ, वातावरण अलिकति रमाइलो जस्तो देखिएको छ, त्यस्तै छ
0: भनेपछि लेकसाइडतिर घाम लागिरहेछ
1: हजुर एकदम, अहिले यो कति 10 बजेबाट हल्का लाग्न सुरु गरेको, अहिले राम्रै लागिरहेको छ, अब हेरौँ कस्तो छ। अनि आज विश्व पर्यटन दिवस पनि त्यहाँ केही केही ठाउँमा विश्व पर्यटन दिवस मनाउन तयारी पनि गरिरहेछन्।
0: ए ओके ओके, आज विश्व पर्यटन दिवस है, मैले त जोड्नै भुलेछु
1: हजुर।
0: ए ल ठिक छ, जोस् अब हाम्रो पर्यटनको राजधानी सहर पोखरा होइन, त्यहाँमाथि पनि अब यो फ्लाई दुबईको योर पोखराको विमानस्थलमा अवतरण भइरहेको छ दिनदिनै
1: हजुर, तर अलिकति पर्यटन राजधानी घोषणा गरेपछि नै झन् विकृति र विसङ्गति मौलाएको छ।
0: के छ त्यस्तो भन्नुहोस् त जोड्दाखेरि?
1: यस्तो कस्तो भने जब यो सुनसान भयो नि, कहिले बाढ़ी पहिरोले सुनसान भयो, अनि यो झरीले सुनसान भए पनि यो विकृति र विसङ्गति लाउनेहरू हल्ला गर्नेहरूको चाहिँ सक्रिय नै रहे, तिनीहरू चाहिँ व्यस्त नै देखिए, बिहान बिहान हुन्छ नि एकदमै प्रदूषित भएर सुन्नै नसक्ने शब्दहरू गर्ने, पहिलेदेखि यो पर्यटक राजधानी घोषणा गरेबाटै सुरु भएको, त्यस्तो पछिले मात्रै फाइदा लिएको छ यो, अब यो पछिलाई नियन्त्रण होला कि भन्ने आश पनि गरेको थियो, खासै नियन्त्रण पनि भएन, यो नयाँ सरकार आउँदा पनि त्यस्तै देखियो।
0: ए भनेको त्यो त्यस्तो खालको अझै पनि विकृति छ है?
1: एकदमै बिक्री त एकदमै बढेको छ, पराकाष्ठै नागेको छ भनौँ न, यो खोइ अब कतिपय अवस्थामा मान्छेहरू यो दुखी भएका छन्, अनि यो अवस्था यस्तो छ भनेको पनि छ, तर विकृति ल्याउनेसँग पैसा कताबाट ल्याउँदो रहेछ के होला भने हामी अचम्मै लाग्छ क्या एकदमै
0: है
1: हजुर। यो जब यो पर्यटक राजधानी घोषणा गरेर 24 रातभरि खोल्न पाइन्छ भनेर दिनु घोषणा गर्नु नै यो पर्यटनको लागि अभिशाप हो कि जस्तो लाग्छ।
0: सही भन्नुभयो, ल भनेपछि यो अवस्था अहिले पनि दिनादिन छ?
1: दिनादिन छ, यो घटेकै छैन यो अवस्था त,
0: विशेष गरी यो बिहानको समयमा,
1: बिहानको समय विशेष गरेर अहिले पुरुष भन्दा पनि महिला, महिलाबाट अपत्य शब्द सुन्न आएको छ
0: एकदमै। यो म एकपटक वडा प्रहरी कार्यालयसँग पनि बैदामसँग पनि म यो जानकारी गराइदिनेछु
1: हजुर, एकदम पटकपट भइरहेको
0: छ, ध्यानाकर्षण गराइदिनेछु हजुर।
1: यस्तो कतिपय अवस्थामा चाहिँ यो लेक साइडमा आउँदाखेरि चाहिँ एकचोटि यस्तो पनि सुनियो, पोखरा त अब यो परिवारका साथ पारिवारिकका साथ आउने ठाउँ चर्न रहेनछ पोखरा साइड परिवारहरूलाई लिएर आउने ठाउँ रहेनछ भन्ने पनि सुनियो त्यो विसङ्गतिले गर्दा चाहिँ एकदमै
0: ओके ओके ओके
1: अब यस्तै छ पीडा
0: ल ठिक छ यो एकदम राम्रो सुझाव हो कहिलेकाहीँ केही सुझावहरू नपाइराख्दाखेरि पनि होइन जानकारी नहुँदाखेरि पनि होइन कतिपय ठाउँमा त्यो विकृति मौलाएको हुनसक्छ यो खबर चाहिँ मैले पुर्याइदिने प्रयास गर्नेछु है त
1: अब हुन्छ अब यो ठाउँ ठाउँमा यो पर्यटन दिवस मनाउने भनेर स्टेज प्रोग्राम स्टेजहरू गरिरहेका छन् अब बेलुका पर्यटन मनाउने भनेको तिनै विकृति विसङ्गलाई रक्सी खाने हल्ला गर्ने त्यही मात्रै हुन्छ
0: त्यो चाहिँ हुनु भएन होइन
1: तर त्यस्तो भइरहेको छ धेरै
0: ल ठिक छ
1: अब सबैलाई शुभकामना सबैको जोस अब यो आज मौसमले पनि साथ दियो अब विश्व पर्यटन दिवसको पनि सुरुवात भयो अब जे जस्ता पीडाहरू छन् देशका पीडाहरू भुलेर पर्यटन मौला होस् त्यही सबैलाई शुभकामना
0: ल हुन्छ भनेपछि फेवातालतिरको अवस्था त ठिक छ नि होइन
1: हजुर ठिकै छ यसो त पारी घरको छतबाटको पारी डाँडातिर कता त केही त्यस्तो नराम्रो चाहिँ देखिएको छैन
0: ल एकदम थ्याङ्क यू सो मच दिल सम्झिँदै गर्नु होला अहिलेको लागि छोटो हस् नमस्ते उहाँ हुनुहुन्थ्यो दिल थापा हामीलाई लेक साइडदेखि फोन गर्नुभएको थियो र सामान्य उहाँले ध्यानाकर्षण पनि गराउनुभयो जुन हिसाबले बिहानी पखको समयमा स्पेसल्ली महिलाहरूबाट त्यस्ता खालका अपशब्दहरू बोल्दै हिँड्ने होइन त्यो खालको विकृति मौलाएको छ प्रहरीको ध्यान जाओस् भन्नु भन्नुभएको छ यस सम्बन्धमा मैले पनि यहाँ यस्तो यस्तो खबर आएको थियो हाम्रोमा भनेर ध्यानाकर्षण मैले गराइदिनेछु है त दिल अब यो चाहिँ विशेष त रोकिनेछ ठिक छ पर्यटनको राजधानी हो पर्यटनको राजधानीमा विकृति मौलाउनु भएन होइन त पोखरा कलिनलाई फोन गरेर खलबलाउने को हो मित्र यसरी डिस्टर्ब नगर्नुहोला मेरो सुझाव उहाँलाई हार्दिक नमन गर्दछु भन्नुभएको छ कृष्ण परियारले शीला टेलरदेखि यसरी डिस्टर्ब चाहिँ गर्नु भएन भन्ने कुरा हो एकदम सही भन्नुभयो डिस्टर्ब गर्ने हुँदैन है त ल ठिक छ एकैछिन म कमर्सियल ब्रेक राख्छु ब्रेक राख्नुपर्ने बेला धेरै नै कटिसकेको छ त्यस पछाडि म आउनेछु
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560 26579
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घाट हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
7: एक बाम तीन काम झंडू बाम अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
7: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
5: 93.4 हेलो पोखरा कलिङ।

0: ओके कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ एफएम ब्यान्ड को 93.4 मेगाहर्ज हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभ मा छौं र हामीसँग कुराकानीको लागि तपाईँ जुट्न सक्नुहुनेछ। स्पेशली हामी पोखरा कलिनमा यहाँ समक्ष कुराकानी गर्ने गर्छौं। आज आइतबारको बसाई हो र मैले आज गाउँखाने कथाका प्रश्न नसोधिकन केही अपडेट के छ कसो छ भन्ने कुराहरू चाहिँ जोड़िरहेको छु कार्यक्रम मार्फत, र किनकि बाढ़ी पहिरोको वितण्डा निकै धेरै छ त्यसले गर्दाखेरि पनि अरू भन्दा पनि यो बेलामा जानकारी दिएको नै राम्रो। मीडिया भनेको जानकारी दिने सूचना थाहा पाउने माध्यम हो, त्यो भएर पनि है त। चितवनको इच्छा कामना गाउँपालिका चार स्थित मनोकामना केवल कारको गेटभित्र सड़क भाँसिएको छ। निरन्तरको वर्षासँगै गोर्खाको शहीद लखन गाउँपालिका तीन सिलिङटार जोड़ने झोलुङ्गे पुलमा त्रिशुली नदीले बहाव लगातार प्रहार गरेपछि आइतबार केवल कारको गेटदेखि भित्री सड़क भाँसिएको हो र अहिले सड़क भाँसिएपछि मनोकामना केवल कार बन्द भएको छ। यो जानकारी मैले थोरै जोडे। बाढ़ी बढ़ेसँगै कालीगण्डकी जलविद्युतका सबै कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको छ। पर्वतको फर्सेमा बाढ़ीले 25 घर बगाएको छ है त, यो मैले थोरै जोडिहाले। पर्वतको जलजला गाउँपालिका आठ स्थित फर्सेमा बाढ़ीले 25 घर बगाएको छ। आइतबार बिहान 8 बजे कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा 25 घर बगाएको हो। उक्त बस्तीमा रहेका करिब 80 घर मध्ये 25 घर बगाएको र अन्य घरहरू पनि जोखिममा रहेकोले मानवीय क्षति पनि नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न पनि सकेको छैन। उक्त स्थानमा प्रहरी चौकी मिलनचोक पर्वतबाट करिब 6 किलोमिटर पूर्वमा पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ। यो मैले थोरै जानकारी जोडे कार्यक्रम मार्फत है त। बागलुङमा पहिरोमा पुरिएर आमा र 3 छोरीको मृत्यु भएको छ, यो मैले थोरै जोडे। अहिलेसम्म देशका 35 स्थानका सड़कहरू अवरूद्ध छन् है त, कता कता छन् भन्ने कुरो म थोरै जोड्छु। पृथ्वी राजमार्ग पनि अवरूद्ध छ। त्यस्तै पृथ्वी राजमार्गको यो धेरै ठाउँमा यतिखेर पहिरो गएर अवरूद्ध छ। जस्तो धादिङको गजुरी परेवा भिरमा पहिरो गएको छ, धादिङको बेनीघाट मा पनि पहिरो गएको छ, कान्ति लोकपथ पनि अवरूद्ध छ, त्यस्तै कुलेखानी सिस्नेरी पनि अवरूद्ध छ, बीपी राजमार्ग पनि अवरूद्ध छ, पोखरा बेनी बागलुङ खण्ड पनि अवरूद्ध छ है त, बेनी जोमसोम पनि अवरूद्ध छ, त्यस्तै जोमसोम कोरला नाका पनि अवरूद्ध छ, चामे बेसी सहर सड़क खण्ड पनि अवरूद्ध छ। पृथ्वी राजमार्गको यता तनहुँतिरको कुराकानी गर्नुपर्दा शुक्लागण्डकी चुनपहरा सेरेटार खहरे लगायतका ठाउँमा पहिरो जाँदाखेरि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। यी पहिरो पन्छाउने काम चाहिँ भइरहेको छ, अब हेरौं कतिसम्म खुल्छ भन्ने कुरा हो। कर्णाली राजमार्ग पनि अवरूद्ध छ, मध्य पहाड़ी लोकमार्ग पनि अवरूद्ध भएको छ है त, यो पोखरा बागलुङ हो। र पर्वतको कुष्मा नगरपालिका 6 तमादी खोलामा पहिरो जाँदा मध्य पहाड़ी लोकमार्ग यति बेला पूर्ण रूपमा अवरूद्ध भएको छ। तपाईँ कुष्मा बागलुङ बेनीतर्फ जान खोज्दै हुनुहुन्छ भने पनि पाउनुहुन्न, अहिले उक्त सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ है त। 11:44 स्टुडियो घड़ीमा कार्यक्रम पोखरा कलिन तपाईँ सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै है त। मैले थोरै जोडे यो खबरहरू। अब अरू के छ त है खबरहरू भन्दै थिएँ, एकजना साथी आउनुभयो टेलिफोन लाइन मार्फत, उहाँसँग कुराकानी गरौँ है त। कहाँदेखि को हुनुहुन्छ अब क्रम? नमस्ते
1: खबर सर, शुभ बिहानी, शुभ प्रभात, सुमन गुरुङ राम बजार।
0: के छ सुमन हाल खबर?
1: ठिकै भन्नु पर्यो नि, ठिक भन्नु पर्यो तपाईँको भाषामा, ठिकै भनेर कस्तो कस्तो भन्ने हुन्छ, ठिक छु भन्नु पर्यो,
0: होइन यस्तो ठिकै भन्यो भने केही न केही समस्या छ जस्तो हुन्छ होइन, अनि होइन एकदम ठिक छ भन्यो भने त्यो मान्छेलाई ठिक छ भन्ने बुझिन्छ, एकदम ठिकै हुँदैन कि एकदम ठिक हुन्छ होइन, ठिकै ठिकै छ भन्यो भने होइन अब केही न केही होला आफ्नो समस्याहरू भन्ने बुझिन्छ कि
1: हुन्छ, मान्छेलाई पिर त फेरि ठिक छु त ठिक छ भने त हुन्न नि,
0: यस्तो हो
1: सबैलाई पिर,
0: त्यो त सबैलाई हुन्छ नि, त्यो त
1: केही न केही पिरेलो त भइरहेछ नि, ऊ बालेर नै पिरै होला, ज्ञान
0: होइन
1: होइन
0: त्यो छोड्दैन न, सबैलाई हुन्छ त्यो कुरा, त सबैलाई हुन्छ तर पनि अब कति देखाउने कति लुकाउने भन्ने कुरा मात्र हो कि,
1: बाहिर देखाउँदाखेरि ठिक छु, जस्तो फर इक्जाम्पल सबै सर, मान्छे होइन हस्पिटलमा हुन्छ नि होइन फोन आउँछ होइन सन्जय छ भन्छ नि म बिरामी छु हस्पिटलमा छु आइसियुमा छु
0: भन्दा
1: म हस्पिटलमा हो भनेर म आराम छु ठिक छु कसैलाई छु भन्छ नि होइन त्यो
0: ल म आइसियुमा छु भनेर कसैले भन्दै भन्नु अनि सुमन के छ भगरातिरको खबर पाउनु भएको छ
1: भगरातिर फर्से होला भन्ने खाँदै रहेछ हजुर
0: त्यो कुस्मा आउने आउने बेलैमा हो कि होइन होइन दोबिल्लाबाट अगाडि लागेपछि दोबिल्लाबाट अलि अगाडि लागेपछि कुस्मा अब नजिक नजिक आउने बेलैमा कमाति खोला हो कि चुहा हो ठ्याक्कै थाहा भन्नुभयो ल चुहा भनेर बुझ्नुभयो अनि के छ भङ्गारातिर खबर केही थाहा पाउनु भएको छ तपाईँको जाय जस्तो त सबै होला नि बेच्नु भएको छैन होला नि त
1: सबै छ नि भाइ बुहारी छ नि
0: भाइ
1: बनाएको घर धनसार पुरानो तिनवटा छोरालाई तिनवटा बनाएको बाबा आमाले भनौँ न हामीले पनि होइन तिनवटा छोरालाई तिनवटा बनाएको एउटा त्यो के टम अरे दोलान टमतिर छ गरे म माइलो यहीँ छु कान्छु
0: गाउँमै छ ए ल ठिक छ भनेपछि त गाउँमा जाने
1: दोलान टमको डलरखाना गएको छ
0: ल ठिक छ भनेपछि गाउँमा जाने बाटो छ नि त हजुर होइन त त्यति भएपछि त
1: छ अस्ति हाम्रो खाल्टेको के खाल्टेको गाडीको पछताउनु त्यही चार भन्छमा सम्बन्ध भयो अनि लामाहरूले फेरि अस्तु बढाउने आइसिटीवालातिर भन्दा उहाँ मुक्तिनाथ भनिदिएछ अनि दुई तिन दिन बसेर आयो मुक्तिनाथ गएर पनि आयो जिपमा यताउति म गइनँ अस्तु उहाँ मुक्तिनाथमा जलायो अनि आयो फेरि भान्जा आइल्यान्डमा हो पहिले के बसेको आइल्यान्डको डब्लिनमा पियर पाएको भोलि फ्लाइट गयो भएर फ्लाइट हुँदैछ
0: ल ठिक छ एकदम खुसी लाग्यो राम्रो जातिर के छ खबर
1: यसो घमाइलो छ माथि छतबाट यसो माछा पुरी हेर्दैछु सेती खोलातिर हेर्न अब दुई तिन घन्टापछि जानु पर्ला
0: ए ल भनेपछि
1: घुमालाहरू धौलागिरी अन्नपूर्णहरू हेरिरहेको छु माथि
0: आमा
1: पनि कुर्सीमा बसेर देखाइरहेको छु मैले
0: ए ल ठिक छ
1: अहिले बोल्नु भएको थियो नि
0: होइन मैले बुझिसकेँ अब होइन ल ठिक छ एकदम खुसी लाग्यो सुमन फेरि फेरि
1: तपाईँको खबर कहिले
0: मेरो एकदम ठिक ठाक नै छ अहिलेसम्म खाना भइसक्यो तपाईँले खानुभयो
1: एकछिनपछि आधा घन्टापछि
0: ए ल ओके ओके ल ठिक छ एकदम खुसी लाग्यो एउटा मान्छेले एकदम हिजो दिनभरि पनि फोन गरिरहेको थियो अब अहिले पनि बल्ल
1: फोन किन फोन गर्ने त्यही तपाईँको शनिबार आउनुहुन्न त्यही फोनिङ कार्यक्रम
0: त्यही भएर डिस्टर्ब भइरहेछ अब अहिले म फोन गर्छु होला है त ल हुन्छ सुमन सम्झिँदै गर्नु होला अहिलेको लागि छुटो हस् नमस्ते उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई राम बजारदेखि फोन गर्नु भएको थियो उहाँलाई पनि थ्याङ्क यू सो मच भन्छु एकैछिन भए पनि यसो गफगाफ भइहाल्यो कृपया डिस्टर्ब चाहिँ गर्नु हुँदैन कि होइन सबैजनाले सुनिरहनु भएको छ नि त तपाईँको त नम्बरै मैले फ्ल्यास गर्दिनँ किनकि अति नै भइसकेपछि अति गर्नुहुन्न कि केही कुरामा पनि होइन त नारायणी नदीले नाग्यो सतहको तह तुरन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव भनिएको छ सुन्दै हुनुहुन्छ भने त्यो पनि ख्याल गर्नुहोला है त कालीगण्डकीको भित्रण्डा निकै छ ओके कालीमाटीमा आकाशियो आलु र तरकारीको भाव अब आकाशी नै भयो नि अब होइन किनकि यो भनेको अब तरकारीहरू जाने ठाउँ होइन छैन नि त अब कोही कताबाट जाने तराईबाट जाने थियो होला के थियो होला अब छैन त्यसले गर्दाखेरि पनि भाव आकाशिन्छ कालीगण्डकीले म्याग्दीमा पक्की पुल पनि बगाएको छ यो निकै दुःखद खबर हो दुई दर्जन घर बगाएको छ कालीगण्डकीले अघि नै मैले जोडिहालेँ प्रसंगहरू 11:50 गएको छ कार्यक्रम पोखरा कलिन एकजना साथीसँग कुरा गर्न पाए अनि हामी कार्यक्रमबाट छुट्ने थियौं भन्ने मलाई लागिरहेको छ अब आज धेरैजनासँग कुराकानी पनि गर्न पाइयो अर्को कुरा के छ त भन्दाखेरि अब मैले के जोड्छु भन्दै थिएँ भन्दाखेरि सबैजना सुरक्षित रहनु होला, किनकि बाढ़ी पहिरोको वितण्डा छ। अब एक दुई दिन कतै यात्रा गर्दै हुनुहुन्छ भने पनि यात्रा नगर्नु होला, अलिक सुरक्षित रहनु होला, किनकि अत्यावश्यक यात्रा गर्नु छ भने त्यही अनुसारको अब सुरक्षित तरिकाले यात्रा गर्नु होला, नभए लापरवाहीपूर्वक यात्रा गर्न थाल्नुभयो भने समस्या आउन सक्छ होइन, किनकि अब यो पानी रोकिए पछाडि पनि एक दुई दिन अझै समस्या हुन सक्छ, बाटोहरू पन्छाउने काम हुन सक्छ, तपाईँ बीच बाटोमा अलपत्र पर्न सक्नुहुन्छ, त्योभन्दा बरू एक दुई दिन ढिलो जानुहोस्, अत्यावश्यक छ भने प्लेनको माध्यम मार्फत यात्रा गर्नुहोस् जान सक्ने ठाउँमा होइन, त्यो जोडिनुहोस् भन्दै आजको लागि मैले धेरै जानकारी मैले यहाँ समक्ष प्रस्तुत गरेँ होइन, यो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कहाँ के भइरहेछ बाढ़ीका कारण भन्ने कुरा चाहिँ सर मैले यहाँलाई अपडेट गराएँ, यहाँले पनि थाहा पाउनुभयो होइन, यो त्रिभुवन राजपथ अवरूद्ध छ, भोलिदेखि मौसममा उल्लेख्य सुधार आउने भनेर भनिएको छ। म यो अन्तिममा छोटो जोडेँ है, त बाढ़ी पहिरोले मनाङको सदरमुकाम चामेमा ठूलो क्षति पुर्याएको छ, बागलुङको तामान खोलामा मानवीय क्षति पनि भएको छ, कालीगण्डकीको पोखरे बगर पुल बगाएको छ, नारायण नदी बस्तीमा पसेको छ, विद्यालयहरू डुबान भएका छन्, आजदेखि सोह्र श्राद्ध शुरू भएको छ, बागलुङको निसी खोलामा पहिरोले चारजनाको ज्यान गएको छ, ठाउँ ठाउँमा टेलिकमका सेवाहरू अवरूद्ध भएका छन्, मेग्दीको अन्नपूर्ण गाउँपालिका चारमा पहिरोले चारजनाको ज्यान लगाएको छ, जलसतह पार छ, पोखराको रामघाट क्षेत्रमा यति बेला क्रममा बस्तीलाई सुरक्षित स्थानतर्फ सार्नको लागि प्रहरीले माइकिङ गरिरहेको छ, तपाईँ पनि त्यतातिर हुनुहुन्छ भने अलिक सुरक्षित रहनुहोला। अन्तिममा मैले थोरै एउटा खबर जोडे, देशका विभिन्न भागमा विशेष गरी मध्य भूभागमा भएको भारी वर्षा आजदेखि कम हुँदै जाने र भोलिदेखि उल्लेख्य रूपमा सुधार आउने भनिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र बंगालको खाड़ीबाट आएको जल वास्तविक हावाको प्रभावले नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा भएको थियो। विभागका मौसमविद संजीव अधिकारीका अनुसार पछिल्लो 24 घण्टामा बागमती प्रदेशको मकवानपुर, चितवन गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको पाल्पा, त्यस्तै गण्डकी प्रदेशकै पर्वत, त्यस्तै कास्की र लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा 150 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको छ। त्यस्तै कास्की, लमजुङ, पागलुङ पर्वत, म्याग्दी रूपन्देहीमा पनि 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको छ। हाल उक्त मौसमी प्रणाली विस्तारै कमजोर बन्दै गएकाले पनि आज दिउँसो देशका पहाड़ी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशका धेरै ठाउँमा मौसम सुधार हुनेछ। बाढ़ी र पहिरोले मनाङको सदरमुकाम चामेमा पनि ठूलो क्षति पुर्याएको छ है त। ल अब यो मैले प्रसंग धेरै जोडेँ, थप प्रसंगहरूका साथ हामी बीच बीचमा पनि यहाँहरू समक्ष आउनेछौ भन्दै अन्तिममा चलचित्र छ माया छ पक्कैबाट नसुनौ होला है, त्यता के हुँदैछ यता बाढ़ी पसेर भन्ने सुनौ होला, मैले यो राख्छु भनेको थिएँ, त्यता के हुँदैछ होइन त, यता बाढ़ी पसेर भन्ने यो आवाज यहाँहरूको लागि राख्दै कार्यक्रमबाट सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु। दिल थापा, सुमन गुरूङ, कृष्ण परियार, त्यस्तै अरू को हुनुहुन्थ्यो, धीरबहादुर गुरूङ होइन, त्यस्तै गंगा विके लगायत सबैजनालाई थ्याङ्क यू सो मच, यहाँहरूको माझबाट सबिन अर्को श्रृंखलासम्मको लागि छुटिन्छु। शुभ दिन, सुरक्षित रहनुहोला, जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन से घर रंगा उन्होस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेन
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-0329 98028-59321-061-581-871
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले सिल्कको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र

0: अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-0084-46-525।
0: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस फाइव नेपाल नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
4: 93.4 यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु।
5: फर्केर बसाए त
6: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ। तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग
7: 3 हप्तापछि बल्ल तपाईँको होस् आयो।

0: होइन हो सोल तिमी तिम्रो लौरे फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खोइ त छोरी, तिम्रो लाहुरी अझै आएन, अब त आशै मरिस।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: INF नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् न, खुशीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611 93.4

0: बाजे बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 834

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-8071।

0: फेस्टल आइबिएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ठंडु बाप।
1: अब ठंडु बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0729-29।

0: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 0161-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: रेडियो अन्नपूर्णा 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579, 98560-26579।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिल्लेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-99-77।
5: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना, उनी अर्कैकी भइन्, म एक्लो भए।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू,
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162 590-163।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
1: फोन 061-572-648-549।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: ओहो नासर बे कति छाबा डिजाइन बे मारे खाना खिनानी खनि तोला
2: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
1: ए नै छाबा मारे दुकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो होनी जगा मात्र आङी खैमा खैमा समस्या पर्दि र मार चुवल तुई बिसानारी बेल्ले छाबा कोपिम ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान निभिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: फिरता फिरता 20% सम कैश फिरता सही पानी चाहा पानी
1: कैश फिरता लिनु भएता
2: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
5: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

उत्पादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256537526।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 0165881598251

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-07-29।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: कस्तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी
3: यो मंगलदीप अगरबत्ती हो आमा यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ
4: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
6: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
6: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162-590-163
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: शांति आराधना र उपहार का लागी समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंस्टे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंस्टे।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
13: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सन मा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाइ
14: कोही कोहीको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छ कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको यही पीड़ा भुलाउनकै लागि भए पनि परदेश बसेको हुन्छ अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अङ्गाल्न पुगेकी पनि सिन्दुरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दलदलमा परेकी हुन्छ र एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ एउटा नराम्रो समय भयो या दुर्भाग्य केही समय पश्चात केटा पनि आफ्नो अपान्य शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ

0: शुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161-527-426-537-526।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड, नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856992977।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र आसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 98251, 98190।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
5: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025717 98025717।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोमा मृत्यु हुनेको संख्या 15 पुग्यो। 7 जना सम्पर्कविहीन, 1000 भन्दा बढ़ीलाई सुरक्षित स्थानमा स्थानान्तरण। पूर्व प्रधान न्यायाधीश जवरालाई परिवारको जिम्मा, निवासमै प्रहरीले थप सुरक्षा दिने। नेपाल चीन व्यापारलाई फेरि धक्का, बाढ़ी र पहिरोले कोरला जोड्ने सड़क ठाउँ ठाउँमा अवरूद्ध। मौसम प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी। लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा। र एसियन गेम्स अन्तर्गत टेनिस डबल्समा अभिषेक र प्रदीपको विजयी शुरूआत। एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोको कारण देशभर 12 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 6 जनाको मृत्यु भएको छ। असोज 8 गतेदेखि हालसम्म बाढ़ी पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या 15 पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार 7 जना सम्पर्कविहीन रहेका छन्। पाल्पामा 1 जना, बागलुङमा 4 र म्याग्दीमा 2 जना गरी बेपत्ता हुनेको संख्या 7 पुगेको हो। मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उहाँको भनाइ छ। जोखिमको आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्व तयारी र उद्धारको लागि टोली परिचालन गरिएको उहाँले बताउनुभयो। विशेष गरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उहाँको भनाइ छ। जोखिमलाई ध्यानमा राख्दै 77 वटै जिल्लाका प्रमुख जिल्लाधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद प्रति कार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान प्रदान भइरहेको उहाँले बताउनुभयो। प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वत लगायत जिल्लामा बाढ़ी, कटान र पहिरोको जोखिम देखिएको छ। पर्वतमा केही घर बाढ़ीले बगाएको छ तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकोले मानवीय क्षति हुन नपाएको प्राधिकरणको प्रवक्ता महतले बताउनुभयो। उहाँका अनुसार नवलपरासी क्षेत्रमा पनि 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। म्याग्दीमा उद्धारको लागि 2 वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको प्राधिकरणले जनाएको छ। आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ़ने र बाढ़ी पहिरो आउने खतरा रहेको उहाँले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 रहेको हिमलोङ हिमालयमा हिउँ पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारको लागि 4 जनाको टोली हेलिकप्टर मार्फत गएको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यहाँ 9 जना पर्वतारोही र 13 जना सहयोगी गएकोमा उनीहरूमध्ये 10 जना हराएको जानकारी आएको छ तर संख्या यकिन भएको छैन। स्थानीयबाट 2 जनाको शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनु भएको छ। हिमालमा गएका सबै नेपाली नागरिक रहेको सशस्त्र प्रहरीले जनाएको छ। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जवरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। पक्राउ पूर्जीविनै गैराति घरबाटै पक्राउ गरेको पूर्व प्रधान न्यायाधीश जवरालाई पक्राउ गर्नुको कारण नै नखुलाई छाडिएको हो। जवरालाई दिउँसै परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। स्रोतका अनुसार राति उहाँलाई पक्राउ गर्ने प्रहरी कमाण्डरले आफ्नै गाडीमा राखेर घर पुर्याएका हुन्। पूर्व प्रधान न्यायाधीश जवरालाई सुरक्षा खतरा देखिएकाले उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपेक्षक सन्तोष खड्काले पूर्व प्रधान न्यायाधीश जवराको सुरक्षा खतराको विषय उठेपछि उहाँलाई सुरक्षा दिएर राखिएको जानकारी दिनुभयो। उहाँको सुरक्षाको विषयमा हामी संवेदनशील थियौं, केही सुरक्षा खतराको कुरा आयो, प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौं, खड्काले भन्नुभयो। उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकोले उहाँ लाई घरमै सुरक्षा प्रदान गर्छौं उहाँले भन्नुभएको छ। सुरक्षा खतरा ठहर भएपछि पूर्व प्रधान न्यायाधीश जवरालाई गैराती सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ। यसअगाडि जवरालाई भेट्न गएको राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन। अविरल वर्षापछिको बाढ़ी र पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध हुँदा नेपाल चीनको व्यापार ठप्प भएको छ। वर्षासँगै आएको बाढ़ी र पहिरोले कालीगण्डकी करिडोरको विभिन्न खण्डमा पहिरो बाढ़ी डुबानका साथै पुल र कलवर्टमा क्षति पुगेको छ। यसले कालीगण्डकी करिडोरमा यातायात अवरूद्ध हुन पुगेको हो। भदौ 10 को बाढ़ीले रसुवागढ़ी केरूङ नाकामा सड़क पूर्वाधारसँगै नेपाल र चीन दुवैतर्फको भन्सार कार्यालय बग्दा उक्त नाका अवरूद्ध छ। रसुवागढ़ी केरूङ नाका अवरूद्ध भएसँगै नेपाल चीन व्यापार मुस्ताङको कोराला नाकाबाट हुन थाले पनि पछिल्लो वर्षात र बाढ़ीले ठप्प बनेको छ। सड़क विभागले कालीगण्डकी करिडोरको विभिन्न खण्डमा बाढ़ी पहिरो डुबान हुँदा यातायात अवरूद्ध रहेको जनाएको छ। रसुवागढ़ी नाकामा सबै बगेको र तातोपानी नाका चिनियापछिबाट अनिश्चितकालका लागि बन्द भएपछि कोराला नाका प्रयोग भएको थियो, तर अहिले वर्षातले त्यसमा पनि अवरोध पुगेको हो। कालीगण्डकी करिडोर अन्तर्गत केराबारी फर्से 600 पहिरो खसेको छ भने लामाखेत फर्से र मिलनचोक डुबानमा परेको छ। बेनी गलेश्वर खण्डमा गलेश्वर रघुगंगा गाउँपालिका वडा नम्बर 2 को रघुगंगा पुल नजिकै रघुगंगा बैसरी 1, 2, 3 र सिरानमा पहिरो गएको छ। त्यसपछि महावीर भीरकाटे नौनी बगर जलजले रूपसे काब्रेभीर र घाँसामा पहिरो आएको छ। यस्तै जोमसम कागबेनी कागबेनीदेखि छुसाङसम्म पनि पहिरो गएको छ। तातोपानीको भुरूङखोला नजिकै बस्ती डुबान टुकुचे र याकर खोलाको बहाव बढ़ेको छ। समरखोला झोङखोला दामोदर कुण्ड लोगेकर र लोमानथाङमा पहिरो खसेको छ। अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगर र वडा नम्बर 2 भुरूङ तातोपानी नौली बगर जोड्ने पुलको एप्रोच रोड पहुँच मार्ग र मार्फामा कलवट बगेको छ। जोमसम कागबेनी कागबेनीको छुसाङको पहिरो सफा गर्ने काम सकिएको कालीगण्डकी करिडोरको योजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार मुस्ताङ खण्डमा सोमबार साँझसम्म सड़क क्लियर गरेर यातायात सञ्चालन गर्ने योजना छ। म्याग्दी खण्डमा पुलको एप्रोच बगाएकाले केही समय लाग्नेछ। मुस्ताङ खण्डमा सोमबार साँझसम्म क्लियर गर्ने योजना छ। म्याग्दी खण्डमा पुलको एप्रोच बगाएकाले समय लाग्छ। अन्य खण्डमा भोलि बेलुकादेखि पर्सि बिहानसम्म क्लियर हुन्छ। शर्माले भन्नुभएको छ, एप्रोच बगेको ठाउँमा नदीको बहाव कम भएपछि वैकल्पिक व्यवस्था गरेर यातायात सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध बनाएपछि नेपाल चीन स्थलगत व्यापारको लागि अर्को विकल्प नरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताउनु भएको छ। भौगोलिक रूपमा पनि कोराला नाका व्यापारिक दृष्टिकोणले उपयुक्त होइन। गर्मीयाममा तुलनात्मक रूपमा व्यापारिक गतिविधि सञ्चालन गर्न सकिए पनि जाडोयाममा कठिन हुन्छ। अहिले पानी पर्दा कोरालामा गाड़ीहरू हिउँमा आधा फँसेका छन्, कार्कीले भन्नुभयो। रसुवागढ़ी नाका अवरूद्ध रहेको अवस्थामा नेपाल चीन व्यापारका लागि तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ। रसुवागढ़ी केरूङ अवरूद्ध भएसँगै कोराला नाका मार्फत व्यापारिक गतिविधि बढ़ेको थियो। हालको वर्षाले कोराला नाका जोड्ने कालीगण्डकी करिडोर अवरूद्ध हुँदा नेपाल चीनको व्यापार पुनः प्रभावित हुन पुगेको छ। चालू आर्थिक वर्ष 83-84 को भदौ मसान्तसम्म मुस्ताङको कोराला नाकाबाट 8,33,00,00 55,98,000 रूपियाँ बराबरको व्यापार भएको छ। उक्त अवधिमा 8,33,51,00,000 रूपियाँ बराबरको आयात हुँदा 34,47,000 रूपियाँको निर्यात भएको भन्सार कार्य विभागको तथ्याङ्क छ। साउनमा मुस्ताङ भन्सारबाट 58,87,86,000 रूपियाँ बराबरको आयात भएको थियो। निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोरमा रहेको विद्युत आयोजनामा सबैभन्दा ठूलो अवरोध पुर्याएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढ़ी पहिरोको कारण कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनमा जोड़िएका जलविद्युत आयोजना बन्द भएका हुन्। उक्त प्रसारण लाइन अन्तर्गत दानाकुसमा खण्डमा क्षति पुग्दा उक्त आयोजनाहरूको विद्युत प्रवाह बन्द भएको हो। कालीगण्डकी करिडोरमा उत्पादन हुने 358.2 मेगावाट बिजुली बन्द भएको छ। कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नको लागि कालीगण्डकी करिडोर 220 केवी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दाना सब स्टेशनबाट शुरू भई पर्वत बागलुङ स्याङ्जा पाल्पा रूपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका 13 भूमई स्थित नयाँ बुटबल सब स्टेशनसम्मको करिब 140 किलोमिटर डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भइरहेको छ। यो प्रसारण लाइनबाट करिब 1200 मेगावाटसम्म विद्युत प्रसारण गर्न सक्ने क्षमता छ। नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनलाई 2 खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्ड अन्तर्गत दानादेखि पर्वतको कुष्मा नगरपालिका 2 खुरकोटसम्मको करिब 40 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। यी महत्वपूर्ण पूर्वाधारमा बाढ़ी पहिरोले क्षति पुर्याउँदा बिजुली प्रवाह अवरूद्ध बनेको हो। जसमध्ये 42 मेगावाटको मिस्त्री खोलाको उत्पादन पनि रोकिएको छ। साउन 27 गतेदेखि पहिरोको कारण 14.8 मेगावाटको घरखोला जलविद्युत परियोजनाबाट विद्युत उत्पादन बन्द छ। त्यसै गरी 13.6 मेगावाटको थापाखोला, 6.6 मेगावाटको रेलेखोला, 5 मेगावाटको घलेम्दी हाइड्रो पावरबाट उत्पादन भएको बिजुली बन्द भएको प्राधिकरण स्रोत बताउँछ। यस्तै 48.5 मेगावाटको माथिल्लो राहुघाट, 35.5 मेगावाटको राहुघाट मंगले, 22.5 मेगावाटको माथिल्लो ठूलो खोला, 21.3 मेगावाट ठूलो खोलाबाट बिजुली उत्पादन बन्द भएको छ। केही दिन अघि मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाबाट पनि बिजुली उत्पादन बन्द भएको छ। प्राधिकरणका अनुसार 38 मेगावाटको निलगिरी 1 र 71 मेगावाटको निलगिरी 2 को उत्पादन बन्द भएको छ। विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। त्यस्तै कालीगण्डकी करिडोर अन्तर्गत कुस्मा नयाँ बुटबल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ। यसका कारण करिडोर प्रसारण लाइनमा जोड़िएका करिब 200 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। बाढ़ीको कारण 140 मेगावाटको कालीगण्डकी, 25 मेगावाटको माथिल्लो मादी, 44 मेगावाटको सुपर मादी, 20 मेगावाटको नामार्जुन मादी, 40 मेगावाटको सेती नदी, 25 मेगावाटको अप्पर दोर्दी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 70 मेगावाटको मध्य मर्स्याङदी, 69 मेगावाटको मर्स्याङदी, मोदी लगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादन पनि बन्द भएको छ। बाढ़ी पहिरोको कारण 220 केवी, 132 केवी, 33 केवी र 11 केवीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतको लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनु भएको छ। अविरल वर्षाका कारण असोज 8 गतेदेखि 11 गतेसम्म फेवातालमा डुंगा सञ्चालन हुन नसक्दा डुंगा व्यवसायमा आश्रित चालक तथा व्यवसायी प्रभावित भएका छन्। दैनिक डुंगा चलाएर परिवारको जीविका चलाउँदै आएका चालकहरू 4 दिनसम्म आमदानी रोकिँदा बढ़ी समस्यामा परेको फेवाडुंगा व्यवसायी समितिले जनाएको छ। समितिका अध्यक्ष बलराम गिरीका अनुसार डुंगा सञ्चालन बन्द हुँदा विशेष गरी दैनिक ज्यालादारीमा निर्भर चालकहरूलाई समस्या भएको हो। प्रभावित चालकलाई सहयोग गर्न समितिले तयारी थालेको उहाँले बताउनुभएको छ। साधारण डुंगा चलाउने चालकले प्रति घण्टा 280 रूपियाँ तथा छत सहितको पाइडल बोर्ड चलाउने चालकले प्रति घण्टा 300 रूपियाँ पारिश्रमिक पाउने गरेका छन्। तर लगातार 4 दिन डुंगा सञ्चालन हुन नसक्दा उनीहरूको आमदानी पूर्ण रूपमा रोकिएको अध्यक्ष गिरीले बताउनुभयो। आइतबार दिउँसोदेखि मौसममा केही सुधारदेखि गोले सोमबारबाट विगतमा जस्तै फेवातालमा डुंगा सञ्चालन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। फेवातालमा विभिन्न प्रकारका करिब 820 वटा डुंगा सञ्चालनमा छन्। डुंगा व्यवसायको संख्या करिब 500 र चालकको संख्या 350 रहेको गिरीले जानकारी दिनुभएको छ। फेवातालमा मुख्यत आन्तरिक पर्यटकले डुंगा चढ़ने गरे पनि पछिल्लो समय भारतीय पर्यटकको आकर्षण समेत बढ़ेको उहाँले बताउनुभयो। केही समय अगाडि भारतीय पर्यटकको चापको कारण डुंगा व्यवसायीलाई भ्याइ नभ्याइ भएको उहाँको भनाइ छ। दशैं तिहारसम्म राम्रो व्यवसाय हुने अपेक्षा गरिए पनि बाढ़ी पहिरोको कारण भारतीय पर्यटकले समेत बुकिङ रद्द गर्न थालेपछि त्यसको प्रत्यक्ष असर डुंगा व्यवसायमा परेको गिरीले बताउनु भएको छ। फेवातालमा डुंगा सञ्चालनको लागि 8 वटा स्टेशन छन्। तीमध्ये 12 स्टेशनमा सबैभन्दा बढ़ी चाप हुने गरेको छ। स्विमिङ घाट र गौरीघाट स्टेशनमा पनि पर्यटकको चाप उल्लेखी रहने गरेको समितिले जनाएको छ। अध्यक्ष गिरीका अनुसार केही समय अघि बाराई घाटबाट एकै दिन करिब 5000 जनाले डुंगा चढ़ेको रेकर्ड समितिसँग छ। बाढ़ी पहिरो तथा प्रतिकूल मौसमको कारण उत्पन्न समस्याबाट सबैभन्दा बढ़ी चालक प्रभावित भएकाले समितिको बैठक बसेर उनीहरूको समस्या सम्बोधन गर्ने तयारी भइरहेको गिरीले बताउनु भएको छ। समितिले डुंगा चालक र यात्रुको दुर्घटना बीमा गर्दै आएको र त्यसलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता छ। फेवातालमा लाइफ ज्याकेट सहित 5 जनासम्म चढ़न मिल्ने साधारण डुंगाको 1 घण्टाको शुल्क 1000 रूपियाँ तथा 8 जनासम्म चढ़न मिल्ने पाइडल बोर्डको 1 घण्टाको शुल्क 1600 रूपियाँ रहेको समितिले जनाएको छ। विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी स्ट्रीट फेस्टिभल आयोजना गरिएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल रेवान पोखराले लेक्साडी स्थित अम्मटमा मिनी सड़क महोत्सव आयोजना गरी दिवस मनाएको हो। रेवान पोखराका अध्यक्ष वसन्त गौतमका अनुसार पर्यटनको मुख्य सिजन शुरू हुन लागेको समयमा पर्यटन गतिविधिलाई चलायमान बनाउन फेस्टिभल आयोजना गरिएको हो। सिजनको शुरूआतमै पर्यटक आकर्षित गर्ने र पोखराको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनु भएको छ। पछिल्लो समय आएको बाढ़ी पहिरो तथा विपदको कारण देश नै दुःखमा परेको र त्यसको असर पर्यटन क्षेत्रमा समेत परेको उहाँले बताउनु भएको छ। विपदपछि पर्यटनबारे नकारात्मक सन्देश प्रवाह हुँदा पर्यटक आगमन प्रभावित भएको भन्दै गौतमले त्यसलाई चिर्न सकारात्मक सन्देश प्रवाह गर्न फेस्टिभल आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय करिब 30-35% होटल बुकिङ रद्द भएका छन्। सबै क्षेत्रको सहकार्यमा सकारात्मक सन्देश प्रवाह गर्न सके आगामी पर्यटन सिजन राम्रो हुने उहाँको विश्वास छ। आज दिउँसोदेखि शुरू भएको फेस्टिभलमा गण्डकी प्रदेशको कला संस्कृति तथा विभिन्न स्थानीय परिकारको प्रदर्शन गरिएको छ। साँझसम्म सञ्चालन हुने फेस्टिभलमा पर्यटक तथा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्। केही समय अघि मात्रै रिवान पोखराको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका गौतमले संस्थाले विगतदेखि गर्दै आएका गतिविधिलाई निरन्तरता दिँदै समय अनुकूल नयाँ कार्यक्रम समेत थप्ने तयारी भइरहेको बताउनुभएको छ। रिवान पोखरामा करिब 100 पर्यटन व्यवसाय आबद्ध रहेको जानकारी दिँदै उहाँले पर्यटन क्षेत्रको विकासको लागि व्यवसायहरू एकताबद्ध भएर अगाडि बढ़ने बताउनुभयो। गौतमले पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिएर अघि बढ़न सके नेपालमा पर्यटकलाई बिक्री गर्न सकिने उत्पादन तथा गन्तव्यको सम्भावना धेरै रहेको बताउनुभयो। पर्यटन क्षेत्रको विकासको लागि सरकारको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञानिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9855629।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन, पालिखे चोक। सम्पर्क 9834340239, 9808-59321, 061-581-871। ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।

0: पेशाब,
1: उपचार हुने रोगहरू,
0: पायल, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड, पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-263 र 553-834।

सिंहदेव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुको साथै छात्रवृत्ति प्रदान गरेको छ। लायन्स क्लब अफ पोखरा चौतारीको वार्षिक नियमित कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनीहरूको अध्ययनमा आवश्यक पर्ने विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण सहित आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा जेहेन्दार चारजना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको हो। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाको कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भनी टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेखीय सुधार आई घाम लाग्ने मौसमविदको पूर्व अनुमान छ। वर्षा रोकिए पनि गइराति र आज बिहान परेको पानीको कारण देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौंदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा बस्दा पर्वतको जलजल्ला गाउँपालिकाको फर्सेमा 25 वटा घर बगेका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। थाइल्याण्डको राजधानी बैंकेकमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित हुनुको साथै केही क्षेत्रका बासिन्दालाई ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। अमेरिकी बहुराष्ट्रीय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिड द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सिर्जना गरेको बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइरहेको छ। जापानमा जारी 20 एसियन्स गेम्स अन्तर्गत पुरूष डबल्स टेनिसमा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काले विजयी शुरूआत गर्नुभएको छ। नागुया सिटी इगासियामा पार्क टेनिस सेन्टरको कोर्टमा भएको पहिलो चरणको खेलमा नेपाली जोड़ीले मंगोलियाका बाद्राक मुनखवाटर र जोल बदार ओर्णोकको जोड़ीलाई ट्राइबेकरमा पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएको हो। पहिलो सेट नेपालले 6-2 आफ्नो पछिमा पारेको थियो। दोस्रो सेटमा मंगोलियाली जोड़ीले 6-4 अग्रता बनाएपछि खेल निर्णायक तेस्रो सेटतर्फ गएको थियो। निर्णायक सेटमा नेपालले 14-12 जित्दै रोमाञ्चक खेल आफ्नो पक्षमा पार्न सफल रह्यो। यो जितसँगै अभिषेक र प्रदीपले पहिलो चरणमै कड़ा प्रतिस्पर्धाबीच जित निकाल्दै एसियन्स गेम्समा आफ्नो खेल अगाडि बढ़ाउनु भएको छ। आईटीएफ वरियताका खेलाड़ी अभिषेक र नेपाल नम्बर 1 प्रदीप दुवै पोखराका हुनुहुन्छ। नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले बैंककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जित्नुभएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उहाँले पुरूष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नुभएको हो। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उहाँले 80 केजीतर्फ स्वर्ण पदक जित्नुभएको थियो। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण 3 रजत र 1 काँस्यसहित 7 पदक जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले माथिल्लो मूलपानी क्रिकेट मैदान र त्रिवी क्रिकेट मैदानको पूर्वाधारको निरीक्षण गरेका छन्। नेपालले बंगलादेशसँग मिलेर आईसीसी यू19 महिला विश्वकप 2027 आयोजना गर्नुअघि आईसीसीको टोलीले दुवै मैदानको निरीक्षण गरेको हो। यू19 महिला विश्वकप 2027 शुरूआतमा हुने भनिए पनि प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भइसकेको छैन। प्रतियोगितामा नेपाल र बंगलादेशसहित 16 टोलीले सहभागिता जनाउनेछन्। 16 टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोमा मृत्यु हुनेको संख्या 15 पुग्यो। 7 जना सम्पर्कविहीन 1000 भन्दा बढ़ीलाई सुरक्षित स्थानमा स्थानान्तरण। पूर्व प्रधान न्यायाधीश डबरालाई पारिवारिक जिम्मा, निवासमै प्रहरीले थप सुरक्षा दिने। नेपाल चीन व्यापारलाई फेरि धक्का, बाढ़ी र पहिरोले कोरला जोड्ने सड़क ठाउँ ठाउँमा अवरूद्ध। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो।
एआई को दुरूपयोग एक अर्ब मानस को जान लिन सकने बिल गेट्स को चेतावनी लगातार को वर्षा पछि थाईलैंड को बैंकक का 50 जिला विपद क्षेत्र घोषणा र एशियन गेम्स अन्तर्गत टेनिस डबल्स में अभिषेक र प्रदीप को विजयी शुरूआत एशियाली शारीरिक संगठन में नेपाललाई स्वर्ण पदक अवस्था साँझ 6 बजे अनुपर्ण हाईलाइट्स यदि नै प्राविधिक मित्र आर्यन सँगै राजारामलाई बिदा दिनुहोस् हाम्रो अर्को भेट राति 9 बजे अनुपर्ण हाईलाइट्समा हुनेछ नमस्कार।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा चौतारीले गोर्खाको पालुङका नगरपालिका साथ स्थित

0: हो। सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्ट्स

0: 榜定岗成都榜
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648 572-849।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टिल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन यूके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती गिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97-150-01031। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
1: कैंसर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाह कर्ता घरेलू सेवा,
1: डाक्टर लैब सेवा,
2: औषधि डेलीवरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9861-48082।
7: रंग बहार रंग बहार
8: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्ट
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
10: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
11: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
10: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
11: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
13: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
14: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
13: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
14: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
13: 24 घण्टा इमर्जेन्सी सेवा
14: सम्पूर्ण ओपिडी सेवा
13: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
14: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
13: रेटिना सम्बन्धी जाँच एवं उपचार
14: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
13: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
14: आँखा छर्केको सिधा पार्ने सर्जरी
13: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
14: लेजर सर्जरी सम्बन्धी सेवा
13: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
14: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
13: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
14: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
13: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
14: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
15: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
13: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
14: स्वस्थ आँखा स्वच्छ दृष्टि
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट,
4: सेफ। क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जससे संबंध गास्त ज्ञान मसाला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781000253।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0165901625163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्युरोफिजिसि

0: सुदर्शन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ
5: रंगबहार रंगबहार
6: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्ट।
7: हेलो
8: हजुर नमस्कार।
7: हेलो
8: नमस्कार काका सुन्नु भएन?
7: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन?
7: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
9: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
0: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-89-2-77।
15: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9850-31412 9864-67887
5: तन्ना आज फेरि हाल्नुहोस्
6: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5674-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंगबहार रंगबहार
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन्ट।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: दुर्गाको किटाउको दुख्न तिमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
18: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटे पानी पोखरा फोन 061-588-115 98251-98190।
19: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनासुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
20: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185865536, मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
1: रंग बहार रंग बहार
10: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
12: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
13: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
15: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
16: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेकलेस एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्रपुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंट
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98028-59-321-581-871
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो
7: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
7: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 06157782662 र 5358334।
11: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9852198190।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007, 97623386817।
13: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंग बहार रंग बहार
11: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
10: बर्जर पेन्ट।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
13: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनपुल पोखरा फोन 061-587-266 र 553-834।
16: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
17: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने यार रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानु पर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: रंग बहार रंग बहार,
10: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
9: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेंट।
11: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
2: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
13: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। तीन दिनको वर्षाले गण्डकीमा 11 जनाको मृत्यु, 1451 जना विस्थापित। पूर्व प्रधान न्यायाधीश सबरालाई परिवारको जिम्मा, निवासमै प्रहरीले थप सुरक्षा दिने। नेपाल चीन व्यापारलाई फेरि धक्का, बाढ़ी र पहिरोले कोरोला जोड्ने सड़क ठाउँ ठाउँमा अवरूद्ध। कांग्रेस महाधिवेशनको लागि मतदाताको टुंगो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेद्वारी घोषणा। फेवादालमा उच्च क्षमताको जेटस्की उद्धार डुंगा सञ्चालन, सशस्त्र प्रहरीको रेस्क्यू टावरमा खटिएको सुरक्षा टोलीसँग रहने। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खोल्यो। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिलगेट्सको चेतावनी। लगातारको वर्षापछि थाइल्याण्डको बैंककमा 50 वटा जिल्लालाई विपद क्षेत्र घोषणा। र एसियन्स गेम्स अन्तर्गत टेनिस डबल्समा अभिषेक र प्रदीपको विजयी शुरूआत। एसियाली शारीरिक संगठनमा नेपाललाई स्वर्ण पदक। अब समाचार विस्तारमा सुन्नुहोस्। तीन दिनसम्म निरन्तर परेको वर्षापछि आएको बाढ़ी पहिरो र डुबानले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 9 देखि 11 असोजसम्मको विपदमा परदेशभर 11 जनाको मृत्यु, 4 जना घाइते र 4 जना बेपत्ता भएका छन्। विपदको कारण 419 घरका 1451 जना विस्थापित भएका छन्। वर्षा र त्यसपछि आएको बाढ़ी तथा पहिरोले 179 घर पूर्ण रूपमा र 26 घर आंशिक रूपमा क्षति भएका छन्। थप 270 घर जोखिममा रहेको प्रहरीको विवरणमा उल्लेख छ। क्षतिको यकिन विवरण अझै संकलनकै क्रममा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ परीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। बाढ़ी पहिरो र डुबानबाट गण्डकीमा 12 गोठमा पूर्ण र एउटामा आंशिक क्षति पुगेको छ। यसबाट कम्तीमा 44 पशु मरेका छन्। त्यस्तै 6 वटा पुल पूर्ण र 2 वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सरकारीतर्फ 3 कार्यालय पूर्ण, 3 कार्यालय आंशिक र 9 कार्यालय जोखिममा छन्। सवारी साधनतर्फ 3 पाङ्ग्रे र 15 चारपाङ्ग्रे क्षतिग्रस्त भएका छन्। बाढ़ी पहिरोको कारण सड़क तथा यातायात संरचनामा परेको प्रभावको कारण केही स्थानमा आवागमन समेत प्रभावित भएको छ। मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 जनाको मृत्यु र 1 जना बेपत्ता भएका छन्। बागलुङमा 30 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 4 घर जोखिममा छन्। बाढ़ी पहिरोमा 23 पशु मरेका छन्। जिल्लामा 3 वटा सरकारी कार्यालय जोखिममा परेको विवरण छ। विपदबाट 26 घरका 80 जना विस्थापित भएका छन्। पर्वतमा घर क्षति र विस्थापन बढ़ी भएको छ। प्रहरीका अनुसार कालीगण्डकी नदीमा आएको बाढ़ीमा पर्वतमा 106 घर पूर्ण र 4 घर आंशिक क्षति भएका छन्। 82 घर जोखिममा छन्। बाढ़ी पहिरोको कारण 162 घरका 540 जना विस्थापित भएका छन्। जिल्लामा 3 वटा पुल क्षतिग्रस्त भएका छन्। 2 सरकारी कार्यालयमा आंशिक क्षति र 1 कार्यालय जोखिममा परेको छ। कालीगण्डकी नदीले मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पर्वत बागलुङ जोड्ने मालडुंगा पुलमा क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। नवलप्रासी पूर्वमा डुबानले ठूलो क्षेत्र प्रभावित भएको छ। प्रहरी विवरण अनुसार त्यहाँ 15 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 148 घर जोखिममा छन्। डुबानको कारण 162 घरका 613 जना विस्थापित भएका छन्। स्याङ्जामा 13 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थप 10 घर जोखिममा छन्। 23 घरका 72 जना विस्थापित भएका छन्। एउटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीका अनुसार गुल्मी स्याङ्जा जोड्ने बेलीब्रिज समेत बाढ़ीले बगाएको छ। जिल्लामा एउटा सरकारी कार्यालय पूर्ण र अर्को जोखिममा परेको छ। तनहुँमा 1 जना घाइते भएका छन्। बाढ़ी पहिरोबाट 10 घर पूर्ण र 6 घर आंशिक क्षति भएका छन् भने 8 घर जोखिममा छन्। 2 गोठमा पूर्ण र 1 गोठमा आंशिक क्षति पुगेको छ। 5 पशु मरेका छन्। एउटा पुल पूर्ण र अर्को आंशिक क्षति भएको छ। 18 घरका 54 जना विस्थापित भएका छन्। लमजुङमा 2 जना घाइते भएका छन्। जिल्लामा 1 घर पूर्ण र 5 घर आंशिक क्षति भएका छन् भने 4 घर जोखिममा छन्। 8 घरका 28 जना विस्थापित भएका छन्। कास्कीमा पनि घर तथा सरकारी संरचनामा क्षति पुगेको छ। जिल्लामा 1 घर पूर्ण र 4 घर आंशिक क्षति भएका छन् भने 1 घरमा जोखिम छ। 2 पशु मरेका छन्। एउटा सरकारी कार्यालय पूर्ण, अर्को आंशिक र थप 1 कार्यालय जोखिममा परेको छ। 3 घरका 10 जना विस्थापित भएका छन्। गोर्खामा 3 घरमा आंशिक क्षति पुगेको छ भने 12 घर जोखिममा छन्। 2 गोठमा पूर्ण क्षति पुगेको छ। एउटा पुल र एउटा सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 13 घरका 43 जना विस्थापित भएका छन्। प्रहरीको विवरणमा एउटा काठीपुल र एउटा मदरसा पनि जोखिममा रहेको उल्लेख छ। मनाङमा चार घर पूर्ण र चार घर आंशिक क्षति भएका छन्। एउटा गोठ र एउटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। एउटा चर्च पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीको विवरणमा छ। जिल्लामा थप क्षतिको विवरण संकलन भइरहेको छ। म्याग्दीमा एकजनाको मृत्यु, एकजना घाइते र तीनजना बेपत्ता भएका छन्। जिल्लामा छ घर पूर्ण रूपमा क्षतिग्रस्त र एउटा घर जोखिममा परेको छ। एउटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने दुई पशु मरेका छन्। बेनी जुमसुम सड़क खण्डमा पर्ने पोखरे बगरमा कालीगण्डकी नदीले पुलमा क्षति पुर्याएको छ। उक्त पुलमा क्षति पुगेसँगै मुस्ताङ र म्याग्दीका विभिन्न पालिका सड़क सम्पर्कबाट विच्छेद भएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत कुमार पुनले जानकारी दिनुभएको छ। म्याग्दीमा चार घरका एघारजना विस्थापित भएका छन्। सातवटा चारपाङ्गे सवारी साधनमा समेत क्षति पुगेको छ। मुस्ताङमा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ। जिल्लामा एउटा गोठपूर्ण रूपमा क्षतिग्रस्त हुँदा दश पशु मरेका छन्। एउटा सरकारी कार्यालय जोखिममा परेको छ। एउटा दुईपाङ्ग्रे, एउटा चारपाङ्ग्रे सवारी साधन र अन्य एक संरचनामा क्षति पुगेको छ। उता मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर पाँचमा रहेको हिमलुङ हिमालमा हिउँ पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारको लागि चारजनाको टोली हेलिकप्टर मार्फत गएको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यहाँ नौजना पर्वतारोही र तेह्रजना सहयोगी गएकोमा उनीहरूमध्ये दशजना हराएको जानकारी आएको छ, तर संख्या यकिन भएको छैन। स्थानीयबाट दुईजनाको शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनु भएको छ। हिमालमा गएका सबै नेपाली नागरिक रहेको सशस्त्र प्रहरीले जनाएको छ। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवहरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। पक्राउ पूर्जीवी नै गैराती घरबाटै पक्राउ पर्नुभएका पूर्व प्रधान न्यायाधीश जवहरालाई पक्राउ गर्नुको कारण नै नखुलाई छाडिएको छ। जवहरालाई दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। स्रोतका अनुसार राति उहाँलाई पक्राउ गर्ने प्रहरी कमाण्डरले आफ्नै गाडीमा राखेर घर पुर्याएका हुन्। पूर्व प्रधान न्यायाधीश जवहरालाई सुरक्षा खतरा देखिएकाले उहाँको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट भनेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी परीक्षक सन्तोष खड्काले पूर्व प्रधान न्यायाधीश जवहराको सुरक्षा खतराको विषय उठेपछि उहाँलाई सुरक्षा दिएर राखिएको जानकारी दिनुभएको छ। सुरक्षा खतरा ठहर भएपछि पूर्व प्रधान न्यायाधीश जवहरालाई गैराती सुरक्षित स्थानमा राखिएको प्रहरीको दावी छ। यसअगाडि जवहरालाई भेट्न गएको राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन। नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्य समितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन्। कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत असोज तीन गतेदेखि वडा अधिवेशन शुरू भएको थियो। महाधिवेशनको कार्यतालिका अनुसार सात गते पालिका अधिवेशन र दश गते प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ निकालेको विज्ञप्ति अनुसार प्रदेशसभा, प्रतिनिधि सभा, क्षेत्रीय अधिवेशन मनाङ, मुस्ताङ र बैतडी जिल्लामा मात्रै सम्पन्न भएको छ। 165 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्रै मतदाता टुङ्गो लाग्छ, तर नेताहरूले भने अहिले नै महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने हतारो गरिरहेका छन्। मुलुकभर गत 8 गतेदेखि निरन्तरको वर्षाको कारण निर्वाचन समितिले 13 गतेसम्म क्षेत्रीय अधिवेशन गर्ने गरी निर्णय गरेको छ। दुई महामन्त्रीको लागि हुने निर्वाचनमा अहिलेसम्म 8 जनाले मैदानमा उत्रने बताइसक्नु भएको छ। अहिलेसम्म केन्द्रीय सदस्य नयनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सार्वजनिक रूपमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ। विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन हुनुभएका प्रदीप पौडेल र गुरूराज घिमिरे, सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसे, राष्ट्रिय सभा सदस्य रंजित कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले पनि महामन्त्रीको लागि गृह कार्य अगाडि बढ़ाइरहनु भएको छ। महरलाई उहाँ प्रतिनिधित्व गर्ने डडेलधुरा जिल्लाले महामन्त्रीमा अघि सार्ने निर्णय गरेको छ। महर कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर आफ्नो कार्यकाल र पार्टीले दुईपटक थपेको समयमा पनि महाधिवेशन गर्न नसकेपछि हटाइदिनु भएको थियो। त्यसपछि 14 महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका महर गत पुसमा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा लाग्नु भएको थियो। केही समय अगाडिसम्म पनि कांग्रेसमा तेस्रो धार निर्माण गर्ने भन्दै हिँड्नुभएका उहाँ पछिल्लो समय विशेष महाधिवेशनको केन्द्रीय समितिमा पुगेर महामन्त्री बन्ने योजनामा हुनुहुन्छ। पार्टीका लुम्बिनी प्रदेश सभापति पुनले आफू महामन्त्रीको उम्मेद्वार बन्ने तयारीमा रहेको र त्यसको लागि पार्टीका नेताहरूसँग छलफल तथा समन्वय भइरहेको बताउनु भएको छ। व्यवसायी पृष्ठभूमिका पुन लुम्बिनी प्रदेश सभापति हुनुभन्दा पहिले पार्टी रोको रोल्पा सभापति हुनुहुन्थ्यो। विशेष महाधिवेशनबाट महामन्त्री बन्नुभएका पौडेल र घिमिरेले पनि महामन्त्रीमा दोहोरिने प्रयास गरिरहनु भएको छ। नेवी संघका पूर्व अध्यक्ष पौडेलले 13 महाधिवेशनमा केन्द्रीय सदस्य पदमा जित्नु भएको थियो। 14 महाधिवेशनमा उहाँ महामन्त्रीमा पराजित हुनुभएको थियो। उहाँ 2079 सालको निर्वाचनमा काठमाडौँ पाँचबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। जेएनजी आन्दोलन अगाडिसम्म उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्थ्यो। नेवी संघका पूर्व अध्यक्ष रहनुभएका घिमिरे भने 14 महाधिवेशनमा पार्टीको खुशी प्रदेश सभापतिमा पराजित हुनुभएको थियो। तरूण दलका पूर्व अध्यक्ष रहनुभएका सहमहामन्त्री राणाले 14 महाधिवेशनमा केन्द्रीय सदस्य जित्नुभएको थियो। उहाँ विशेष महाधिवेशनबाट सहमहामन्त्री बन्नुभएको हो। ललितपुर क्षेत्रमा एकबाट दुईपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका राणा अर्थ राज्य मन्त्री पनि बनिसक्नु भएको छ। राणा आफैले भने पार्टीको आवश्यकता अनुसार निर्णय लिने बताउनु भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले पनि महामन्त्री वा उपसभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरिरहनु भएको छ। यद्यपि उहाँले औपचारिक रूपमा घोषणा भने गर्नुभएको छैन। चालिसेले आफू 14 महाधिवेशनमा सहमहामन्त्रीको उम्मेद्वार भएको र अहिले प्रवक्ता रहेकाले त्योभन्दा माथिल्लो पदमा दावी गर्नु स्वाभाविक भएको बताउनु भएको छ। राष्ट्रिय सभा सदस्य रंजित कर्णले पनि महामन्त्रीमा दावी गर्नुभएको छ। नेविसंघका पूर्व अध्यक्ष संविधान सभा सदस्य भएका कर्ण गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो। पेशाले इन्जिनियर कर्ण नेविसंघमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने नेतामा पर्नुहुन्छ। सभापति गगन थापाले पनि विशेष महाधिवेशनको डिजाइनर रहनुभएका केन्द्रीय सदस्य मधु आचार्यलाई महामन्त्री बनाउन चाहनु भएको छ। उहाँले आफ्नो निकटका नेताहरूसँग त्यो बताइरहनु भएको छ। कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र 8 सहमहामन्त्री निर्वाचन हुने व्यवस्था छ। निर्वाचित केन्द्रीय सदस्यबाट एकजनालाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष बनाउने विधानमा उल्लेख छ। विशेष महाधिवेशनपछि बनेको विधानमा 3 सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था राखिएको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध हुँदा नेपाल चीनको व्यापार ठप्प भएको छ। वर्षासँगै आएको बाढ़ी र पहिरोले कालीगण्डकी करिडोरको विभिन्न खण्डमा पहिरो, बाढ़ी, डुबानका साथै पुल र कलभर्टमा क्षति पुगेको छ। यसले कालीगण्डकी करिडोरमा यातायात अवरूद्ध हुन पुगेको हो। भदौ 10 बाढ़ीले रसुवागढ़ी केरुङ नाकामा सड़क पूर्वाधारसँगै नेपाल र चीन दुवैतर्फको भन्सार कार्यालय बग्दा उक्त नाका अवरूद्ध छ। रसुवागढ़ी केरुङ नाका अवरूद्ध भएसँगै नेपाल चीन व्यापार मुस्ताङको कोराला नाकाबाट हुन थाले पनि पछिल्लो वर्षात र बाढ़ीले ठप्प बनेको छ। सड़क विभागले कालीगण्डकी करिडोरको विभिन्न खण्डमा बाढ़ी, पहिरो, डुबान हुँदा यातायात अवरूद्ध रहेको जनाएको छ। रसुवागढ़ी नाकामा सबै बगेको र तातोपानी नाका चिनिया पछिबाट अनिश्चितकालका लागि बन्द भएपछि कोराला नाका प्रयोग भएको थियो, तर अहिले वर्षातले त्यसमा पनि अवरोध पुगेको हो। कालीगण्डकी करिडोर अन्तर्गत केराबारी फर्से 600 पहिरो खसेको छ भने लामाखेत फर्से र मिलनचोक डुबानमा परेको छ। बेनी गलेश्वर खण्डमा गलेश्वर रघुगंगा गाउँपालिका वडा नम्बर 2 को रघुगंगा पुल नजिकै रघुगंगा बैसरीको 1, 2, 3 र सिरानमा पहिरो गएको छ। त्यसपछि महावीर, भिरकाटे, नौनीबगर, जलजले, रूपसेक, काभ्रेवीर र घाँसामा पहिरो आएको छ। यस्तै जोमसुम, कागबेनी, कागबेनदेखि छुसाङमा पनि पहिरो गएको छ। तातोपानीको भुरुङ खोला नजिकै बस्ती डुबान, टुकुचे र याकर खोलाको बहाव बढ़ेको छ। समरखोला, झोङखोला, दामोदर कुण्ड, लोगेकर र लोमान्थाङमा पहिरो खसेको छ। अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगर र वडा नम्बर 2 भुरुङ तातोपानी नौली बगर जोड्ने पुलको एप्रोच रोड, पहुँच मार्ग र मार्फामा कलभर्ट बगेको छ। जोमसुम, कागबेनी, कागबेनीदेखि छुसाङको पहिरो सफा गर्ने काम सकिएको कालीगण्डकी करिडोरको योजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार मुस्ताङ खण्डमा सोमबार साँझसम्म सड़क क्लियर गरेर यातायात सञ्चालन गर्ने योजना छ। म्याग्दी खण्डमा पुलको एप्रोच बगाएकाले केही समय लाग्नेछ। एप्रोच बगेको ठाउँमा नदीको बहाव कम भएपछि वैकल्पिक व्यवस्था गरेर यातायात सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध बनाएपछि नेपाल चीन स्थलगत व्यापारको लागि अर्को विकल्प नरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताउनुभएको छ। रसुवागढ़ी नाका अवरूद्ध रहेको अवस्थामा नेपाल चीन व्यापारको लागि तातोपानी नाका सञ्चालन ल्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ। रसुवागढ़ी केरुङ अवरूद्ध भएसँगै कोरला नाका मार्फत व्यापारिक गतिविधि बढ़ेको थियो। हालको वर्षाले कोरला नाका जोड्ने कालीगण्डकी करिडोर अवरूद्ध हुँदा नेपाल चीनको व्यापार पुनः प्रभावित हुन पुगेको छ। निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोरमा रहेका विद्युत आयोजनामा सबैभन्दा ठूलो अवरोध पुर्याएको छ। नेपाल प्राधिकरणका अनुसार बाढ़ी पहिरोको कारण कालीगण्डकी करिडोर 220 केबी प्रसारण लाइनमा जोड़िएका जलविद्युत आयोजना बन्द भएका हुन्। उक्त प्रसारण लाइन अन्तर्गत दानाकुस्मा खण्डमा क्षति पुग्दा उक्त आयोजनाहरूको विद्युत प्रवाह बन्द भएको हो। कालीगण्डकी करिडोरमा उत्पादन हुने 358.2 मेगावाट बिजुली बन्द भएको छ। कालीगण्डकी र त्यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नको लागि कालीगण्डकी करिडोर 220 केबी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा छ। मेघदीको अन्नपूर्ण गाउँपालिका 3 दाना सब स्टेशनबाट शुरू भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासीको सुनवल नगरपालिका 13 भूमै स्थित नयाँ बुटबल सब स्टेशनको करिब 140 किलोमिटर डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भइरहेको छ। यो प्रसारणबाट करिब 1200 मेगावाटसम्म विद्युत प्रसारण गर्न सक्ने क्षमता रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856279।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
1: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारको लागि उच्च क्षमताको जेटस्की उद्धार बोट डुंगा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रति घण्टा 105 किलोमिटर

परीक्षक बसन्त बहादुर सिंहले जानकारी दिनुभएको छ। उहाँका अनुसार उक्त बोर्ड फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा खटिएको सुरक्षा टोलीसँग रहनेछ। पानीमा तीव्र गतिमा आवत जावत, वाटर सर्च रेस्क्यू, आपतकालीन उद्धार तथा वाटर पेट्रोलका लागि बोट उपयोगी हुने उहाँले बताउनुभयो। फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको उद्धार टोलीले आवश्यकता अनुसार उक्त बोट प्रयोग गरी उद्धार कार्य गर्नेछ। उच्च गतिमा पानीमा आवतजावत गर्न सक्ने भएकाले दुर्घटना वा आपतकालीन अवस्थामा उद्धार टोलीलाई घटनास्थलमा छिटो पुग्न सहयोग पुग्नेछ, प्रहरी परीक्षक सिंहले भन्नुभएको छ। बोटको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन उद्धार बोटले महत्वपूर्ण सहयोग पुर्याउने बताउनु भएको छ। अविरल वर्षाको कारण असोज 8 गतेदेखि 11 गतेसम्म फेवातालमा डुंगा सञ्चालन हुन नसक्दा डुंगा व्यवसायमा आश्रित चालक तथा व्यवसायी प्रभावित भएका छन्। दैनिक डुंगा चलाएर परिवारको जीविका चलाउँदै आएका चालकहरू चार दिनसम्म आमदानी रोकिँदा बढ़ी समस्यामा परेको फेवा डुंगा व्यवसाय समितिले जनाएको छ। समितिका अध्यक्ष बलराम गिरीका अनुसार डुंगा सञ्चालन बन्द हुँदा विशेष गरी दैनिक झ्यालादारीमा निर्भर चालकलाई समस्या भएको हो। प्रभावित चालकलाई सहयोग गर्न समितिले तयारी थालेको उहाँले बताउनु भएको छ। साधारण डुंगा चलाउने चालकले प्रति घण्टा 280 रूपियाँ तथा छत सहितको पाइडल बोर्ड चलाउने चालकले प्रति घण्टा 300 रूपियाँ पारिश्रमिक पाउने गरेका छन्। तर लगातार चार दिन डुंगा सञ्चालन हुन नसक्दा उनीहरूको आमदानी पूर्ण रूपमा रोकिएको अध्यक्ष गिरीले बताउनुभयो। आइतबार दिउँसोदेखि मौसममा केही सुधार देखिएकाले सोमबारबाट विगतमा जस्तै फेवातालमा डुंगा सञ्चालन हुने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। फेवातालमा विभिन्न प्रकारका गरी करिब 820 डुंगा सञ्चालनमा छन्। डुंगा व्यवसायको संख्या करिब 500 र चालकको संख्या 350 रहेको गिरीले जानकारी दिनुभएको छ। फेवातालमा मुख्यत आन्तरिक पर्यटकले डुंगा चढ़ने गरे पनि पछिल्लो समय भारतीय पर्यटकको आकर्षण समेत बढ़ेको उहाँले बताउनु भएको छ। केही समय अगाडि भारतीय पर्यटकको चापको कारण डुंगा व्यवसायीलाई भ्याइ नभ्याइ भएको उहाँको भनाइ छ। दशैं तिहारसम्म राम्रो व्यवसाय हुने अपेक्षा गरिए पनि बाढ़ी पहिरोको कारण भारतीय पर्यटकले समेत बुकिङ रद्द गर्न थालेपछि त्यसको प्रत्यक्ष असर डुंगा व्यवसायमा परेको गिरीले बताउनु भएको छ। फेवातालमा डुंगा सञ्चालनका लागि 8 स्टेशन रहेका छन्। विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी स्ट्रीट फेस्टिभल आयोजना गरिएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल दिवान पोखराले लेकसाइड स्थित अम्मटमा विभिन्न मिनी सड़क महोत्सव आयोजना गरी दिवस मनाएको हो। रेवान पोखराका अध्यक्ष वसन्त गौतमका अनुसार पर्यटनको मुख्य सिजन शुरू हुन लागेको समयमा पर्यटन गतिविधिलाई चलायमान बनाउन फेस्टिभल आयोजना गरिएको हो। पछिल्लो समय आएको बाढ़ी पहिरो तथा विपदको कारण देश नै दुःखमा परेको र त्यसको असर पर्यटन क्षेत्रमा समेत परेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार पछिल्लो समय करिब 30-35% होटल बुकिङ रद्द भएका छन्। रेवान पोखरामा करिब 100 पर्यटन व्यवसाय आबद्ध रहेको जानकारी दिँदै उहाँले पर्यटन क्षेत्रको विकासको लागि व्यवसायहरू एकताबद्ध भएर अगाडि बढ़ने बताउनु भएको छ। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाको कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लागेको थियो आज, यद्यपि आज राति पनि केही ठाउँमा भने मेघगर्जन र चटाङसहित मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित हुनुको साथै केही क्षेत्रका बासिन्दालाई ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाको कारण सड़कहरू जलमग्न भएका छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावको कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र होचा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनेको छ। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिड द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सिर्जना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूलो साइबर आक्रमण हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीहरूको भर नपरी तत्काल कड़ा सुरक्षा

र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जापानमा जारी विश्व एसियन्स गेम्स अन्तर्गत पुरूष डबल्स टेनिसमा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काले विजयी शुरूआत गर्नुभएको छ। नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टरको कोर्टमा भएको पहिलो चरणको खेलमा नेपाली जोड़ीले मंगोलियाका बाद्राक मुनक्वाटर र जोलबदार उनुरको जोड़ीलाई ट्राइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएको हो। पहिलो सेट नेपालले 6-2 आफ्नो पछिमा पारेको थियो। दोस्रो सेटमा मंगोलियाली जोड़ीले 6-4 अग्रता बनाएपछि खेल निर्णायक तेस्रो सेटतर्फ गएको थियो। निर्णायक सेटमा नेपालले 14-12 ट्राइब्रेकरमा जित्दै लोभान्छ खेल आफ्नो पक्षमा पार्न सफल भएको हो। यो जितसँगै अभिषेक र प्रदीपले पहिलो चरणमै कड़ा प्रतिस्पर्धाबीच जित निकाल्दै एसियन गेम्समा आफ्नो खेल अगाडि बढ़ाउनु भएको छ। आईटीएफ वरियताका खेलाड़ी अभिषेक र नेपाल नम्बर 1 प्रदीप दुवै पोखराका हुनुहुन्छ। नेपालका शारीरिक सुगठन खेलाड़ी संगेन्द्र सिंहले बैंककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषद राकेफका अनुसार पुरूष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नु भएको हो। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअगाडि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उहाँले 80 केजीतर्फ स्वर्ण पदक जित्नु भएको थियो। उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्य सहित 7 पदक जितेको थियो। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। 3 दिनको वर्षाले गण्डकीमा 11 जनाको मृत्यु, 1451 जना विस्थापित। पूर्व प्रधान न्यायाधीश दवरालाई परिवारको जिम्मा, निवासमै प्रहरीले थप सुरक्षा दिने। नेपाल चीन व्यापारलाई फेरि धक्का, बाढ़ी र पहिरोले कोराला जोड्ने सड़क ठाउँ ठाउँमा अवरूद्ध। कांग्रेस महाधिवेशनको लागि मतदाताको टुंगो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेद्वारी घोषणा। फेवातालमा उच्च क्षमताको जेटस्की उद्धार डुंगा सञ्चालन, सशस्त्र प्रहरीको रेस्को टावरमा खटिएको सुरक्षा टोलीसँग रहने। मौसमी प्रणाली कमजोर बन्दै एकाद बाहेकै ठाउँमा मौसम खुल्यो। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा र एसियन गेम्स अन्तर्गत टेनिस डबल्समा अभिषेक र प्रदीपको विजयी शुरूआत, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: Ninety-3.4.

myself, find a little spot, just sit and talk, looking pretty.

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्य नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: Ding dong, ring a dong, ring a dong, ring a dong.

चाल ढाल है और क्या रंग रूप है, क्या चाल ढाल है, ये लाजवाब है,

0: हो। कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।